0: Insomnia Extreme Energy Drink.
1: Rang Bahar, Rang Bahar.
2: Barzer Sange Upahare Upahar. Bumper Ma Yamaha Razor.
1: Barzer Pinstake Hadranga Unuhosa. Lucky Draw Marfat. Yamaha Razor 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
2: Sathi, 65 inch ko smart TV, refrigerator, washing machine, lagaye, 350 banda badi, akarshak upahar aru pani. Ghar rangao, khushi banao. Upahar jitne avasar pao.
1: Barzer Pins.
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
5: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

0: California.
1: Extreme energy drink.
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाण्डौमा दरबार मार्गैबाट काठमाण्डौ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: Bunnia.
1: Extreme energy drink.
2: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
3: श्री नेपाली सेना पश्चिम कृतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
2: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सरानकोट, जुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार। समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक, प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनुहुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
3: विशेष सहयोग
2: श्री नेपाली सेना पश्चिम कृतना हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीको लागि फोन 061588716, 98560884, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: तन्ना आजै फेरि हाल्नुहोस्।
5: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: नमस्कार, बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल असोज 25 गते आइतबार। तदनुसार सन् 2026 अक्टोबर 11 तारीक नेपाल सम्बत 1146 असोज शुक्ल पक्ष प्रतिपदा तिथि आज घटस्थापना। नेपालीहरूको महान पर्व विजयादशमीको नवरात्र आरम्भ। तपाईहरूलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियो अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। इतिहासको ब्याज खाएर होइन कर्म बदलेर नयाँ इतिहास रच्ने कंग्रेस सभापति थापाको उद्घोष। महाधिवेशनबाट प्राप्त म्यान्डेट मुलुक र जनताको हितमा उपयोग गरिने। नेकपा एमाले स्थायी कमिटि बैठकले गर्यो विभिन्न निर्णय। 13 जनालाई केन्द्रीय कमिटि सदस्यमा मनोनित। बेगनासतालमा 6 फिश फेस्टिभल हुने। माछाको स्वाद संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड़। कास्कीकोट गुप्त कालिका मन्दिरमा राष्ट्र शान्तिको कामना सहित नव दुर्गा महोत्सव हुने। फूलपातीमा सरूङ खेल प्रदर्शन गरिने। आइतबार पोखरामा गन्धर्व गुञ्जन कार्यक्रम हुँदै गन्धर्व गुञ्जनमा 89 कलाकारले प्रस्तुति दिने सम्पूर्ण तयारी पूरा। साइकल सिटी लेखनाथको चाडपर्व शुभकामना आदान प्रदान तथा वृहत अन्तर्क्रिया आयोजना। स्वास्थ्य वातावरण संरक्षण र पर्यटन प्रवर्धनमा साइक्लिङको जोड़। चुनाव सुधारको माग गर्दै भारतीय राजधानी दिल्लीमा व्यापक प्रदर्शन। ट्रम्प पुटिन डिजेल सम्झौताको भोलिपल्ट युक्रेनमा रूसी आक्रमण। 8 जनाको मृत्यु। र विश्वकप लीग 2 यात्रामा नेपाललाई अन्तिम अवसर। आइतबार क्यानाडासँग खेल्दै तेस्रो पर्वतीय दौड़को उपाधि पुनः नरेन्द्रले जिते। राजगुरूङ लाला र म्याराथन धावक अर्जुन गोदार सम्मानित।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाण्डौ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-8-34।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
4: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
3: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8-71।

अब समाचार विस्तारमा नेपालीहरूको महान पर्व बड़ा दशैं आजबाट शुरू भएको छ। आज पहिलो दिन घटस्थापना हो। आज घटस्थापनाको साइत बिहान 11:47 रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मध्याह कालमा अभिजित मुरहुतको साइत घटस्थापनाको लागि दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले बताउनु भएको छ। सूर्योदय कालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भन्ने निर्णय गरेको उहाँले जानकारी दिनुभएको छ। केही मानिसले सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्ने भनी गरेको हल्ला खल्ला शास्त्र सम्मत नहुने पनि उहाँले बताउनु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बड़ा दशैं मनाइन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ। जौको अंकुर देवी दुर्गाको प्रिय वस्तु भएकाले दुर्गालाई चढ़ाएर विजया दशमीको दिन टीका प्रसाद सहित समृद्धिको प्रतीक पहेलो जमरा ग्रहण गरिन्छ। विधिपूर्वक स्थापना गरिएको खड़ामाथि शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ। घटस्थापनादेखि विजया दशमीको अवधिलाई नवरात्र भनिन्छ। नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रूपको पूजा गरिन्छ। नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्मांडा, पाँचौ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नौ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। बड़ा दशमीको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती भित्रुइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैं घर कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन्।

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले पार्टी पुरानो इतिहासको ब्याज खाएर मात्र अगाडि बढ़न नसक्ने स्पष्ट पार्दै जनसरकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्ने बताउनु भएको छ। सभापति थापाले कंग्रेसको गौरवशाली इतिहास भए पनि अब अतीतको महिमा गाएर बस्ने छूट कसैलाई नभएको स्पष्ट पार्नुभयो। महाधिवेशनबाट प्राप्त जनमत र ऊर्जालाई युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न उपयोग गरिने उहाँको भनाइरहेको छ। कंग्रेसलाई किसानको आवाज उठाउने, उद्यमीको गुमेको अवसर फर्काउने र वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारको भरोसाको पार्टी बनाउने उहाँको भनाइ छ। पार्टीको पुनर्संरचना र नागरिकको विश्वास पुनः आर्जन भाषणबाट मात्र सम्भव नहुने उल्लेख गर्दै सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई आचरण र कार्यशैलीमा सुधार ल्याउन निर्देशन दिनुभएको छ। कंग्रेसलाई समाजका सबै वर्ग र समुदायको साझा प्रतिनिधित्व गर्ने दलका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले 15 महाधिवेशनबाट प्राप्त म्याण्डेट मुलुक र जनताको हितमा उपयोग गरिने बताउनु भएको छ।

नेकपा एमाले स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य मनोनित गर्ने लगायतका विभिन्न निर्णय गरेको छ। तीन दिनसम्म चलेको स्थायी कमिटी बैठक शनिबार सकिएको छ। बैठकले 13 जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने लगायतका निर्णय गरेको हो। स्थायी कमिटी बैठकले आउँदो मंगसिर 26 गते ओडा अधिवेशन गर्ने निर्णय गरेको छ। त्यसपछि पुष 4 गते नगर र गाउँपालिका तहका कमिटिको अधिवेशन तोकेको छ। यसैगरी मंगसिर 1 साता राष्ट्रिय भेला बोलाउने निर्णय भएको छ। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष र उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने भएको छ। एमालेको चौथो निर्णयमा पालिका र वडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गर्ने रहेको छ। यस्तै मधेस प्रदेश सभा सदस्यमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने पनि निर्णय गरेको छ। समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित जैनब खातुनको निधन भएपछि सांसद पद रिक्त रहेको छ। स्थायी कमिटी बैठकले अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा जिल्ला तहकै निर्णयबाट अध्यक्ष चयन गर्ने निर्णय गरेको छ। जिल्ला तहले पठाएको नामलाई माथिल्लो कमिटिले अनुमोदन गरेर संगठन कमिटिमा रूपान्तरण गरिने जनाएको छ। एमालेको सातौं निर्णयमा केन्द्रीय सदस्य मनोनयन सम्बन्धी छ। स्थायी कमिटी बैठकले 13 जनालाई केन्द्रीय कमिटिमा मनोनित गरेको छ।

नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत पदाधिकारीको मतगणना जारी रहेको छ। 1179 मतगणना कंग्रेस उपसभापति र महामन्त्रीको मतगणनामा उपसभापति खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 623 मत प्राप्त गरेका छन्। इन्जिनियर मधु आचार्यले 343, गोविन्द भट्टराई 291, सुरेन्द्र राज पाण्डे 289, दीपक गिरी 242, धनराज गुरूङ 211, प्राध्यापक डाक्टर चन्द्रमोहन यादव 126 मत प्राप्त गरेका छन्। महामन्त्री खुलातर्फ प्रदीप पौडेलले 653, अमर सिंह पुन मगर 436, उदय शमशेर राणा 366, डाक्टर सुनिल कुमार शर्मा 288, गुरूराज घिमिरे 163, नयन सिंह महर 122, शंकर तिवारी 18, डाक्टर सन्तोष उपाध्याय 16 मत प्राप्त गरेका छन्। महामन्त्री समावेशीतर्फ विनोद कुमार चौधरी 347, जीवन परिया 287, फर्मुल्ला मनसुर 164, सीता गुरूङ 151, रंजित कर्ण 98 मत प्राप्त गरेका छन्। महामन्त्री महिलातर्फ डाक्टर डिला संग्रौला पन्त 523, महालक्ष्मी उपाध्याय डिना 484, रीता खनालले 139 मत प्राप्त गरेका छनृ।

सरकारले विपद जोखिम न्यूनीकरण गर्न सबैका लागि पूर्व सूचना राष्ट्रिय मार्गचित्र 2083 दुई हजार सतासीको मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको मस्यौदामा पाँच वर्षभित्र नेपालमा बहुप्रकोप पूर्व सूचना प्रणाली विस्तार स्तरोन्नति र संचालन गर्ने लक्ष्य लिएको छ। प्राधिकरणले असोज 16 गते सार्वजनिक गरेको सो मस्यौदामा सात दिनभित्र राय सुझाव पठाउन आग्रह गरिएको छ। मार्गचित्रको सोच अनुसार 2087सम्ममा सबैभन्दा बढ़ी संकटासन्न वर्ग क्षेत्र र समुदायसहित सबै नागरिकले समयमै प्रभावकारी पूर्व सूचना प्राप्त गरी जनधन तथा जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। सबैका लागि पूर्व सूचना संयुक्त राष्ट्रसंघको विश्वव्यापी पहल हो। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मार्च 2022मा यो पहलको घोषणा गर्नुभएको थियो, जस अनुसार सन् 2027 को अन्त्यसम्म पृथ्वीका प्रत्येक व्यक्तिलाई जीवन रक्षाका लागि प्रभावकारी पूर्व सूचना प्रणालीको पहुँचमा ल्याउनेछ। प्रकोप सम्मुखता तथा जोखिममा रहेकाको अवस्था वैज्ञानिक लेखाजोखा तथा नक्साङ्कन एवं सशक्त तथ्याङ्क स्थापना र संचालन एकीकृत पूर्व सूचना सम्प्रेषण कार्यविधि लागू गरी समुदायमा प्रभावकारी रूपमा पूर्व सूचना पुर्याउनु प्रकोपबाट जनधन र जीविकोपार्जनको सुरक्षा गर्न विपद प्रतिकारी गर्ने निकायको क्षमता अभिवृद्धि गरी पूर्व तयारी सुदृढ गर्ने मार्गचित्रको उद्देश्य रहेको छ।

धादिङको गजुरी गाउँपालिका पाँच गलौदीमा सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग शनिबार राति 10 बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ। एकतर्फी खुला भएसँगै अलपत्र परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले राजमार्गमा अलपत्र परेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने गरी एकतर्फी सड़क खुलाइएको जानकारी दिनुभएको छ। राजमार्गमा अहिले 5,000 जति सवारी साधन छन्। तीनलाई पार गराउन पनि सड़क सञ्चालनमा ल्याइएको हो। आइतबार बिहानदेखि केही समयका लागि राजमार्ग बन्द गरेर विस्तारको काम गरिनेछ, उहाँले भन्नुभएको छ। आइतबारबाटै दुईतर्फी सवारी साधन सञ्चालन गर्ने गरी गृह कार्य भइरहेको उहाँले बताउनु भएको छ। पूर्वाधार विकास मन्त्रालयले शनिबार आफ्नो फेसबुक पेज मार्फत राजमार्ग रातिदेखि नै एकतर्फी खुला गरिने र आइतबार बिहान 7 बजेदेखि थप सुधारको काम गरिने जनाएको छ। आइतबार साँझ 6 बजेदेखि मौसम तथा अन्य परिस्थिति अनुकूल भए दुवैतर्फ सवारी साधन सञ्चालन गर्न सकिनेछ, मन्त्रालयले जनाएको छ। नविशे मोगलिन सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार राजमार्गसँगै रहेको भित्तो कटान गरी डाइभर्सन मार्फत सड़क पुनः सञ्चालनमा ल्याइएको हो। भित्तातर्फ करिब 70 मिटर लम्बाई र 7 मिटर चौड़ाईमा डाइभर्सन कटान गरी राजमार्ग एकतर्फी खुला गरिएको हो, उहाँले भन्नुभएको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: Media Extreme Energy Drink.
1: संस्कृति चिनाउन दौडौं, इतिहास सम्झाउन दौडौं, साहस जगाउन दौडौं, प्रकृति जोगाउन दौडौं। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
2: श्री नेपाली सेना पश्चिम पृथ्वीमा हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
1: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ। कास्कीकोट, सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान, इतिहासको विरासत, साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ। दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़। मिति यही असोज 25 गते आइतबार, घटस्थापनाको दिन। दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार, समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक। रिपोर्टिङ समय बिहान 6 बजे, दौड़ शुरू बिहान ठिक 7 बजे। उत्कृष्ट धावकहरूलाई पदक प्रमाण पत्र तथा नगद पुरस्कार। दौड़ पूरा गर्ने सबै धावकहरूलाई पदक तथा प्रमाण पत्र प्रदान गरिनेछ। दर्ता गर्ने अन्तिम मिति यही असोज 22 गते दिउँसो 4 बजेसम्म। सम्पूर्ण पोखरेली आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूमा विशेष अनुरोध, सबै धावकहरू आफ्नो घर आँगनमा आइपुग्दा कृपया आफ्नो जातीय वेशभूषा, बाजा गाजा र घड़ा कलश सहित धावकहरूलाई स्वागत गरी हौसला प्रदान गरिदिनु हुन अनुरोध छ। सवारी चालक महानुभावहरूले धावकहरूलाई असुविधा नपरोस् भनी विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ। दौड़का रूटका सम्बन्धमा कृपया पोखरा म्याराथनको आधिकारिक पेज हेर्नुहुन पनि अनुरोध गर्दछौ। आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा,
2: विशेष सहयोग
1: श्री नेपाली सेना पश्चिम पृथ्वीमा हेडक्वार्टर विजयपुर। विस्तृत जानकारीका लागि फोन 061-588-716, 98-560-88-44, वेबसाइट www.pokharamarathon.org, फेसबुक आईडी पोखरा म्याराथन मेन पेज।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-578-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46-525।
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817, 98025817।
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली।
0: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
6: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-9763-36816। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
8: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
7: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
7: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
8: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू:
10: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
11: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
11: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
10: न्युरो सर्जरी सेवा,
11: बाल रोग,
10: नाक कान तथा घाँटी रोग,
11: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
11: छाला, यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
11: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
11: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयू सेवा,
11: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
11: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
11: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
11: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
11: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
10: फोन 061-572-648-572-849।
12: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
13: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
12: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
13: थप जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
14: हेलो
15: हजुर, नमस्कार।
14: हेलो
15: नमस्कार काका, सुन्नु भएन?
14: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
15: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
14: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
15: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
14: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
15: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
14: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
16: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
17: होम केयर सेवा, होम केयर सेवा।
18: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
17: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमार
15: गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ?
14: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
16: INS नेपाल हरियो खर्क अस्पताल तथा

0: ले सेवा ग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभागल्दी र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-89-277। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98560-33405, 98560-33405।

माछाको स्वाद संस्कृतिको पहिचान हाम्रो मौलिकताको सम्मान भने नारासहित पोखरा महानगरपालिका 31 स्थित बेगनास तालमा 6 औं बेगनास फिश फेस्टिभल तथा देउसी भैलो प्रतियोगिता हुने भएको छ। आगामी कार्तिक 13 देखि 23 गतिसम्म सञ्चालन हुने महोत्सवबारे शनिबार कस्मस इन्टरनेशनल कलेजको सभाहालमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। होटल तथा रेस्टुरेन्ट एसोसिएशन लेखनाथको आयोजनामा हुने महोत्सवले बेगनास क्षेत्रको पर्यटन प्रवर्धन, स्थानीय माछाको बजारीकरण, मौलिक कला तथा संस्कृतिको संरक्षण र आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य राखेको छ। पत्रकार सम्मेलनमा एसोसिएशनका अध्यक्ष एवं महोत्सव संयोजक सुरेश लामिछानेले महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभएको छ। महोत्सवमा यस क्षेत्रमा उत्पादन हुने विभिन्न जातका माछा तथा मोती खेती सम्बन्धी जानकारीमूलक प्रदर्शनी, माछाका परिकारको बिक्री, राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, पप कन्सर्ट, व्यापारिक मेला, देउसी भैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी र बिक्री गरिने उहाँले बताउनु भएको छ। बेगनास ताल आसपासका पर्यटकीय स्थलको प्रचार प्रसार गर्दै पर्यटकको आकर्षण बढ़ाउने कार्यक्रम समेत महोत्सवमा समावेश गरिने लामिछानेले जानकारी दिनुभएको छ। स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायको प्रवर्धनसँगै समग्र क्षेत्रको पर्यटन विकासमा महोत्सवले योगदान पुर्याउने उहाँको विश्वास रहेको छ। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले पोखरा महानगरपालिकाभित्र रहेका 8 वटै ताललाई पर्यटकीय सम्भावनाका आधारमा व्यवस्थित रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ। उहाँले तालहरूको पहिचान र विशेषता अनुसार नामाकरण तथा प्रवर्धन गर्दै पोखरालाई तालै तालको पर्यटकीय शहरका रूपमा विकास गर्न सुझाव दिनुभएको छ। कास्कीकोट दरबार परिसरमा रहेको गुप्तकाली मन्दिरमा राष्ट्र शान्तिको कामनासहित नवदुर्गा महोत्सव आयोजना हुने भएको छ। गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडादशैको अवसर पारेर घटस्थापनादेखि नवमीसम्म महोत्सव सञ्चालन हुन लागेको हो। परापूर्व कालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको मन्दिरमा यस वर्ष देशमा बाढ़ी पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट मानवीय र भौतिक क्षति नहोस् भन्ने कामनासहित विशेष पूजा गरिने भएको छ। घटस्थापनादेखि विजयादशमीसम्म पुजारीहरू मन्दिरमै बसेर गुप्तकालीको आराधना गर्ने कार्यक्रम रहेको धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष दिलीप विक्रम

अधिकारीले बताउनु भएको छ। घर स्थापनाको दिन असोज 25 गते विधिपूर्वक कोतघरमा प्रवेश गरी नव दुर्गाभर विशेष चण्डी पाठ तथा दुर्गा कवच पाठ गरिने समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताउनु भएको छ। उहाँको अनुसार कास्कीकोट स्थित गुप्त काली मन्दिरमा परापूर्व कालदेखि नै विभिन्न पर्व तथा अवसरमा विशेष धार्मिक गतिविधि सञ्चालन हुँदै आएका छन्। यस वर्ष बडा दशैंका दशै दिनसम्म कोत घरमा पाड़ा सहितका पुजारीहरूले राष्ट्र शान्तिको कामना गर्दै विशेष पूजा गर्ने कार्यक्रम रहेको छ। मन्दिरमा तान्त्रिक तथा वैदिक दुवै विधिबाट पूजा आजा गरिने सचिव त्रिपाठीले जानकारी दिनुभएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले हवाई आवागमन हुने स्थान आसपासको क्षेत्रमा विभिन्न वस्तुको प्रयोग गर्न निषेध गरेको छ। विमानस्थलले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएको जनाउँदै पुरानो विमानस्थल सहितको आवागमन क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगनाथ निरौलाले आवागमन क्षेत्रमा त्यस्ता गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको जानकारी दिएका छन्। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैलो फाल्ने तथा नहरमा मृत पशु पंक्षी बगाउने जस्ता गतिविधिले चराचुरूङ्गी र वन्यजन्तुको गतिविधि बढ़ाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला तथा मृत पशु पंक्षीको उचित व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ। गन्धर्व समुदायको मौलिक कला, संगीत र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले पोखरा प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गन्धर्व गुञ्जन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। आज पोखरामा आयोजना हुने कार्यक्रममा 89 जना कलाकारले 15 विभिन्न प्रस्तुति मार्फत आफ्नो कला प्रदर्शन गर्ने भएका छन्। प्रतिष्ठानका कुलपति सरस्वती प्रतीक्षाका अनुसार कार्यक्रममा गन्धर्व समुदायका मौलिक गीत, संगीत, नृत्य तथा सारंगी वादनलाई विशेष प्राथमिकता दिइनेछ। समर बहादुर गायक, कृष्ण बहादुर गन्धर्व, हेमन्त कान्छा र साइरी लगायत कलाकारले प्रस्तुति दिनेछन्। पोखरा उद्योग वाणिज्य संघको हलमा दिउँसो 1 बजे शुरू हुने कार्यक्रम करिब 3 घण्टासम्म सञ्चालन हुनेछ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ। गन्धर्व समुदायको जीवनशैली, इतिहास, परम्परा र सिर्जनालाई एउटै मंचमा प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रमको तयारी गरिएको हो। कार्यक्रममा पोखराको बाटुले चौर, हेमजा तथा लेखनाथ बडहरे क्षेत्रका गन्धर्व कलाकारका प्रस्तुति समेटिनेछन्। मौलिक तरवार नृत्य, तल्लो गगनगौड़ाका गन्धर्व कलाकारका झ्याउरे तथा पुराना सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप विशेष बनाउने आयोजकको अपेक्षा छ। सारंगी, मादल र बाँसुरीका धुनसँगै युवा पुस्तालाई लक्षित गरी सारंगी वादन तथा गायन पनि प्रस्तुत गरिनेछ। गन्धर्व समुदायमा पुस्तौंदेखि प्रचलित पुर्ख्यौली गीत तथा विभिन्न घटनामा आधारित गीतका साथै पछिल्लो भोटेकुसी बाढ़ी पहिरो घटनासँग सम्बन्धित गीत समेत कार्यक्रममा समावेश गरिने जनाइएको छ।

0: कविता क्लबले बढादशैंको अवसर पारेर शनिबार पोखरामा नौजना नारी कविहरूको सामूहिक कविता वाचन सम्पन्न गरेको छ। नवदुर्गा कविता उत्सव नाम दिइएको कार्यक्रममा सरस्वती श्रेष्ठ सरू, रीता अधिकारी रितु, छन्दिका त्रिपाठी, चन्द्रावती वाग्ले, गीता तिवारी, प्रतिमा गुरूङ, बीरसेना बस्नेत, लक्ष्मी थापा र जुना थापाले नारी शक्ति र नारी अधिकार बारे कविता सुनाएका थिए। कविहरूले महिलालाई हेप्ने पितृसत्तात्मक समाजप्रति तीव्र रोष प्रकट गर्दै देवी वा यस्तै अन्य उपमा दिँदै मख नपर्न नारीहरूलाई आह्वान गरेका थिए। उनीहरूले दशैं, नारी अधिकार, नारी शक्ति र समसामयिक विषयमा कविता सुनाएका थिए। कार्यक्रमका अध्यक्ष तथा क्लबका समेत अध्यक्ष बिम्ब कवि रमेश श्रेष्ठले कविता क्लबले नेपाली कविताको उत्थानका लागि 60 को दशकदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिएका छन्। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नआतिनुहोस्। काठमाण्डौ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चेनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
1: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी, पोखरा 1 हरिचोक।
2: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: Media Extreme Energy Drink.
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434032929 98028 59321 061 581 8071।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-0279।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-1062।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
3: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार। आजको पास त उतै होला छ यार।
2: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालम।
4: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98568408082, 98461482।

स्वागत छ। अब बाँकी रहेका समाचारहरू। प्रसिद्ध गायक सोम बज्राचार्यको स्मृतिमा स्थापित सोम स्मृति ज्ञानमाला क्षेत्रीय पुरस्कारबाट पोखरा तीन निवासी राम बहादुर उदास सम्मानित भएका छन्। ज्ञानमाला संघ पोखराको 62 वार्षिक उत्सव साधारण सभा तथा 30 अधिवेशनको उद्घाटन अवसरमा शनिबार सो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशि 10,000 रूपियाँ र सम्मान पत्र रहेको छ। शारीरिक अस्वस्थताका कारण उदास अनुपस्थित रहेकोमा संस्थाका अध्यक्ष भरतराज साकेलाई उक्त पुरस्कार हस्तान्तरण गरिएको थियो। उदासले ज्ञानमाला संघ धर्मशाला विहार पोखरा स्थापनाकाल 2022 सालदेखि नै संलग्न रहेर विशेष योगदान पुर्याएका थिए। समारोहमा प्रमुख अतिथि धर्मशिला बुद्ध विहारका प्रमुख धर्म अनुशासक भिक्षु धजवन्तोले बुद्ध शिक्षालाई भजनको माध्यमबाट सरल र सहज रूपमा बुझाउन तथा प्रचार गर्ने उद्देश्यले ज्ञानमाला संगठन भएको उल्लेख गर्दै संघमा युवाको सहभागिता बढ़ाउन पर्नेमा जोड़ दिनुभएको छ।

0: जारी गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आजदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज हिजो दिउँसो र राति कोशी बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागमा थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपात भएको छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै सिराहामा 103.4 मिलिमिटर वर्षा रेकर्ड भएको छ। आजदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका एक दुई स्थानमा मात्र हल्का वर्षा हुनेछ। भोलि रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा हिजो व्यापक प्रदर्शन र तनावपूर्ण स्थिति सिर्जना भएको छ। कक्रोच जनता पार्टी सीजेपीले चुनाव प्रणालीमा सुधार र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शनका आह्वान गरेको हो। प्रदर्शनलाई रोक्न दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र बलका गरी 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रदर्शनस्थल जन्तर मन्तर र वरपरका क्षेत्रमा धारा 163 लागू गरी कड़ा घेराबन्दी गरिएको छ भने सर्वसाधारणको आवाज जावत नियन्त्रण गर्न 45 भन्दा बढ़ी मेट्रो स्टेशनका ढोका बन्द गर्नका साथै 250 भन्दा बढ़ी रेल सेवाहरू रद्द गरिएका थिए। यसैबीच प्रदर्शन रोक्न नेता प्रहरीले व्यापक धरपकड जारी राखेको थियो। सीजेपीका संस्थापक अभिजित दीपके नेताहरू सौरभ दास र आशुतोष राणकालाई विमानस्थलबाट पक्राउ गरेको छ। यसै प्रदर्शनमा समर्थन जनाउन पुगेका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक अभियन्ता योगेन्द्र यादव, एआईएसए की अध्यक्ष नेहा बोरा र चर्चित युट्युबर ध्रुव राठी लगायत 3,000 भन्दा बढ़ी प्रदर्शनकारीलाई दिल्लीका विभिन्न ठाउँमा प्रहरीले पक्राउ गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्ति सम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्टै शनिबार युक्रेनको जापोरिजिया क्षेत्रमा रूसी आक्रमणमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ। मृतक मध्ये 3 बालबालिका छन्। युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो।
1: भने जस्तो गहना किन्न जाउँ रूपाको
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: अब खेल समाचार। लीग दुईको अन्तिम श्रृंखलाका लागि ओमान पुगेको नेपाली टोलीसँग एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन जीत बाहेक अन्य विकल्प छैन। नेपालले आइतबार क्यानाडासँग खेल्दैछ। नेपालले यस श्रृंखलामा क्यानाडा र ओमानसँग गरी 2-2 गरी 4 खेल खेल्नेछ। यसमध्ये 3 खेलमा विजय हात पारे नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ। अन्यथा नेपालले क्रिकेट विश्वकप छनौट प्ले अफमा खेल्नुपर्नेछ र त्यहाँबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन पनि अर्को विकल्प हुनेछ। त्यस्तो जोखिमपूर्ण यात्रामा जान नेपाल कदापि चाहदैन। लीग दुईको आफ्नो अन्तिम श्रृंखलालाई स्मरणीय बनाई नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित राख्न चाहन्छ। नेपालले सन् 2018 जिम्बावेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। ओमानले शुक्रबार क्यानाडामाथि 41 रनको लक्ष्य विजय हात पारेपछि नेपाल औपचारिक रूपमा शीर्ष 4 बाहिरिएको थियो। शीर्ष 4 टोलीले फेब्रुअरीमा हुने विश्वकप छनौटमा सोझै प्रवेश पाउँछन्। अंकगणितीय हिसाबमा मात्र बाँकी रहेको नेपालको शीर्ष 4 पुग्ने सम्भावनालाई ओमानको विजयले अन्त्य गरेको थियो। तर त्यही ओमानको विजयले नेपाललाई शीर्ष 6 भित्र पर्ने सम्भावनालाई पुनः बिउताएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले लीग दुईको तल्लो 4 स्थानमा रहने टोलीका बारेमा केही नबताए पनि शीर्ष 6 भित्र पर्ने टोलीले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने रणनीति अनुरूप नेपाली टोली खेलिरहेको छ। तेस्रो पर्वतीय दौड़ प्रतियोगिताको उपाधि नरेन्द्र सिंह रावतले जितेका छन्। पोखरा 22 पुम्दी भुम्दीमा शनिबार आयोजित उक्त प्रतियोगितामा निर्धारित 8 किलोमिटर दूरी उनले 34.3588 मिनटमा पूरा गर्दै उपाधि सहित नगद 50,000 मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्। सुदूरपश्चिमका रावत गत वर्ष पनि च्याम्पियन बनेका थिए। यसैगरी गौतम श्रेष्ठ दोस्रो र निरज भट्ट छेत्री तेस्रो भएका छन्। श्रेष्ठले निर्धारित दूरी 35.1619 मिनटमा पूरा गर्दा छेत्रीले 35.2901 मिनटमा समय लगाएका थिए। उनीहरूले क्रमशः 30,000 र 15,007 मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्। अनपन हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। इतिहासको ब्याज खाएर होइन कर्म बदलेर नयाँ इतिहास रच्ने कंग्रेस सभापति थापाको उद्घोष। महाधिवेशनबाट प्राप्त म्याण्डेट मुलुक र जनताको हितमा उपयोग गरिने। नेकपा एमाले स्थायी कमिटि बैठकले गर्यो विभिन्न निर्णय। 13 जनालाई केन्द्रीय कमिटि सदस्यमा मनोनित। बेगनासतालमा 6 फिश फेस्टिभल हुने। माछाको स्वाद संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड। कास्कीकोट गुप्तकालिका मन्दिरमा राष्ट्र शान्तिको कामना सहित नवदुर्गा महोत्सव हुने। फूलपातीमा सरूङ खेल प्रदर्शन गरिने। आइतबार पोखरामा गन्धर्व गुञ्जन कार्यक्रम हुँदै गन्धर्व गुञ्जनमा 89 कलाकारले प्रस्तुति दिने सम्पूर्ण तयारी पूरा। साइकल सिटी लेखनाथको चाडपर्व शुभकामना आदान प्रदान तथा वृहत अन्तर्क्रिया आयोजना। स्वास्थ्य वातावरण संरक्षण र पर्यटन प्रवर्धनमा साइक्लिङको जोड़। चुनाव सुधारको माग गर्दै भारतीय राजधानी दिल्लीमा व्यापक प्रदर्शन। ट्रम्प पुटिन डिजेल सम्झौताको भोलिपल्टै। युक्रेनमा रूसी आक्रमणमा 8 जनाको मृत्यु। र विश्वकप लीग 2 यात्रामा नेपाललाई अन्तिम अवसर। आइतबार क्याडासँग खेल्दै तेस्रो पर्वतीय दौड़को उपाधि पुनः नरेन्द्रले जिते। राज गुरूङ लाला र म्याराथन धावक अर्जुन गोदार सम्मानित। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
6: रेडियो अन्नपूर्ण 93.4।

0: Patagonia Extreme Energy Drink.
1: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशै म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशै म छु सँगै यस दशै तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशै म छु सँगै शर्तहरू लागू हुनेछन्
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
5: Coffee ready.
6: Wow, thank you. You sound like a chisugandit banauchu. Mangaldeep scent 3-in-1 ka saath.
7: I love the scent.
6: I love it too. Hamile man parcha bhane bhagwan lai pani man parcha.
7: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
8: रंग बहार रंग बहार
9: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
8: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
9: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
8: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ वर्ज पेन

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59-321, 061-581-871।
3: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: ओहो नासर बे, कति छाब डिजाइन बे मारेकन खिनानी खनि तोला
5: खनै बिबा नासर बे, रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र फुलारी तोला।
4: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नै च्यार चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जग्गा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुल तुई बिसेनरी बेल्ले छ्याबा कोपिम ओछे।
5: हजुर तिमी झोको लाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुदाय रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
4: तोई मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
7: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचो पोखरा, फोन नम्बर 98025 87-17, 98025 87-17।

0: me a extreme energy drink.
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: कैंसर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा,
2: डाक्टर लैब सेवा,
1: औषधि डेलीवरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्ते हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-2 77। ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-42-6, 537-52-6।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856-33405, 9856-33405।

0: लगाउने स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
1: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआतिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसीमा आउनुभएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू: छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
1: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप, विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली सिनो फार्मेसी पोखरा 1 हरिचोक।
2: फोन 0615865536, मोबाइल 9856000536, 9856000536। पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: extreme energy drink.
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली बेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो अनुपूर्ण 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाजमा हामी यति बेला उपस्थित छौं प्राविधिक साथी अरविन्द सहित म सञ्जय। नेपालीहरूको महान पर्व बड़ा दशैं आज घटस्थापनासँगै शुरू भएको छ। घर घरमा जमरा राख्ने, दुर्गा भवानीको पूजा आराधना गर्ने र नवरात्रभर शक्तिको उपासना गर्ने परम्पराले दशैंको आगमनलाई विशेष बनाउँछ। यो केवल एउटा धार्मिक पर्व मात्र होइन, नेपाली समाजको सांस्कृतिक पहिचान, पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र पुस्तान्तरण हुँदै आएको जीवन दर्शनसँग जोड़िएको उत्सव पनि हो। दशैंलाई हामीले असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयका रूपमा बुझ्दै आएका छौं। तर दशैंका पौराणिक कथाले दिने सन्देश के हो? दुर्गा पूजाको दर्शन र मानवीय जीवनबीच कस्तो सम्बन्ध छ? घटस्थापनामा जमरा राख्नु, कलश स्थापना गर्नु र नवरात्रभर देवीका नौ स्वरूपको आराधना गर्नुको आध्यात्मिक अर्थ के हो? पछिल्लो समय सामाजिक सञ्जालमा चाडपर्वका तिथि, पूजा विधि, शुभ साहित्य र धार्मिक परम्पराबारे अनेकौं सूचना र दावीहरू सार्वजनिक हुने गरेका छन्। कतिपय सूचना उपयोगी छन् भने कतिपयले अन्यल र भ्रम समेत सिर्जना गरिरहेका छन्। यस्तो अवस्थामा शास्त्रीय मान्यता, पञ्चाङ्गको निर्णय र व्यक्तिगत व्याख्या बीचको भिन्नता बुझ्न आवश्यक छ। त्यसै गरी दशैं मनाउने शैली पनि समयसँगै बदलिँदै गएको छ। पहिले सामूहिकता, खेतीपाती, पारिवारिक भेटघाट र परम्परासँग जोड़िएको

0: कसरी आत्मसात गर्ने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। आज हामी दशैंको पौराणिक दार्शनिक सांस्कृतिक र सामाजिक महत्वका साथै घर स्थापनाको विधि धार्मिक मान्यता बारे पहिलिने भ्रम र बदलिदो दशैंका विविध पक्षका बारेमा कुराकानी गर्नेछौ। यस विषयमा विचार र दृष्टिकोण बुझ्न हामीसँग यति बेला हुनुहुन्छ पूर्वीय दर्शनका अध्येता कृष्ण नरागी पशुपति पौडेलज्यू हामीसँग हुनुहुन्छ। त नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ। सबभन्दा पहिले त विजया दशमीको हार्दिक मंगलमय शुभकामना छ यहाँलाई।
1: मेरो तर्फबाट पनि यो सबैको लागि कर्णप्रिय रेडियो सेट अन्नपूर्ण सुनेको मेरो सम्पूर्ण श्रोताहरूलाई मेरो तर्फबाट विजया दशमीको नवमीको दशैंको हार्दिक शुभकामना छ।
0: आजबाट औपचारिक रूपमा नेपालीहरूको महान पर्व विजया दशमी शुरूआत भएको छ। दशैंलाई हामीले नेपालीले महान पर्वका रूपमा मनाउँछौ, पूर्वीय दर्शनको दृष्टिले दशैंको मूल अर्थ र सन्देशलाई चाहिँ कसरी अर्थ्याउन सकिन्छ, कसरी बुझ्न सकिन्छ?
1: धेरैलाई यो कुराको ज्ञान नहुन पनि सक्छ। दशहरा पर्व यसको महत्व बुझियो भनेदेखि अब यसलाई मनाउने तरिका जनश्रुतिमा भइरहेका जुन अपभ्रंशन त्यसलाई पनि लिइहाल्न सकिन्छ। त्यस कारणले म दशैंकै बारेमा व्यक्त गर्न चाहन्छु। वास्तवमा नवदुर्गा भगवती र हाम्रो शरीरमा भएका नौवटा प्रणालीहरू नौवटा सिस्टमहरूको बीचमा एकदमै नग्र मासुको सम्बन्ध छ। हाम्रो शरीर बन्ने बेलामा सूक्ष्म शरीर विज्ञानको भाषामा जसलाई सेल भनिन्छ, सेलहरूको समूहहरूबाट एउटा टिस्यू बन्छ, टिस्यूहरूको समूहबाट अर्गान्स बन्छ, अर्गान्सहरूको समूहबाट गएर नौवटा सिस्टमहरू बन्छ र नौवटा सिस्टमबाट होल बडी बन्छ। नौ भन्ने शब्द आफैमा नवदुर्गा, नवग्रह, होइन, नौ प्रणाली, नवद्वारको देह, नौ रंग, नौमती बाजा, नवरस, नौकन्या, नव एकेश्वर, नौरथा पर्व, नौसँग धेरै सम्बन्ध गाँसिएको छ। यी नौवटा सिस्टमहरूबाट नै हाम्रो होल बडी चलिरहेको हुन्छ र नौवटा सिस्टमबाट नै होल ब्रह्माण्ड हाम्रो ग्यालेक्सी चलिरहेको हुन्छ। त्यसकारण यसको अध्यात्मको रूपमा यसलाई चाहिँ शक्ति दिने जेनेरेट गर्ने कसले भन्दाखेरि भगवती जगत जननी, होइन, नवदुर्गा भगवतीले नै यससँग सम्बन्ध जोडिएको छ। जस्तो यहाँलाई व्यक्त गर्न चाहन्छु, म धेरै श्रोताहरूलाई थाहा नहुन पनि सक्छ, भगवतीमा पाँचवटा अक्षर छन्, भ त्योसँग लुगेर बसेको अ, अनि ग त्योसँग लुगेर बसेको अ, अनि त्यस पछाडि व पी। भ भनेको भूमि हो, अ भनेको अग्नि हो, ग भनेको गगन अर्थात आकाश हो, त्यस पछाडि व भनेको वायु हो, र ती भनेको संस्कृतमा तोयम भनिन्छ, तोयम भनेको पानी हो। फाइभ एलिमेन्ट्सबाट पञ्च तत्वबाट जगत बनेको छ र पञ्च तत्वबाट नै जीवन बनेको छ। यदि जीवन र जगतको बीचमा राम्रो तादात्म्यता भएन भनेदेखि जीवन अस्वस्थ रहन पनि सक्छ, जीवनका कारण जगत बिग्रन पनि सक्छ। त्यो जीवन र जगतलाई प्रत्यक्ष तरिकाले बुझ्नका लागि पनि दशहरा पर्वलाई मनाउने गरिन्छ। है, नवदुर्गा भगवतीको आराधना भनेको हामीहरूका नौवटा प्रणालीहरू सबैमा सबै यो वर्षभरि हाम्रो जीवनभरि शक्ति सञ्चालन भइरहोस् भन्नका लागि पनि हो। कसैले केही कुरा सोध्यो, आज हामीलाई यहाँ जाने इच्छा थियो, के छ तपाईँ जानुहुन्छ, हाम्रो कार्यक्रम सम्पन्न ठाउँमा भन्यो भनेदेखि उनीहरूले के भन्छ, मसँग आज केही शक्ति पनि छैन, जाने सामर्थ्य पनि छैन भन्छ नि। जो शक्ति जेनेरेट हुन्छ, त्यो शक्ति जेनेरेट गर्ने भनेकै नवदुर्गा भगवती हो। त्यस कारण यो दशहरा पर्व नौ दिनसम्म जब वर्षा सकिएर शरद ऋतु आरम्भ हुन्छ, शरदको आरम्भमा गरिने यो साधनाबाट हाम्रा सम्पूर्ण नौवटा प्रणालीहरू नै शक्ति सञ्चारित भएर उनीहरूले जुन ऊर्जा अध्यात्मबाट भौतिकताबाट प्राप्त गर्नुपर्ने हो त्यो प्राप्त हुन्छ र हाम्रो जीवन सुगम बन्छ भन्नका लागि पनि यो नवदुर्गा उपासना गर्ने र दशैं पर्व मानिनु गरिन्छ। सञ्जयजी,
0: हजुर, यो जस्तो शक्तिको विषयमा चर्चा गर्नुभयो, खास गरी अब यो देवी दुर्गाको उपासना र शक्ति आराधनाको चाहिँ दार्शनिक आधार के हो, वा यो शक्तिको जुन हामीले चर्चा गरिरहेका छौं नि, पूर्वीय दर्शनमा चाहिँ शक्तिलाई कसरी व्याख्या गरिन्छ, कसरी गरिएको छ?
1: शक्ति म जे कुरा पनि बोल्छु सम्भवत यसलाई पूर्वीय दर्शन मात्र नभएर विज्ञानसँग पनि भन्ने गर्छु। शक्ति आफैमा जो बिना संसारका कुनै पनि चिजहरू चल्दैनन्, पदार्थलाई टुक्राउँदै टुक्राउँदै जाने हो भने पनि सम्पूर्ण टुक्राको अन्तिम भाग, अन्तिम टुक्रा, त्यस पछाडि अर्को टुक्रा भन्दैनन्, त्यसलाई हामी परमाणु भन्छौ। हो, परमाणुभित्र पनि तीनवटा तत्त्व लुकेर बसेको हुन्छ।

0: निर्जनित प्रोटोन र इलेक्ट्रोन बसेको हुन्छ। महाकाली, महालक्ष्मी र महासरस्वतीको स्वरूप अर्थात ब्रह्मा, विष्णु र महेशको स्वरूप यी तीनवटा तत्वबाट नै हरेक पदार्थहरू चलिरहेको हुन्छ। यही तुलना ब्रह्माण्डसँग पनि गर्न सकिन्छ। स्वयं धेरै धेरै धर्मशास्त्रमा व्याख्या गरिएको छ, या देवी सर्वभूतेषु शक्ति रूपेण संचिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः। अर्थात सूक्ष्म भन्दा पनि स्थूल शरीरमा पनि र सूक्ष्म शरीरमा पनि जसले शक्ति प्रदान गर्दैछौ अथवा हामीलाई शक्ति जेनेरेट गर्दैछौ ती भगवती भनेको नै शक्ति हुनु, जो बिना हामीले केही पनि गर्नै सक्दैनौ, सूक्ष्ममा पनि र स्थूलमा पनि। बुझिबस्छ नि, त्यो चलाउनेवाला शक्ति, त्यसलाई दुई प्रकारको शक्ति भनिन्छ, एउटा अदृश्य शक्ति हुन्छ, एउटा दृश्यमान शक्ति हुन्छ। काइनेटिक शक्ति र पोटेन्सियल शक्ति भने बुझौ हामीले है, सञ्चित भएर बसिरहेको शक्ति र अर्को चाहिँ प्रभाव भइरहने शक्ति, यो दुवै शक्ति हाम्रो शरीरमा, यो नभइकन हाम्रो हर्ट चल्दैन, हाम्रो फोक्सो चल्दैन अर्थात् रेस्पिरेसन सिस्टम चल्दैन, होइन अर्को हाम्रो ब्लड सिस्टम चल्दैन, त्यो सबै अटोमेटिक जेनेरेट गराइरहने चलाइरहनेवाला शक्ति नै के हो भनेको, त्यो भनेकै देवी हो, त्यो भनेकै भगवान् हो, त्यो भनेकै भगवती हो। त्यसैलाई हामी युनिभर्सल फोर्स, त्यसलाई हामी अदृश्य शक्ति भन्छौँ सञ्जयजी।
1: दशैंलाई सरल रूपमा मानिसहरूले बुझ्ने भनेको चाहिँ दशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको रूपमा चाहिँ यसलाई विजय उल्लासको रूपमा चाहिँ खास गरी मनाइन्छ, विजय पर्वको रूपमा पनि यसलाई भनिन्छ। या दैवी र आसुरी शक्ति भन्नाले बाहिरी शक्ति मात्र बुझ्ने कि मानिसभित्रका प्रवृत्तिलाई पनि बुझ्न सकिन्छ?
0: साह्रै राम्रो प्रश्न गर्नुभयो, अलिकति ज्ञानीहरूसँग रहेछ भनेर मैले अलिकति बुझिसकेँ, किनकि धेरै कुराको अध्ययन गरिसक्नु भएको रहेछ। वास्तवमा बाहिरी शक्ति भनेको हामीसँग पर्ने आदि भौतिक, आदि दैविक, आध्यात्मिक शक्तिहरू भयो भनेदेखि आन्तरिक शक्ति भनेको हाम्रो मन मस्तिष्कबाट जेनेरेट हुने, बुझ्यो नि, मन मस्तिष्कले प्रवाह गर्ने हर्मोन रूपी काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य र अहंकार यी के हुन्? यी भनेका आसुरी शक्तिहरू हुन्। भनेदेखि दया, माया, प्रेम, मुदिता, करूणा, वात्सल्य यी भनेका हाम्रा देवरूपी, देवी रूपी शक्तिहरू हुन्। यी शक्तिहरूको बीचमा जहिले पनि द्वन्द भइरहन्छ, मन मन्दिरमा कहिले काम क्रोधले राज्य गरिरह हुन्छ, होइन, कहिले काहीँ माया प्रेमले राज्य गरिरह हुन्छ, मन मस्तिष्क रूपी, हाम्रो मन रूपी स्वर्गमा यिनीहरूले यी दैत्य र देवताहरूको बीचमा द्वन्द भइरहन्छ, कहिले कहिले राज्य गर्छ, कहिले कहिले राज्य गरिरहन्छ। अर्थात जति बेला हामीसँग राग उत्पन्न हुन्छ, द्वेष प्रकट गर्छ, त्यति बेला हाम्रो शरीरमा, मन मस्तिष्कमा यस्तो खालको हर्मोन जेनेरेट गर्छ जसले हामीलाई के गर्ने, किन कर्तव्य विमूढ भएर राम्रो के हो नराम्रो के हो छुट्याउन सक्दैन, हामी राम्रो कर्म गरेर आएछौँ, त्यो भनेको हाम्रो आसुरी स्वभाव भयो। त्यही भएर ध्यायते विषयान पुंस संगते सुपजायते संजात सङ्गायते काम कामात क्रोध भिजायते भन्नेको कारण त्यही हो। हामीभित्र आसुरी स्वभाव पनि छ र हामीभित्र दैवी स्वभाव पनि छ। कुन साधना गर्नाले, कुन कर्म गर्नाले, कस्तो खालको हामीले उपासना गर्नाले हामीभित्र रहेका आसुरी स्वभावलाई हामीले दोहोऱ्याउन सक्छौँ र हामीले दैवी शक्तिहरूलाई उजागर गर्न सक्छौँ भन्नका लागि पनि यति बेला दशहरा पर्वमा, यो दशैंमा हामीले देवीको उपासना गर्छौँ सञ्जयजी।
1: दशैंसँग चाहिँ दुईवटा प्रसंग, दुईवटा कथाहरू जोडिन्छ, खास गरी यो पौराणिक कथा दशैंसँग जोडिएर आउँछ। दुर्गाले महिषासुरसँग, महिषासुरमाथि विजय प्राप्त गरेको र भगवान रामले रावणमाथि विजय हासिल गरेको, यो दुईवटा पौराणिक प्रसंग, पौराणिक कथा जोडिन्छ। यी प्रसंग वा यी कथाहरूसँग बीचमा चाहिँ के समानता छ र तिनले चाहिँ मानव जीवनलाई कस्तो प्रकारको सन्देश दिइरहेको हुन्छ?
0: राम्रो प्रश्न गर्नुभयो। राम र रावणसँगको सम्बन्ध त हामीले सम्भवतः रामायण मार्फत बुझिसकेका छौँ। भगवान रामले एउटा आसुरी स्वभाव, रावणमाथि विजय प्राप्त गरेको हुनाले पनि विजय दशमीका दिनमा हामीले विजय दशमीका रूपमा भगवानले विजय प्राप्त गर्नुभएको हुनाले पनि यो पर्व माने गरेका छौँ। यो त सबैले जानेकै कुरा भयो, यसको बारेमा मैले धेरै व्याख्या गर्न चाहिन। र महिषासुरको प्रश्न रह्यो, महिषासुर नाम गरेको एउटा यस्तो खालको दैत्य छ, त्यसको उत्पत्ति कसरी भयो भन्ने कुरा बुझ्नु पर्यो पहिला है। महिष नाम गरेको, महिष भनेको संस्कृत भाषामा भैँसीलाई महिष भनिन्छ, एउटा यस्तो खालको व्यक्ति जसले आफ्नो हृदयभित्र भएको, शरीरमा उत्पन्न भएको, मन मस्तिष्कमा उत्पन्न भएको काम वासनालाई उसले नियन्त्रण गर्न सक्दैन, अनि कामासक्त भएको बेलामा एउटा महिषामाथि अर्थात भैँसीमाथि उसले चाहिँ एउटा सेक्सुअल एक्टिभिटिज गर्छ जसबाट गर्नुहुन्छ भन्छ असुर। अर्थात काम बासना भनेको आफैमा एउटा पशु वृत्ति हो, यदि यसलाई सही तरिकाले प्रयोग गर्न सकिएन भनेदेखि तीबाट जन्मिने सन्ततिहरू नराम्रा हुन्छन् भन्ने कुरा बुझ्नुभएको होला। धर्मशास्त्रमा 16 संस्कारहरू छन्, 16 संस्कारहरू मध्येको सबैभन्दा पहिलो संस्कार भनेको गर्भाधारण संस्कार हो। हामी सबैले गर्भाधारण संस्कारलाई राम्रोसँग हेरिरहेकै छैनौं। हामीलाई बच्चा जन्मिए पछाडि त्यसको नामकरण गर्छौं, बच्चालाई भात खुवाउने दिन चाहिन्छ, कपाल काट्ने दिन चाहिन्छ, होइन, बच्चालाई घरबाट बाहिर निकाल्ने दिन चाहिन्छ, व्रतबन्धका दिनहरू चाहिन्छन्, अष्टमीका दिनहरू राम्रो दिन राम्रो मुहूर्त हेरिरहेका हुन्छौं। तर गर्भाधारणको मुहूर्त हामीले बुझिरहेका छैनौं। चेतनामा वासना बोकेर वासनामा वशीभूत भएर हामीले गर्भाधारण संस्कार गरेका हुन्छौँ भनेदेखि अब भन्नुहोस् त्योबाट जन्मिएको बच्चा कस्तो जन्मला? किनभने सूक्ष्म शरीर सेक्सुअल एक्टिभिटिज हुने बेलामा सहवास हुने बेलामा रहिरहेको हुन्छ। त्यसकारण ती व्यक्तिहरू भोलि गएर व्यभिचारी बन्छन्, भोलि गएर बलात्कारी बन्छन्, किनकि अत्यधिक उत्तेजनामा उनीहरू फ्युज भएका हुन्छन्, उनीहरू फर्टिलाइज भएका हुन्छन्, उनीहरू गौरवित भएका हुन्छन्। बुझ्नुहोस् नि, त्यस्तै तरिकाले महिषासुर नागरिक एउटा दैत्य पनि त्यसरी उत्पन्न भयो जसले सारा विश्व ब्रह्माण्डलाई, विश्व ब्रह्माण्ड भनेको हाम्रो शरीर हो यसरी बुझाउँदाखेरि, आध्यात्मिक दृष्टिकोणबाट दार्शनिक दृष्टिकोणबाट हेर्दाखेरि ब्रह्माण्ड भनेको हाम्रो शरीर यो भनेको एउटा सूक्ष्म शरीर हो है। होल ब्रह्माण्ड भनेको सोल शरीर भइहाल्यो, एउटा ग्यालेक्सी मात्र नभएर अरबौं खरबौं ग्यालेक्सी भइहाल्यो, र त्यसको सूक्ष्म रूप भनेको हाम्रो शरीर भयो। जसरी एउटा शरीरको सेलमा पनि सुरुमा बच्चा फर्टिलाइज हुने बेलामा सानो सेलमा पनि हाम्रो ठूलो शरीर लुकेर बसेका छ नि, होइन र एउटा सामान्य वृक्षको बियाँभित्र पनि ठूलो वृक्षलाई जसरी प्रकृतिले लुकाएर राखेको छ, त्यसै गरी हाम्रो यो शरीर भनेको विश्व ब्रह्माण्डको सूक्ष्म रूप हो, विश्व ब्रह्माण्ड भनेको स्थूल रूप हो। जे विश्व ब्रह्माण्डमा भइरहेछ, जुन हाम्रो ग्यालेक्सीमा भइरहेछ, त्यो हाम्रो शरीरमा पनि भइरहेको हुन्छ। त्यसकारण यदि कामरूपी, क्रोधरूपी र वासनारूपी दैत्य लाई हामीले उजागर गर्यौँ र त्योबाट गर्भ जानुभयो भनेदेखि व्यक्ति पनि त्यसै प्रकारको जन्मन्छ। महिषासुर त्यसरी नै जन्मिएको हो, जसले जन्मिने बेलामा राम्रो ठाउँ पाएन, राम्रो परिवेश पाएन र जसरी जन्मियो भोलिको त्यसको जीवन पनि त्यस्तो बन्दछ। र त्यस्तो खालको प्रकृतिलाई जित्नका लागि, त्यो खालको एउटा हावी भएको दैत्य स्वरूपलाई जित्नका लागि हामीसँग त्यो बराबरको र त्योभन्दा अत्यधिक मात्राको शक्ति चाहिन्छ। र त्यो शक्ति जेनेरेट गर्ने काम कसले गर्यो भनेदेखि त्यो भनेको पोजिटिभ थिङले गर्यो। त्यो भनेको दया, प्रेम, मुदिता, करुणा, वात्सल्य र मुदिताकी प्रतिमूर्ति नवदुर्गा भगवतीले हाम्रो शरीरलाई त्यो खालको शक्ति जेनेरेट गरिदिनु भयो र हामीले ती आसुरी स्वभावले जित्न सक्यौं। र कथाको प्रसंगबाट महिषासुर नाम गरेको दैत्यलाई पनि देवी, जो नौवटा प्रणालीभित्र नौवटा शक्तिका रूपमा बसेकी नौवटा देवीले युक्त भएकी नवदुर्गा भवानीले अनि त्यो महिषासुरलाई जितेर ब्रह्माण्डमा फेरि शान्ति प्रदान गरेर ऐश्वर्य प्रदान गरेको हुनाले पनि यिनलाई आसुरी स्वभावमाथि एउटा दैवी स्वभावले जितेको प्रसङ्ग समाजमा देखेको छ। सञ्जयजी,
1: दशैंको आफ्नै किसिमको पौराणिक महत्व छ, यसको सांस्कृतिक पक्ष, सामाजिक पक्षले अझै यो पर्वलाई होइन अलिक बलियो बनाएको छ। खास गरी दशैं जुन मनाउने परम्परा छ, यसको जुन गुण छ त्यो यथावत रहे पनि अलिकति केही भिन्नता चाहिँ पहिले र अहिले मनाउने दशैंमा फरक हामीले पाउन सक्छौं। दशैंका यी जति पनि हामीले भूमिकामा भन्यौं, दशैंका पौराणिक कथाहरू अक्षरांश चाहिँ बुझ्ने कि यसलाई प्रतीकात्मक रूपमा पनि व्याख्या गर्न सकिन्छ भन्ने एउटा प्रश्न भयो। त्यो सँगै चाहिँ आजको पुस्ताले यी कथाहरू जति पनि हामीले यो चर्चा गर्यौं, यी कथाहरूबाट चाहिँ के चाहिँ हामीले ग्रहण गर्न सक्छौं, के सिक्न सक्छौं?
0: अघि मैले व्याख्या गरिसकेको छ र फेरि पनि गर्न चाहन्छु। शरीर र प्रकृतिको बीचमा, जीवन र जगतको बीचमा नङ र मासुको सम्बन्ध हुन्छ। यदि जगत सुध्रियो भनेदेखि जीवन सुध्रन्छ। जगतमा भएको हावा पानी शुद्ध नभइकन हाम्रो शरीर स्वस्थ र शुद्ध रहन सक्दैन। जगतलाई निहाल्नका लागि र जीवन र जगतको सम्बन्धलाई बुझेपछि मात्रै मानिसको जीवनशैली सुध्रन्छ भन्नका लागि पनि अनेक प्रकारका उपमाहरू दिएर, दृष्टान्तहरू दिएर, कथा पौराणिक कुराहरू दिएर मानिसलाई बुझाउने प्रयास गरिएको छ। त्यही पौराणिक प्रसङ्ग तोडाएको छ। वास्तवमा भन्यो भनेदेखि देवीको महत्व, नवदुर्गा भगवतीको महत्व, शक्तिको महत्व, शक्तिको उपासनाका रूपमा हामीले यो दशहरा पर्वलाई, दशैं पर्वलाई, विजय दशैंलाई मान्ने गरेका छौं। अघि बताइसकेको छु, शक्ति नभइकन कोही पनि व्यक्तिले केही पनि संसारमा, आफ्नो जीवनमा केही पनि गर्न सक्दैन। हामी सबै शक्तिका पुजारी हौं, हामी सबै शक्तिको पछाडि लाग्छौं। त्यो शक्तिलाई चिन्ने र शक्ति एउटा नकारात्मक शक्ति हुन्छ एउटा सकारात्मक शक्ति हुन्छ एउटा राम्रो शक्ति हुन्छ एउटा नराम्रो शक्ति हुन्छ एउटा नेगेटिभ र एउटा पोजिटिभ हुन्छ दुईटा नभइकन त बल्ब पनि बल्दैन फ्युज पनि हुँदैन यदि दुईटैलाई बुझ्न सकियो भनेदेखि कुन चाहिँलाई हामीले हाम्रो जीवनमा अङ्गीकार गर्ने र कुन चाहिँलाई हामीले त्यसलाई छोडिदिने भन्ने कुराको ज्ञान हामीलाई दशहरा पर्वले दिन्छ दशमी पर्वले दिन्छ र हाम्रा पौराणिक कथनहरूले पनि सायद यही कुराहरू व्याख्या गरेको हुनुपर्छ सञ्जयजी
1: आजबाट चाहिँ औपचारिक रूपमा विजया दशमी शुरूआत भएको छ घटस्थापनाबाट यो पर्व शुरू हुन्छ अब घटस्थापनाको सन्दर्भमा पनि अलिकति आज गर्ने भोलि गर्ने भन्ने खालका यो भनौं न एउटा किसिमको हल्ला छ यो घटस्थापनाको वास्तविक अर्थ यो दियो कलश गणेश स्थापना जमरा राख्ने परम्परा यसको महत्वको सन्दर्भसँगै यो जुन खालको सामाजिक सञ्जालमा हल्ला चलेको छ नि आज स्वयं राख्नु हुँदैन भोलि राख्नुपर्छ भन्ने खालका कुरा र पञ्चाङ्ग निर्णायक समितिले शान्ति पाठ वा भनौं न पूजा गरेर मात्र गर्नुपर्छ भन्ने खालका यी जति पनि कुराहरू छन् यसलाई कसरी अर्थ्याउन सकिन्छ कसरी प्रश्न पार्न सकिन्छ
0: अब पञ्चाङ्ग निर्णायक समितिले यो विधामा पात्रमा स्पष्टसँग व्याख्या गरिदिएको छ कहिले घटस्थापना आरम्भ हुन्छ नवरात्र कहिले आरम्भ हुन्छ कहिलेबाट हामीले पूजा गर्ने भन्ने विधामा व्याख्या गरिदिएको छ त्यही कुरालाई आधारमा हामीले मैले यहाँ व्यक्त गर्न चाहन्छु मैसँग यति बेला मैले सूर्य पञ्चाङ्गको अवलोकन गरिदिएको छु र यही विधामा यहाँलाई व्यक्त गर्न चाहन्छु आज 25 गते आइतबार आजबाट घटस्थापना आजै रहेको छ र नवरात्र आरम्भ पनि आजै रहेको छ माता महाश्राद्ध सोह्र श्राद्ध हिजो सम्पन्न भइसके पछाडि पनि श्राद्ध मध्येमा यदि सूत्रवान नभएका छोरीहरू प्रशस्तै भएका र छोराहरू नभएका व्यक्तिहरूका लागि गरिने श्राद्ध माता मह अथवा हाम्रो मावली पक्षलाई गरिने श्राद्धको दिन पनि आजै पर्न गएको छ र श्राद्ध सम्पन्न गरिसके पछाडि साँझ पख या पञ्चाङ्ग निर्णायक समितिले दिएको शुभ मुहूर्तमा आज हामी घटस्थापना आरम्भ गर्छौं नवरात्र भनेको नौ रात्र र 10 दिन हुनुपर्छ हो यहाँलाई याद छ नवरात्र भन्ने बित्तिकै रात 9 वटा हुन्छ दिन चाहिँ 10 वटा हुन्छ दशहरा पर्व दिन 10 वटा भएको कारणले नवरात्र पर्व रात 9 वटा भएको कारणले यदि 25 गतेबाट आज गर्दै जाने हो भनेदेखि हामी 4 गते विजयादशीसम्म पुग्दाका दिनमा हेर्दाखेरि नवरात्र हुँदैन 10 रात्र हुन्छ 11 दिन बन्न जान्छ त्यस कारणले उहाँले धेरै कुरा राख्न सक्नु भएको होला यो पर्व यसरी पर्न गएको छ जसरी सुरु श्राद्ध 1 दिन घटेको छ अहिले नवरात्र 1 दिन बन्न गएको छ अतैव के गर्ने हो भनेदेखि यस्तो अवस्थामा आज हामीले हजुरले भने जस्तै तरिकाले शुभ मुहूर्तमा दीप साँची राखेर दीप कलश गणेशको पूजा गरिसके पछाडि घट स्थापना गर्ने घट भनेको शरीर हो घट भनेको 9 वटा घट स्थापना गरिन्छ 9 वटा प्रणालीहरू शक्ति जेनेरेट गर्नका लागि घट स्थापना गर्ने हो घट स्थापना आज गर्नुहुन्छ जमरा आज भिजाउने मात्रै हो बुझिबस्छ नि जस्तो जौ भयो मकै भयो गहुँ भयो यी वस्तुहरू आज भिजाउने चन्द्र उदय भोलि हुने भएको हुनाले भोलि द्वितीयको चन्द्र उदय भए पछाडि साँझ पक अनि बल्ल हामीले जमरा राख्यौँ भनेदेखि नवरात्र पूरा हुन्छ 10 दिनका दिनमा जमरा निकाल्न पाइन्छ र विजयादशमीको दिनमा जमरा लगाउन पाइन्छ त्यसैले कतिपय व्यक्तिहरूलाई यो नबुझेका कारणले पनि दिग्भ्रमित हुनुभएको होला र कति बुझेका व्यक्तिहरूले पनि यसलाई अझ विशेष तरिकाले बुझाउन नसक्नु भएका कारणले पनि यस्तो रहेको हुन सक्छ आज 25 गतेका दिनमा घटस्थापना हो आज घटस्थापना गर्ने यज्ञ स्थापना गर्ने होइन जमरा राख्नका लागि माल बाजुवा माटो सबै कुरा राखिदिने तर जमरा नराख्ने आज विशुद्ध भिजाउने मात्रै गर्ने र भोलि द्वितीयको चन्द्र भोलि चन्द्र उदय हुन्छ चन्द्र उदय भए पछाडि भोलि बल्ल जमरा राख्ने यसरी गर्नुपर्छ सञ्जयजी
1: अब यो शान्ति गर्नुपर्छ वा शान्ति पूजा गर्नुपर्छ भनिएको पनि सामाजिक सञ्जालतिर यता कता सुनिन्छ होइन यसको अर्थ के हो र कुन अवस्थामा चाहिँ खास शान्ति पूजा गर्ने परम्परा रहन्छ
0: यहीँनिर म फेरि यहाँलाई बुझाउन चाहन्छु जस्तो अहिले यो दुर्गा पक्षमा आश्विन शुक्ल पक्षमा अर्थात दशैं चलिरहेको बेलामा घटस्थापना नवरात्र चलिरहेको बेलामा 28 गते बुधबारबाट शुक्र लुप हुनुभएको छ अन्ध हुनुभएको छ अर्थात शुक्र चाहिँ यति बेला हाम्रो पृथ्वीमा उहाँको प्रकाश पर्दैन शुक्र अस्त भएको बेलामा शुक्र अन्ध भएको बेलामा काम्य कर्महरू गर्न हुँदैन भनेर धर्मशास्त्रमा व्याख्या गरेको छ र पञ्चाङ्ग निर्णय समितिले पनि त्यो कुराको निर्णय गरिसकेको छ अब हाम्रो कार्यक्रम हुँदैछ आजबाट घटस्थापना आरम्भ हुँदैछ र अब आउने तीन दिन पछाडि 28 गतेबाट शुक्र अन्ध हुँदै हुनुहुन्छ शुक्र चाहिँ लोप हुँदै हुनुहुन्छ अस्त हुँदै हुनुहुन्छ यसरी शुक्र अस्त भएको बेलामा यी कार्य गर्न हुँदैन भनेर केही व्यक्तिहरूले मैले पनि सामाजिक सञ्जालहरूमा देख्ने गरेको छु युट्युबहरूमा होइन टिकटकहरूमा यस्तो कुरा देखिएको छ र सुनिएको छ त्यस कारणले पनि धेरै व्यक्तिहरू भ्रमित हुनुभएको छ म यो कुरालाई व्याख्या गर्न चाहन्छु शुक्र अस्त भएको बेलामा गर्न नहुने कर्महरू के हुन् भन्ने विधामा पहिले त कर्म तीन प्रकारका हुन्छन् एउटा नित्य कर्म अर्को नैमित्तिक कर्म र अर्को काम्य कर्म नित्य कर्म भनेको जो सधैँ हामीले हरेक वर्ष गर्ने गरेका छौँ हरेक दिन गर्ने गरेका छौँ हरेक पर्वमा गर्ने गरेका छौँ त्यसलाई नित्य कर्म भनिन्छ नित्य कर्मलाई शुक्र अष्टले केही छेदमार गर्दैन वर्षेनी मनाउँदै आइराखिएको विजया दशमी दशहरा पर्व दशैं पर्व नित्य कर्म भएको हुनाले जसरी चतुर्मास शुक्र अन्ध भएको बेलामा बृहस्पति अन्ध भएको बेलामा पनि गर्नुहुन्छ जसरी बृहस्पति अस्त भएको बेलामा होइन शुक्र अस्त भएको बेलामा एकादशी उपासना गर्नुहुन्छ त्यस्तै जस्तो यो पनि अ काइन्ड अफ व्रत एक प्रकारको व्रत हो यो व्रतलाई पनि जसले सधैँ गर्दै आइरहनु भएको छ उहाँहरूको लागि यो नित्य हुन गयो यो गर्न पाउनुहुन्छ यो अहिले बल्ल गर्दै हुनुहुन्छ यसपटक म नवरात्रको व्रत बस्छु भनेर नयाँ एउटा साधकले आजबाट साधना गरिदिएको हुनुहुन्छ भनेदेखि नयाँ साधकका लागि यो चाहिँ उपयुक्त हुँदैन भनेको हो पुरानो गरिरहेका साधकका लागि पनि यो गर्नुहुन्छ यो नित्य कर्म भयो अर्को नैमित्तिक कर्म भनेको भवितव्यले पारिने जस्तो निवारण पर्न गयो ओहो बृहस्पति अन्ध छ शुक्र अन्ध छ निवारण नगरौँ भन्न भएन भएन नि त कसैको देहावसान्त भयो ओहो बृहस्पति अन्ध हुनुभएको छ अनि त्यसै गरी शुक्र अस्त हुनुभएको छ यो बेलामा दाह संस्कार गर्नु हुँदैन जसकार्थ क्रिया गर्नु हुँदैन भनेर भएर श्राद्ध गर्नु हुँदैन भनेर भएर भएन त्यो भनेको नैमित्तिक भवितव्यले पारिदिएका कर्महरू ती कर्मकाण्डमा तीन प्रकारका कर्म हुन्छन् एउटा नित्य कर्म एउटा नैमित्तिक कर्म र एउटा काम्य कर्म नित्य पनि गर्नुहुन्छ नैमित्तिक पनि गर्नुहुन्छ यदि काम्य कर्म यदि कसैले यो नवरात्रमा म मेरो यो कार्य सिद्ध भयो भनेदेखि म नवरात्रको व्रत बस्नेछु भनेर भकाल बसेको छ अथवा मैले नवाह लगाउनेछु देवीको नाममा मैले पुराण लगाउनेछु सतचण्डी लगाउनेछु या चण्डी उपासना गर्नेछु भनेर कसैले भकलको रूपमा कुनै कामना लिएर कर्म गर्न चाहेको छ भनेदेखि ती कामना जन्ने कर्महरू यति बेला गर्न हुँदैन अरू गरिरहेका वर्षेपछि गरिरहेका कर्महरू चाहिँ गर्न हुन्छ है भन्न खोजेको हो सन्देवी
1: र अब अलिकति यो दशैं मैले अगाडि अलिकति चर्चा गरेँ थोरै दशैं पहिले र अहिलेमा थोरै धेरै चाहिँ भिन्नता यसमा चाहिँ हामीले देख्न सक्छौ तपाईँको अनुभवले वा तपाईँको अध्ययनले चाहिँ पहिलेको दशैं र अहिलेको दशैं बीच सबैभन्दा उल्लेखनीय भिन्नता चाहिँ के देख्नुहुन्छ
0: अब फुलको आँखामा फुले संसार काँडाको आँखामा काँडै संसार भने जस्तो जस्तो चस्मा लगाएर हेर्यो आज संसार त्यस्तै देखिँदै आइरहेको छ त्यति बेला परम्परागत रूपले होइन हाम्रो धर्मशास्त्र हाम्रो जीवनशैली अनुसारले जुन हर्ष जुन उमङ्गका साथ होइन दसैँ आउने बित्तिकै हामी पनि केटी हुँदा मलाई याद आउँछ छुट्टै पर पर गाउँमा पनि जताततै पिङ हुन्थ्यो चौडेनी पिङ हुन्थ्यो लिङ्गी पिङ हुन्थ्यो है सर्वत्र जसैको माहौलै अर्कै खालको बन्थ्यो भनेदेखि अहिले त्यस्तो छँदै छैन अहिलेका दसैँहरू विशुद्ध सामाजिक सञ्जालमा आएर मात्रै अड्किएका छन् त्यहाँ अड्किएका छन् एउटाले गर्दा स्थापना गरेको भिडियो राखिदिन्छ होइन एउटा फोटो राखिदिन्छ अनि अर्काले त्यस्तै गरिदिन्छ त्यो खालको एउटा देखा छ कि भएको छ परम्परागत रूपले साँच्चै नै देवीको उपासक भएर भगवतीको उपासक भएर दसैँलाई मान्ने जुन परम्परा पहिले थियो त्यो अहिले मैले देखिरहेको छैन यो एक प्रकारको खेदजनक कुरा पनि हो वास्तविक यसको महिमा यसको महत्व यसको मर्म यसले दिन खोजेको सन्देश यो शरीरसँगको सम्बन्ध के छ भन्ने कुरा हामीलाई ज्ञानी छैन या देवी सर्वभूतेषु निद्रा रूपेण संचेता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः जुन देवी हाम्रो शरीरमा निद्रा भएर बसिरहेकी छन् याद गर्नुहोस् एक दिन निद्रा लिन पाइएन भनेदेखि भोलिपल्टको हाम्रो जीवन कस्तो हुन्छ होला हाम्रो शरीर कस्तो हुन्छ होला हामीलाई कस्तो थकान महसुस हुन्छ होला जो निद्रा भएर बसेकी छन् जो शक्ति भएर बसेकी छन् जो माया भएर बसेकी छन् जो मुदुता र करुणा भएर बसिरहेकी छन् त्यो शक्तिलाई शरीरमा प्रवाह गर्ने हो नवरात्रको महिमा भनेको र नवरात्रको व्रत उपासना भनेको साधना गर्नु भनेको र यो त देखिँदैन अहिले सच्चा रूपले नौवटा हाम्रा प्रणालीहरूमा नौवटा हाम्रा सिस्टमहरूमा नौवै प्रकारका शक्तिहरू जेनेरेट भएर सबै प्रणालीहरू सुस्त र दुरुस्त रहेर यो वर्षभरि कार्य गरिरहनु भन्नका लागि हो त नवरात्रको साधना गर्ने तर देखिरहेका छौँ हामी नवरात्रको विषयमा मात्र नभएर होइन अरू विधामा पनि मिटाएर मेरा प्रहार प्राणीहरूलाई वध गरेर होइन देवीका नाममा उनीहरूलाई अर्पण गरेर त्यसलाई ग्रहण गर्ने गरेका छौँ। यो चाहिँ प्रकृति राम्रो होइन, यो चाहिँ जुन एउटा चलन चलिरहेको छ पहिलेकोदेखि हेर्दाखेरि यो अहिलेको चलनले यति सान्दर्भिक त्यति राम्रो मानिँदैन। अहिले केवल देखावटी मात्रै वरिष भन्दा गरे भने मात्रै फाइन फिल्म, जसरी कुनै एउटा हामीले फिल्म बनाउने बेलामा अभिनय गर्दछौँ होइन, एउटा कुनै साइङ्कनले त्यसलाई साइङ्कन गरिरहेको हुन्छ, त्यस्तै जस्तो अहिले देखावटी मात्रै भयो। यसको वास्तविक महत्व र वास्तविक भित्रको मर्म जे छ त्यो चाहिँ नबुझेको हो कि अहिलेको जेनेरेसनले होइन, अहिलेको जनमानसले जस्तो चाहिँ मलाई लागिरहेको छ, एकदम ठूलो अन्तर छ, ठूलो परिवर्तन छ र यसलाई चाहिँ मेटाउनु चाहिँ पर्छ।
1: यो जस्तै यो सामाजिक सञ्जालको प्रसंग जोडिहाल्नु भयो, सामाजिक सञ्जालमा खास गरी अब दशैंका तस्विर टीका यो राख्नु त अब त्यति अस्वाभाविक नमानौ, यसलाई स्वाभाविक रूपमै लिऊ परिवर्तनको हिसाबले। तर जुन टीका पारिवारिक भेटघाट प्रदर्शन गर्ने चलन अहिले अलिकति बढ़ेको छ, यसले चाहिँ भनौं न सम्बन्धलाई बलियो बनाएको छ भन्ने लाग्छ कि, वा प्रदर्शनलाई पर्वलाई चाहिँ अलिकति प्रदर्शनमुखी चाहिँ मात्रै बनाइरहेको छ, वा यसले दीर्घकालमा चाहिँ पार्ने प्रभावलाई चाहिँ कसरी हामीले अर्थ्याउन सकिन्छ?
0: अब कसरी पनि बुझ्यौं भनेदेखि सञ्जयजी, केही कुराहरूले हामीलाई फाइदा पनि गराउँछ, केही कुराले हामीलाई दुर्फाइदा पनि गराउँछ। जस्तो समय सापेक्ष अनुसारले अहिलेको 21औं शताब्दीमा हामी पनि अपडेट हुनुपर्छ होइन, परापूर्व कालको कुरा गर्दाखेरि सम्भवतः अहिलेको जेनेरेसनले त्यसलाई चाहिँ विशुद्ध नलिन पनि सक्छ, उनीहरूलाई अहिलेसँगै तुलनात्मक रूपले हामी अपडेट भएर नवदुर्गा भनेको यो हुन् होइन, यिनीहरूको महत्व यो रहेको छ, हामीले यसरी पर्व मनाउँदैछौँ भनेर देखाउँदै गर्न सकियो भनेदेखि यसले भावी दिनहरूमा पनि हाम्रो जुन यो भित्र लुकेको सान्दर्भिकता, यो भित्र लुकेको मर्मता, अहिले यो भित्र लुकेको यसको चाहिँ पहिचान जे छ त्यो पछिसम्म हामीले अनवरत त्यसलाई लैजान सक्छौँ। तर यदि लैजानका लागि हामीले प्रयास गरेनौँ र केवल सामाजिक कुराहरूमा मात्रै केवल देखा सकिनुमा मात्रै लाग्यो भनेदेखि भोलि यसले अर्को रूप लिने हो कि जस्तो लाग्छ। जस्तो अहिले देखिरहेका छौँ धर्म कर्म भन्ने बित्तिकै हामीले कुन धर्म भन्ने कुरा गर्छौँ हो, जैन धर्म कि, हिन्दू धर्म कि, इसाई धर्म कि, बौद्धिस्ट धर्म कि, अब हिन्दू त्योभित्र पनि है हाम्रो हिन्दू सनातनी धर्मभित्र पनि देखिरहेका छौँ, एकसरी ठाडो टिका लाउने हुन्छन्, एकसरी तेस्रो टिका लाउने हुन्छन्, एकसरी एउटा मात्र टिका लामो माथि लैजाने हुन्छन्, एकसरी फेरि दुईटा टिका माथिसम्म लाइने हुन्छन्, एउटा टिकै नलाउने हुन्छन्, एउटा टुप्पी लाउने फाल्ने हुन्छन्, एउटा टुप्पी फाल्ने हुन्छन्, एउटा सेतो लगाएर हिँड्ने हुन्छन्, एकसरी फेरि पहिरो लगाएर हिँड्ने हुन्छन्, एकसरी रातो लगाएर हिँड्ने हुन्छन्, एकसरी फेरि कपडै नलगाउने हुन्छन् देखिरहेका छौँ। विभिन्न सम्प्रदायहरूको खिचडी क्वान्टी जस्तो भएर हाम्रो हिन्दू सम्प्रदाय रहेको छ, त्यसकारण एउटाको सम्प्रदाय अर्कोसँग नमिल्न सक्ने, एउटाको प्रसङ्ग एउटाको रीतिरिवाज एउटाको चालचलन अर्कोसँग नमिल्न सक्ने हुनसक्छ। त्यसकारण के चाहिँ बुझौँ भनेदेखि हामी जुनसुकै सम्प्रदायमा रहे तापनि, जुनसुकै प्रकारको धर्ममा रहे तापनि, त्यो एउटा विशुद्ध प्रकृतिलाई बुझ्ने र त्यस पछाडि प्रकृतिको उपहार हाम्रो जीवनलाई बुझ्ने विशेष पर्व हो, प्रकृतिमय बन्नका लागि हामीले यी कार्यहरू गर्नुपर्छ भन्ने खालको जनमानसमा ज्ञान दिन सकियो भनेदेखि यसले अक्षुण्णता प्राप्त गर्छ, पछिसम्म यसको कालान्तर रूपमा पनि यसको मुख्य मर्मलाई नसोडिकन चलिरहन्छ, नत्र भने उनले एउटा सम्प्रदायले एउटा कुरा गर्ने, एउटाले एउटा कुरा गर्ने र त्यो गर्दै गइरह्यो भनेदेखि भोलि गएर कालान्तरमा गएर यसको ठेट कुरो नै बिर्सनी पो हो कि, होइन यसको महत्व नै बिर्सनी पो हो कि भन्ने खालको सजगता आजैबाट हामीले सोच्नुपर्ने देखिएको छ नि।
1: अब दशैंलाई एउटा पक्षको तर्फबाट मात्र भनौँ न हेर्दाखेरि, वा धार्मिक पक्षबाट मात्रै हेर्दाखेरि यो अपुरो हुन सक्छ, यसको सामाजिक पक्ष पनि उत्तिकै बलियो छ, सांस्कृतिक पक्ष पनि उत्तिकै बलियो छ, खास गरी दशैं पुनर्मिलनको पर्वका रूपमा पनि हामीले मनाउने गरेका छौं, दशैंमा टाढा टाढा रहेका आफन्तहरू होइन गाउँ फर्किएर एउटा किसिमको पुनर्मिलनको वातावरण बनेको हुन्छ, दशैं किनमेलको हिसाबले एउटा किसिमको आर्थिक चलायमानको दृष्टिकोणले पनि यो उत्तिकै बलियो पर्व रूपमा यसलाई मान्न सकिन्छ। पहिले दशैंमा गाउँ फर्कने, पिङ खेल्ने, आफन्त भेट्ने एउटा हिसाबले सामूहिक रूपमा पर्व मनाउने चलन बढ़ी थियो, अहिले अलिकति शहरीकरण, वैदेशिक रोजगारी र व्यस्त जीवनशैलीले चाहिँ दशैंलाई चाहिँ कसरी परिवर्तन गरेको छ, परिवर्तित स्वरूप चाहिँ कस्तो छ, अघि हामीले अलिकति थोरै परिवर्तनको कुरा गर्यौं होइन, यसलाई कसरी बुझ्न सकिन्छ?
0: हो एकदम ठिक भन्नु अघिले, जति बेला जनसंख्या कम थियो होइन यातायातको सुविधा थिएन, संचारको सुविधा थिएन, एउटा गाउँबाट अर्को ठाउँमा हिँड्ने जानु पर्थ्यो है, त्यति बेलाको रौनकै अर्को हुन्थ्यो, बाटोमा हिँड्दा पनि प्रशस्तै कानभरि जमरा लिएर अनि हिँड्दा भइरहेको टिका लिएर हिँडेका व्यक्तिहरू देखिन्थ्यो, उनीहरू पनि आफ्नो इष्टमित्र कहाँ गइरहेका हुन्थे, हामी पनि आफ्नो इष्ट मित्रमा गइरहेका हुन्थ्यौँ। वास्तवमै यो चाहिँ परिवारलाई, यो परि भनेको परिधि हो, एउटा बााउन्ड्री हो, वार भनेको त्योभित्र रहेका हामीहरू सदस्यहरू, उनीहरू सबैलाई एउटै परिधिभित्र राख्ने पुनर्मिलनको एउटा उत्कृष्ट उपाय र उत्कृष्ट कर्म दसैँबाट हुने गर्थ्यो है हजुरले भने यस्तो तरिकाले। तर अब अहिले के छ भनेदेखि हजुरले भने यस्तै धेरै व्यक्तिहरू टाढा छन्, कति व्यक्तिहरू विदेशमा छन्, कति कहाँ छन्, कोही आउन पाउँछन्, कोही आउन पाउँदैनन्, कोही आएको बेलामा पनि फेरि कसैको देहावसान्त भएको हुनसक्छ होइन, कुनै आश्वतो रहन सक्छन्, त्यो व्यक्तिले दसैँ नमान्ने अवस्थामा घरमा एउटा शोक चलिरहेको हुनसक्छ, अहिले देशमा पनि त्यही प्रकारको एउटा शोक चलिरहेको छ होइन। त्यस कारणले पहिलेको जस्तो हर्ष, पहिलेको जस्तो उत्साह, पहिलेको जस्तो उमङ्ग नरहन सक्छ। यद्यपि के चाहिँ बुझौँ भनेदेखि दसैँ आफैमा पनि हामीहरूका बीचमा, परिवारका बीचमा, समाजका बीचमा, समाजमा रहेका सम्पूर्ण धर्मावलम्बीहरू र सम्पूर्ण प्रकारका सामाजिक व्यक्तिहरूको बीचमा सहिष्णुता कायम गर्ने एउटा नितान्त उत्कृष्ट र प्रिय पर्वको रूपमा हामीले यसलाई लिन सक्छौं हो। परिवर्तनका दृष्टिकोणले हेर्यो भनेदेखि पहिले र अहिलेमा धेरै परिवर्तन छ, परिवर्तन स्वाभाविक हो, समय परिवर्तनशील छ, संसरति इति संसार भन्छ कि संसार आफैमा चलिरहन्छ, आफैमा परिवर्तनशील छ, संसरति इति शरीर, शरीर पनि आफैमा परिवर्तनशील छ, हामी जन्मदा 2 केजीका थियौं, अहिले हेर्दाखेरि कस्ता भइसक्यौं होइन। त्यस्तै जस्तो प्रकृति सँगसँगै जसरी प्रकृतिमा परिवर्तन भइरहेको छ, प्रकृति सँगसँगै हाम्रो शरीर परिवर्तन हुन्छ, शरीर सँगसँगै हाम्रो मन, मस्तिष्क र विचार पनि परिवर्तन भइरहेको हुन्छ, बुझ्नुभयो नि। तर परिवर्तन भयो भन्दैमा जसरी एउटा वृक्ष जमिनमा छ, जमिनबाट अङ्कुरित भएर माथि निस्क्यो, त्यसका हागा बिगाहरू पलाए, त्यसका फेरि पात पतिङ्गरहरू पलाए होइन, धेरै कुराहरू अझ झ्याङ्गेर ठुलो भयो, बाहिरी व्यवहारका कारणले, बाहिरी जगतका कारणले मूल प्रकृतिको रूपमा रहेको जरा र काण्ड हलिँदैन, तर हाँगाहरू हलिन्छ नि, पातहरू हलिन्छ नि होइन। यो परिवर्तन भनेको एउटा वृक्षको हाँगा हल्लिए जस्तै, पातहरू हल्लिए जस्तै हो, तर यसको मर्मरूपी जुन जड हो, जरा हो र जसको मूलको छेद हो, मूल प्रकृति भगवती हुनुहुन्छ, त्यो कहिले पनि हल्लिँदैनन्। त्यस कारण हामीले परिवर्तन भए तापनि बीजको जुन स्वभाव हो, मुख्य काण्ड हो, मुख्य जरा हो, त्यसलाई चाहिँ छोड्नु हुँदैन, त्यो चाहिँ सधैँ हामीले अवनरत रूपले लिएर गइरहनुपर्छ।
1: हामी अन्त्यतिर आइसकेका छौँ, अब यो हामीले दशैंको विषयमा चर्चा गर्यौं, खास गरी सबै हामीले मनाउने चाडपर्वको मुख्य चाहिँ विषय भनेको त्यसको मौलिकता हो, र त्यो मौलिकताको मौलिकता जोगाउनको लागि, दशैंकै मौलिकता जोगाउनको लागि पनि हाम्रो दायित्व चाहिँ के हुन्छ भाइ?
0: प्रत्यक्ष प्रश्न गर्नुभएको छ, साह्रै राम्रो, सबैका लागि पनि सम्पूर्ण श्रोताहरूको नेतृत्व गरेर यहाँले गरेको प्रश्नलाई म सबमिट गर्छु, चलान गर्छु। सबैभन्दा पहिले त परम मंगलमय दया माया करूणा ममता र वात्सल्यकी प्रतिमती माता भगवती जगत जननी प्रकृति स्वरूप नवदुर्गा भगवतीले र उहाँको यो आज गरिएको चर्चा रूपी वाङ्मय अमृतले हामी सबैलाई कल्याण गरोस् म यो सबैका बीचमा शुभ आशीर्वचन टक्राउन चाहन्छु। र अघि हजुरले प्रश्न गर्नुभएको छ, यसको महत्व यदि हामीले बुझेनौँ भनेदेखि, यसको मर्म बुझेनौँ भनेदेखि, वास्तवमा हामीले पर्व मान्नुको होइन, यसको पहिचानका लागि कर्म गर्नुको पनि अर्थ रहँदैन। अतएव सबैभन्दा पहिला त यसको गहिराईलाई बुझौं, यसको महत्वलाई बुझौं, बरु अरू अरू विज्ञसँग सोधौं, घरका परिवारका पुरा बुढापाकाहरूसँग सोधौं, हजुरबासँग होइन, हजुर आमासँग, अलि पुरानो जेनेरेसनसँग सोधौं, यसको महत्व के रहेको छ, हामीले किन यसो मनाइरहेका छौं भन्ने गरौं। जस्तो अब अस्ति मैले स्कूलमा लेखिरहेँ, आजबाट स्कूल छुट्टी हुँदैछ, स्कूलका विद्यार्थीहरूले कानमा जाने जमरा लगाएर, निधारमा टिका लगाएर उनीहरू चाहिँ बाहिर निस्कने गरेको देख्यौं। ठिक छ, एक अर्थले हेर्ने भनेदेखि उनीहरूले आफ्ना विद्यार्थीहरूलाई दसैँको महत्व दर्शाउन खोजे, किनभने टिकाका दिनमा स्कुल छुट्टी हुन्छ, उनीहरूलाई बुझाउन सकिँदैन, त्यस कारण सुरुमै टिका लगाएर विदाई गरेको देखिन्छ। यसले के देखियो भनेदेखि, एक त सोह्र श्राद्धको बेलामा चलिरहेको, हिजोबाट स्कुल छुट्टी भयो, हिजोसम्म उनीहरू गइरहेका थिए, त्यो बेलामा रातो टिका लगाउनु, त्यो बेलामा जमरा लगाउनु राम्रो पक्ष होइन नि त। विद्यालय भनेको विद्यार्थीहरूलाई वास्तविक शिक्षा दिने र हाम्रो धर्म संस्कृति संस्कार र परम्परालाई पनि जोगाउने सोसल भनेको त्यही हो नि, सामाजिक शिक्षा भनेको त्यही हो नि त, नैतिक शिक्षा भनेको त्यही हुन्छ, त्यो ज्ञान दिने भनेकै शिक्षा क्षेत्र विद्यालय हो। तर त्यो विद्यालयबाट नै हामीले त्यस्तो कर्म गर्ने भनेदेखि विद्यार्थीले के सिक्छ, दसैँ नआउँदै पर्व नआउँदै यसो गर्नु त राम्रो भनिँदै नि त, त्यस कारण परम्परा हो भन्दैमा, कर्म गर्ने हो भन्दैमा, हामीले विद्यार्थीलाई शिक्षा दिने हो भन्दैमा एउटा समय नै नपालिकन दियो भने पनि त्यसले फेरि भोलिभर हुँदैन, के बुझ्लान् बाल मस्तिष्कमा के रहला त्यो मर्म नबुझेर हो नि त, यसको महत्व पहिला बुझ्नु पर्यो क्या, बुझ्नु व्यक्तिहरू बुझ्नु पर्यो। बच्चाको लागि हरेक परिवारका आमा बाबाहरू सदस्यहरू उसका लागि शिक्षित शिक्षिका हुन्छ, फेरि त्यस पछाडि मात्र विद्यालयमा भएका शिक्षित शिक्षिकाहरू उसका लागि गुरु र गुरु आमाहरू घरमा बुझाउन सकिएन र सँगसँगै विद्यालयले पनि बुझाउन सकेन, शिक्षक शिक्षिकाले पनि बुझाउन सकेन भनेदेखि अब विद्यार्थीले के बुझ्नु भयो, दसैँको बारेमा गलत कुरा बुझ्नु भयो, त्यसमा हामी सबै यो कुरामा सजग हुनुपर्छ, यसको महत्व बुझ्नका लागि संचार माध्यमहरू अनि सुन्ने श्रोताहरू घरका परिवारका व्यक्तिहरू र यो विधामा शिक्षित गराउने गुरूहरू, गुरूहरू भनेका शिक्षक शिक्षिकामा त्यही पर्न आउँछन्, उहाँहरू सबै सहजग बनिदिनुभयो र यसको महत्व वास्तविक बुझाउन सक्नुभयो भनेदेखि सम्भवतः हामीले यसको बारेमा अझ ज्ञान सबैलाई फैलाउन सकिन्छ जस्तो लाग्छ सञ्जयजी।
1: हस् यहाँलाई धेरै धेरै धन्यवाद छ यो समय र कुराकानीको लागि, मैले तपाईँको यस चाहिँ समयको महत्व चाहिँ बुझेको छु, खास गरी आमाको स्याहार गर्दै हस्पिटलमा बसिरहनु भएको समय पनि हामीलाई प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ र आमाको शीघ्र स्वास्थ्य लाभको कामना पनि।
0: धन्यवाद तपाईँलाई पनि र सम्पूर्ण होल अनुपूर्ण रेडियो सुनिरहनुभएका र सञ्चालन गरेको भएका इमोजनले तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छु र नजिकै गरेको आजबाट आरम्भ हुन लागिरहेको विजया दशमीको यहाँहरू सबैलाई अग्रिम शुभकामना व्यक्त गर्दै यहाँलाई पनि साधु व्यक्त गर्दै सुन्न चाहन्छु, धन्यवाद।
1: नमस्कार। त्यो पूर्वीय दर्शनका अध्येता कृष्ण अनुरागी पशुमती पौडेल, हामीले खास गरी आजबाट शुरू भएको बड़ा दशैंको सन्दर्भमा चर्चा गर्यौं। दशैंको पौराणिक दार्शनिक सांस्कृतिक र सामाजिक महत्वका साथै घटस्थापनाको विधि धार्मिक मान्यता बारे फैलिने भ्रम र बदलिदो दशैंका विविध पक्षका बारेमा कुराकानी गर्यौं। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय बिदा हुन्छु, नमस्कार।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खुशीको यो पर्वमा मन छ दंगै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहारसँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: हो।
1: नमस्कार अनि शुभ बिहानी। 93.4 मेगाहर्ज अन्नपूर्ण एफएम को यो साप्ताहिक प्रस्तुति कार्यक्रम समय संवादमा म संगीता उपस्थित भइसकेकी छु विशेष अतिथिका साथमा। समसामयिक विषयमा कुराकानी गर्ने क्रममा घर घरमा दशैं आइसकेको छ र आज घटस्थापनाको दिन परेको छ। विभिन्न कार्यक्रमहरू, पूजा आजा सबै कुरा घर घर मन्दिर मन्दिरमा भइरहेको छ र विशेषत भन्नुपर्दाखेरि आजको दिनमा बिहान 7 बजेबाट वृन्दावासिनी मन्दिरको प्राङ्गणमा बृहत धर्म यात्रा शुभ यात्रा शुरू भइसकेको छ, जहाँ चाहिँ नि पोखरा भरिका श्रद्धालु भक्तजनहरूको र विभिन्न आमा समूहहरू संघ संस्थाहरूको पनि संलग्नता भइसकेको छ र माथि वृन्दावासिनी मोरिया टोलबाट शुरू भएको यो पदयात्रा धर्म पदयात्रा चाहिँ नि मोहरिया टोल, भैरव टोल, तेर्सापट्टि, नालामुख, महेन्द्र पुल, चिप्ले ढुङ्गा, सिद्धार्थ चोक हुँदै रामकृष्ण टोल, गणेश टोल, फेरि भीमसेन टोल, भैरव टोल हुँदै वृन्दावासी मन्दिरको प्राङ्गणमा गएर टुङ्गिनेछ, जहाँ चाहिँ नवदुर्गाको देवीहरूको जुन देवीहरू निकालिएको छ, साथमा कुमारी देवीलाई निकालिएको छ र विभिन्न झाँकीहरूका साथमा भएको यो विगतका समयहरूमा यो चाहिँ र्याली हुन सकेको थिएन र यसपालि फेरि पुनः यो र्याली भएको छ र सम्पूर्ण श्रोताहरू जसले हामीलाई सुनेर हेरेर बस्नु भएको छ, सम्पूर्णलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु 93.4 मेगा अन्नपूर्ण एफएम परिवारको तर्फबाट। र आज हामीसँग यही दशैंको सेरो फेरोमा कुरा गर्नका लागि हामीसँग विशेष अतिथि हुनुहुन्छ जोशी समाज कास्कीका अध्यक्ष विश्वहरि जोशीज्यू। स्वागत छ यहाँलाई कार्यक्रममा।
2: हजुर, धन्यवाद, नमस्कार।
1: आज चाहिँ नि घटस्थापनाको दिन परेको छ।
2: हजुर,
1: यसको जोशी समाजले निकालेको एउटा तपाईँहरूको जुन एउटा समय छ, समय तालिका जुन घटस्थापनाको लागि भनेर छ, यो चाहिँ के कस्तो छ एकचोटि बताइदिनुहोस्।
2: हस्, धन्यवाद यहाँलाई। सर्वप्रथम त म जोशी समाज कास्कीको तर्फबाट सम्पूर्ण नेपालीहरूमा विजया दशमी 2083 पावन उपलक्ष्यमा सम्पूर्णमा सुख समृद्धि, आरोग्य, उत्तरोत्तर प्रगति र यस्तो यो दुःखद यो वर्ष दुःखद घटना घटे पनि अब दुःखद घटना नघटोस्, देशमा सुख शान्ति छाओस् भन्ने शुभकामना सर्वप्रथम व्यक्त गर्न चाहन्छु। र हजुरलाई चाहिँ अब यो जोशी समाजको तर्फबाट यो चाहिँ साइटको कुरा जुन गर्नुभयो, यस वर्ष चाहिँ विजया दशमी बर्थ चाहिँ भएको छ, अष्टमी दुई अष्टमी भएको हुनाले कतिपय चाहिँ हामी नेपाली जनहरूमा धार्मिक यो चाहिँ जमरा राख्ने सम्बन्धमा पनि दुविधा परेको हुनाले हामीले चाहिँ के निर्णय गरेका छौँ भने, यदि नवदुर्गा नौ दिनको प्रथम शैलीपुत्रीदेखि लिएर चाहिँ नवदुर्गा भवानीको चाहिँ हामीले चाहिँ आराधना गर्ने हाम्रो परम्परा अनुसार नौ दिन पुगेर बीचमा तिथि कुटुट भएको बेलामा चाहिँ प्रतिपदाको दिन नभइकन अमावस्याकै दिनमा चाहिँ राखेर नवदुर्गा पूरा गरिन्छ भने, यो यसपालि अष्टमी दुई दिन परेको हुनाले बड दशैं तिथि बड भए पनि यसमा यो बड भएकोमा चाहिँ 11 दिनको दशैं कसरी मनाउने भन्ने पनि दुविधा परेको सम्बन्धमा यहाँले जुन मौका दिनुभयो भन्ने हाम्रो जोशी समाजको तर्फबाट त्यसको लागि धन्यवाद दिँदै यो चाहिँ साइटको विषयमा म चाहिँ यहाँलाई चाहिँ के निवेदन गर्न चाहन्छु भने, 2083 साल आश्विनको 25 गते आज प्रतिपदा तिथिमा यो 3 घडी 7.5 घडी पला पश्चात यो चाहिँ हाम्रो लाभ बेला र चाहिँ त्यस पश्चात चाहिँ अमृत बेला भएको हुनाले हामीले चाहिँ ज्योतिषीय जुन पात्रको चाहिँ पञ्चाङ निर्णायक समितिबाट निकायको पात्रको अनुसार चाहिँ बिहानको 9 बजे र 2 मिनटदेखि 10 बजे र 32 मिनटसम्म लाभ बेला छ, त्यसै गरी चाहिँ कन्टिन्यू 10 बजे र 33 मिनटदेखि 12 बजे र 2 मिनटसम्म अमृत बेला भएको हुनाले हामीले चाहिँ यो चाहिँ जमरा राख्ने उपयुक्त समय चाहिँ 9:30 देखि 11:30 बजे भित्रमा जतिखेर राखे पनि हुन्छ, त्यसैले चाहिँ यो बेला चाहिँ शुभ बेला र के लाभ बेला र अमृत बेला पारेर हामीले चाहिँ त्यो निर्णय गरेर चाहिँ हामीले त्यो प्रकाशन गरिरहेका छौँ।
1: भनेपछि 9 बजेदेखि 12 बजेको भित्रमा 11:30 बजे भित्रमा जमरा राखिसक्नु पर्छ। अनि यसै गरिकन यो दशैंको टीकाको साइट चाहिँको बारेमा के कसो छ?
2: हजुर, त्यसको पनि हामीले चाहिँ टीकाको साइट पनि निकालेका छौँ। यसमा चाहिँ यो टीका चाहिँ अब 2083 साल 7 महिना 4 गते बुधबारको दिन पर्छ। यसमा चाहिँ बुधबार बिहान चाहिँ 10:38 देखि 12:08 सम्म चाहिँ शुभ बेला भएको हुनाले यो हामीले चाहिँ 10:38 देखि 12:08 भित्रमा टीका ग्रहण गरेर तत्पश्चात खास टीकाको लागि चाहिँ समय चाहिँ अब हामीले बारी राख्नु पर्दैन। त्यो भित्रमा चाहिँ हामीले चाहिँ जतिखेर गरे पनि हामी सबैले चाहिँ भगवतीको चाहिँ प्रसाद ग्रहण गर्न गरी टीका चाहिँ थाप्न र टीका प्रदान गर्न चाहिँ सकिने बेला चाहिँ हामीले निकालेका छौँ।
1: यसरी जुन अब हाम्रो अब जमरा राखिन्छ आज, विशेषत भन्नु पर्दाखेरि धेरैलाई दुविधा पनि छ। एकचोटि राम्रोसँग भन्नुपर्दाखेरि यो कतिले यो अमावसको दिन नै राति नै जमरा राख्ने पनि प्रचलन छ कतिको, होइन? त्यो चाहिँ हुन त आफ्नो चलन आफ्नो आफ्नो पुर्खाहरूले के गर्नु भएको छ त्यसमा नि कन्टिन्युटी गरिराख्नु भएको पनि हुन सक्छ। तर अब हामी घटस्थापना भनेपछि प्रायले घटस्थापनाको दिनमा नै जमरा राख्ने चलन छ। यो जमरा जस्तै हामीलाई नयाँ सुनेर बसिराख्नु भएको छ, युवा होला होइन, कोही चाहिँ नि केही पनि थाहा नभएको होला, उहाँलाई भन्नुपर्दा तपाईँले एउटा जमरा कसरी राख्ने, यसको लागि तयारी कसरी गर्ने भनेर एकचोटि बताइदिनुहोस्।
2: हस्, धन्यवाद यहाँलाई। अब खास गरेर हामीले चाहिँ विजया दशमीमा 9 दिनसम्म नवदुर्गा भवानीको पूजा आजा गर्छौँ। प्रथमम शैलपुत्री छ, द्वितीयम ब्रह्मचारिणी, तृतीयम चन्द्रघन्तेती, कुष्मान्देती, चतुर्थकम, पञ्चमम स्कन्द मातेती, षष्ठम कात्यायनी छ, सप्तमम कालरात्र, महागौरी टीचाष्टमम, नवम सिद्धिदात्री। त्यसै नवदुर्गा भवानीको चाहिँ राख्दाखेरि कहिले काहीँ समयमा तपाईँको चाहिँ 9 दिनमा समय तिथि टुट भएको हुनाले 8 दिन पुग्छ। त्यो बेलामा चाहिँ अमावस्याको दिनमा प्रतिपदा नभइकन अमावस्याको दिनमा औँसीको दिनमा हामीले राख्ने चलन छ भने किन त औँसीको दिनमा राख्दाखेरि राख्नु पर्ने भन्दाखेरि नवदुर्गा भवानीको 9 दिनसम्म चाहिँ हामीले चाहिँ पूजा आज आराधना गर्ने भएको हुनाले 9 दिन पुर्याउनै पर्छ। र अहिले यो वर्ष चाहिँ के भयो भन्दाखेरि अष्टमी 2 दिन परेको हुनाले त्यो बड दशैं भन्छ। हाम्रो संस्कार परम्परा अनुसार के छ भन्दाखेरि त यो 9 दिन पुगेन भने अमावस्या औँसीको दिनमा राखेर 9 दिन पुर्याउने र अब बड दशैं बड भयो भने त्यो चाहिँ राम्रो शुभ मानिने हाम्रो परम्परा चलन छ भने अब कसरी राख्ने भन्दाखेरि अब हामी अब यो नवरात्रिको प्रारम्भ प्रथम दिनमा चाहिँ हामीले घटस्थापनाको दिनमा बिहान चाहिँ गंगाजीमा गएर नुहाइधुवाइ गरेर आफूले चाहिँ चोखो बालुवा त्यहाँबाट चाहिँ जमिन मुनि रहेको चोखो बालुवा ल्याएर अनि त्यसपछि तपडामा चाहिँ हाम्रो परम्परा अनुसार एउटा चाहिँ मुख्य बीचमा राखेर अनि अर्को चाहिँ सागेर 9 वटा पुर्याएर चाहिँ हामीले चाहिँ बालुवा राखेर चाहिँ अनि जौलाई चाहिँ अघिल्लो दिन भिजाएको हुन्छ। त्यसरी देवीको प्रतिष्ठापन गर्नलाई त्यो आफ्नो चाहिँ पूजा कोठीमा चाहिँ त्यो राखेर यसलाई परम्परा अनुसार चाहिँ यसरी चाहिँ घटस्थापनादेखि नवदुर्गा 9 दिनसम्म र त्यो 9 दिन पश्चात चाहिँ विजया दशमीको चाहिँ पावन अवसरमा दुर्गा भगवतले चाहिँ यो चाहिँ राक्षसलाई मारेको चाहिँ शुभ अवसरमा हामीले त्यो 10 दिन 10 दिनको टीका लगाउनु चल्ने यसरी परम्परा अनुसार
1: चलिरहेको
2: छ। आशीर्वाद दिने र त्यसमा चाहिँ आशीर्वाद खास गरेर चाहिँ अब आरोग्य सुख शान्ति समृद्धिकोलाई चाहिँ बढाएको हातबाट आफूभन्दा तलका चाहिँ लाई चाहिँ आशीर्वाद दिने र बडाको हातबाट चाहिँ आशीर्वाद थाप्ने हाम्रो परम्परा चलिरहेको छ।
1: हाम्रो संस्कार संस्कृति असाध्यै एउटा आपसी मेलमिलाप सद्भाव कहिलेदेखि छुटिरहेको परिवारहरू फेरि एकै ठाउँमा भेट हुने र कति कुरा मनमुटाप भएको पनि त्यो सबै बिर्सेर फेरि पुनर्मिलन हुने एउटा राम्रो माहौल पनि क्रिएट हुन्छ, होइन? त्यसले गर्दाखेरि एक प्रकारको पारिवारिक मिलन अनि कति कुरा मनका तिता मिठा कुराहरू बिर्सेर फेरि पनि सुमधुर सम्बन्ध कायम गर्नलाई एउटा यो पर्वहरूले चाहिँ ठूलो यो भूमिका खेल्छ जस्तो लाग्छ, होइन?
2: अवश्य पनि। अब यसमा के छ भने अब यो हाम्रो सत्यमोहन जोशीजीले पहिले एउटा चाहिँ हट्यो हिलो सारा भने चाहिँ अब असार साउन भदौमा चाहिँ हिलो खेलेको छ, अब अहिले धान हरर र धान पाक्ने बेला सिजन र कतिपय वर्षभरिमा चाहिँ इष्टमित्र आफन्तमा पनि केही विचारमा अलिकति बेमेल हुँदाखेरि मनमुटाव भइरहेको हुन्छ, ती सबै त्यागेर चाहिँ हाम्रो संस्कारले के गर्छ भने रमाइलो मान्ने खुसी हुने फेरि प्रेम मेल मिलापको भावना अनि अब बडाबाट चाहिँ आशीर्वाद लिएर आफ्नो चाहिँ उत्तरोत्तर प्रगति गर्नको लागि एउटा हौसला पनि प्रदान हुन्छ आशीर्वादले चाहिँ लाग्छ त्यो आशीर्वाद ग्रहण गर्दा उत्तरोत्तर प्रगति समृद्धि सुस्वास्थ्यको चाहिँ कामनाले गर्ने हुँदाखेरि हाम्रो परम्परा चाडपर्व चाहिँ राम्रो परिरहेछ
1: अनि अघि तपाईँले भन्नुभयो कि बीचमा एउटा चाहिँ नि एउटा मुख्य भनेर जमरा एउटा ठुलो टपरामा राख्छौँ भने वरिपरि नौवटा टपरामा राख्छौँ
2: हजुर एउटा बीचमा राखिन्छ भने यता तिनवटा गरेर चाहिँ नौवटा पुर्याउनु पर्यो हामीले
1: टोटल ठुलोसित अनि यो नौवटै राख्नुको कारण चाहिँ के हो
2: नौ दुर्गा भवानी प्रथम शैलीपुतिदेखि अनि नौवटा भवानीलाई नौ दुर्गाको नौवटा चाहिँ हामीले सम्झेर चाहिँ राख्ने हो
1: अनि यो जमरा सम्झेर हुन त जमराको महत्व आफ्नो अहिले त यसको साइन्टिफिकल पनि यो त एकदमै राम्रो हुन्छ यो यसको त औषधि हुन्छ जमरा खाँदाखेरि भन्ने भन्छन् होइन अनि खाने पनि गरिरहेको छ र यो चाहिँ जमरा यसरी राखेर रा, यसलाई प्रसाद मान्नुको कारण चाहिँ के होला
2: अब मलाई जहाँसम्म लाग्छ म त्यति विज्ञ त होइन तर पनि अब त्यो जमरा आफैमा शुद्ध चिज भएको हुनाले अब त्यो भगवतीको चाहिँ प्रसादको अब जस्तो महादेवलाई बेलपत्र गणेशजीलाई दुबो त्यस्तै हाम्रो भगवती दुर्गा भवानीलाई चाहिँ जमला हुन सक्छ भन्ने चाहिँ
1: एकदमै राम्रो
2: हजुर मलाई चाहिँ त्यो लाग्छ मैले गणेशजीलाई दुबो नै सबभन्दा मनपर्ने र दुबोले चाहिँ अब गणेशजीलाई शीतलता प्रदान गर्छ महादेवलाई बेलपत्र त्यसरी भगवतीलाई चाहिँ मा दुर्गा भवानीलाई त्यो जमलाबाट चाहिँ हामीले चाहिँ खुसी पार्नको लागि त्यो हो कि जस्तो मेरो चाहिँ
1: अनि यसरी अब जमरा राख्नको लागि तयारी एक त अब शुद्ध भएर अब गंगाजीमा गएर बालुवा ल्याउने कुरा भयो अनि कतिले त माटोमा पनि माटो बालुवा मिसाएर भन्छन् यो चाहिँ ठ्याक्कै के हो कसरी राख्नु पर्छ
2: एकदमै सही कुरा गर्नुभयो हजुरले हामीले गंगाजीमा जाँदाखेरि पनि सकभर त्यो बालुवा मात्रै ल्याउँदैनौ जर्मिनेसन अथवा त्यो उम्रनको लागि पनि माटो र बालुवा भयो भने जति राम्रो चाहिँ सफलन छ त्यो कारण पनि हुन सक्ला अब त्यसको साइन्टिफिक कारण धार्मिक कारण त छुट्टै होला तर मेरो आफ्नो विचारमा त्यो हामीले खनेर किन बाहिर चाहिँ भन्दा खनेको त्यहाँ गंगाजीमा गएर खनेर चाहिँ बालुवा त बाहिर पनि निकालिएको हुन्छ त्यो अलिक अशुद्ध होला भनेर चाहिँ खनेर माटो मिश्रित चाहिँ हामीले ढुङ्गा पनि नभएको माटो मिश्रित ल्याएर राख्दाखेरि अवश्य पनि त्यो जर्मिनेसन उम्रने चाहिँ राम्रोसित उम्रन्छ जस्तो मलाई लाग्छ
1: अनि अर्को तयारी चाहिँ के हुनुपर्छ किनभने हाम्रा दिदी बहिनीहरू अब यो बिहानको कार्यक्रम भयो उहाँहरूले यसबाट इन्फर्मेसन पनि पाओस् भन्ने हो मेरो सिद्धान्त अब यो चाहिँ नै तयारी उहाँहरू त बालुवा ल्याउने पर्यो टपरी टोटल नौवटा जम्मा गर्नु पर्यो त्यो माटो भएको बालुवा ल्याएर यसमा चाहिँ एक दिन अगाडि भिजाएको जौँलाई चाहिँ नि तयारी अवस्थामा राख्ने भयो
2: होइन
1: यसमा कतिले मकै यताउता मिसाउने छन् यसमा चाहिँ के हो यो
2: त्यो चलन अब संस्कारमा के छ भने खास जमरा भनेको जौको जमरा हुन्छ मकैको चाहिँ अब मकैको पनि राख्ने चलन छ होइन अब राख्नु जौको चाहिँ दानाबाट जुन बिरुवा उत्पन्न हुन्छ त्यसको लागि जौको जमरा अनि अब अलि अलि त्यसलाई अलि राम्रो बनाउनलाई जमराको ठाउँमा मकै पनि राख्ने अरू चिज अन्नहरू पनि राख्ने अब
1: प्रचलन
2: छ त्यसैले जमराको चाहिँ बेलपत्र भन्नाले बेलकै पत्र हुन्छ भने अरू फुल प्रसाद पनि हामीले फुलहरू पनि राख्छौँ दुबो भने गणेशजीलाई दुबो मात्र नराख्ने अरू फुल पनि राख्छौँ त्यसरी नै होला जस्तो मलाई चाहिँ लाग्छ
1: अनि अब त्यो भइसके पछाडि आफ्नो पूजा कोठालाई सरसफाई गर्ने होइन पोस्ने एउटा हुन्छ नि तयारी हाम्रा जस केही पनि जान्नु भएको छैन उहाँहरूलाई अलिकति एउटा इन्फर्मेसन
2: हजुर धन्यवाद अब चाहिँ हाम्रो चाहिँ स्वास्थ्यको हिसाबले सरसफाईको हिसाबले पनि अहि पछि अब अहिले त सिमेन्टेड घरहरू भए तर ढुङ्गा माटो घरमा चाहिँ अहि पछि लिपपोत गर्न नसके पनि जब दसैँ आउनु दस पन्ध्र दिन पूर्व अथवा घर स्थापना पूर्व नै आफ्नो घरको सम्पूर्ण कोठाहरू त्यो दिन त्यो दसैँको लागि पूर्व तयारीको लागि चाहिँ सबै लिप्नै पर्ने चलन थियो र चलन छ पनि अहिले जुन पुरानो घरहरू छ अहिले पनि अब त्यो सरसफाई मात्र होइन लिपपोतै गर्नुपर्छ जस्तो अब चाहिँ अब गाउँठाउँमा पनि अब कतै अब अस्ति भर्खरै मैले सुने याङ्जा कोटमा चाहिँ यो कोट भवनमा चाहिँ यसरी लिपपोत गरिँदैछ तयारी गर्दैछ भने अब बजारमा त पुरानो घरहरू त अब प्रायः जस्तो सकिसक्यो तर भएका घरहरू जुन छ त्यो घरमा अब सिमेन्टेड भए पनि सरसफाई पानीले पुस्ने काम गरिन्छ एउटा त्यो पाटो छ भने अर्को कुरा चाहिँ अब पूजा सामग्रीमा चाहिँ अब त्यो तयारीको लागि पूजाको पनि तयारी छ अब पूजाको तयारी भगवतीलाई चाहिँ अब आफ्नो आफ्नो संस्कार अनुसार अब चाहिँ अब नेवारी संस्कार अनुसार भन्ने भने ढौपट्टुदेखि लिएर तपाईँको जोजङ्का भनेदेखि लिएर यी कुराहरू सबै अब चाहिँ अब हाँसको अन्डा चाहिँ नभई हुन्न बलि चढाउन अब किनभने तान्त्रिक विधि अनुसार पूजा गर्ने हुनाले हाँसको अन्डा समेत राखेर अनि त्यसपछि आएर चाहिँ गोकुल धूप जुन धूप चाहिँ तिनलाई गोकुल धूप पनि चाहिन्छ यसरी पूजा सामग्री अरू भन्दा पनि अरू बेलामा हामीले जुन पूजा राखिन्थ्यो भने अलिक विशेष किसिमबाट पूजा राखेर पनि घर स्थापना गर्दै चलन्छ
1: भने तपाईँको पूजाको घर त सफा गर्ने नै भयो अब लिपपोत नगरे पनि घर सफा गर्ने शुद्ध बनाउने भइहाल्यो भने पूजा कोठामा सकेसम्म रातो माटोले पोतेर होइन सरसफाई चोखो बनाएर गर्ने त्यसपछि नौवटा टपरा भइहाल्यो माटो बालुवा मिसेको माटो भइहाल्यो जौ भिजाएर एक दिन अगाडि राख्नु भएकै होला त्यो चाहिँ तपाईँहरूले गर्नुहुन्छ त्यसपछि पूजाको लागि भनेर विशेष त अलिकति फूल प्रसादहरू त भइहाले भनेको धूपमा पनि अझै गोकुल धूप हालेर अनि अर्को भनेको चाहिँ नि समयपछि नेवारी अनुसार बलि भनेर पहिला पहिला पशु बलि गरिन्थ्यो भने अहिले यसको सिम्बोलिक रूपमा हाँसको अण्डालाई नै बलि सम्झेर पूजा गर्ने प्रचलन छ। अब अनि यो पूजा गरिसके पछाडि हाम्रो सायद 9 बजेदेखि 11:30 भित्रमा चाहिँ नि हामी यो जमरा राखिसकेको हुनु पर्यो त्यसमा चाहिँ सुकुन्डा पालेर पूजा आजा भनेको त भइहाल्यो अरू विशेष केही छ कि?
2: अब यसमा विशेष भन्नु पर्दाखेरि अब त्यो दिनमा चाहिँ अब सबै पस्दैनन् जुन खर्च स्थापन दिन पूजा गरेर चाहिँ आइसकेपछि अब मुख्य घरको नायले चाहिँ पूजा गर्छ अनि त्यो पूजा गरिसकेपछि त्यसलाई बाहिर ल्याएर चाहिँ सोटा खानुपर्छ। त्यसै सोटा खाने चलन पनि हुन्छ। सोटामा चाहिँ माछा मासु लसुन त्यो चाहिँ राख्नै पर्छ। तीन चिज चाहिँ राख्नै पर्छ। त्यो ल्याएर चाहिँ पूजा गरेर खे जुन अन्डा चाहिँ हाँसको अन्डा फुटालिसकेपछि पूजा गरेर प्रसादको रूपमा अनि समयबजी स्याबजी पनि चाहिन्छ। त्यसमा चिउराले भुटेकोलाई स्याबजी भन्छ। त्यसरी स्याबजी राखेर समयबजी खाने चलन छ।
1: भने त्यो बलिसहितको पूजा गरिसक्यो भनेर त्यसपछि त्यसको प्रसाद खाने
2: प्रसाद टिका लगाएर बाहिर खाने
1: यसरी नेवारी समुदायभित्र यसरी पूजा गरिन्छ होइन? सबैको आफ्नो आफ्नो प्रचलन पूजा गर्ने तरिका तौर तरिका होला। त्यसपछि लगातार कन्टिन्युस रूपमा चाहिँ नि त्यसमा फेरि सधैँ त्यसरी नै पूजा गर्ने
2: बेलुका साँझ बत्ती पनि दिनुपर्छ किनभने बिहान चाहिँ पूजा गरिसकेपछि बेलुका साँझ बत्ती धूप गर्नुपर्छ भने अनि जब चाहिँ अब त्यो फुलपातीसम्म चाहिँ नित्य पूजा हुनै पर्छ। अनि अष्टमीको दिनमा चाहिँ अनि विशेष पूजा हुन्छ। अष्टमीको दिनमा अब हामी चाहिँ बलि दिनेहरूले बलि पनि दिनुपर्छ त्यहाँ। अनि महानवमीको नवमी गरेपछि अनि त्यसपछि आएर हाम्रो चाहिँ अब नेवारहरूको चाहिँ टिकाको चाहिँ पूर्णको टिका हुने हुनाले स्वाङखोका भन्ने हुन्छ। त्यसपछि आएर खासी पिउ पनि भन्छ त्यसले नेवारी भाषामा। अनि जब पूजा अब पूर्ण सिद्धिएपछि फेरि चाहिँ क्षमा पूजा खासी पिउ गरेर देउतालाई चाहिँ अनि बाहिर लगेर चाहिँ सेलाउन लानुपर्ने हुन्छ। यसरी चाहिँ हाम्रो नेवारी संस्कार अनुसार मोहनी नख हङ्क्यो भन्छ। मोहनी नख नाम मनाउने चलन चाहिँ यसरी चाहिँ परम्परा अनुसार चलिआएछ। यो चाहिँ मैले पोखराको चलन भनिरहेछ।
1: स्पेसियली हामी अहिले पोखरा चाहिँ फेरफेरमा बसेर कुरा गरिरहँदाखेरि पोखराकै चलनलाई नै हामीले यसरी बताइरहेका छौँ। र जुन यो लगातार फुलपातीसम्म त अब नित्य पूजा नै हुने भयो। फुलपातीमा को दिन नै फुलपाती भित्राइन्छ कि नेवार समुदायमा अर्को दिन फुलपाती गरिन्छ?
2: फुलपाती भन्नाले अब हामीले फुलपातीको दिनमा अब स्याक्को च्याक्को भन्ने चाहिँ भोलिपल्ट हुन्छ होइन। त्यसपछि आएर हामीले फुलपातीको नियमित पूजा गर्छौँ। अनि त्यसपछि आएर नव जात शिशु जसको भात खुवाइसकेको हुन्छ त्यसलाई अष्टमीको दिनमा अनि हामीले चाहिँ यो किस्ली राखेर रा, नवदुर्गा भवानी त्यो कोठाभित्र प्रवेश गराउने काम गर्छौँ। नवदुलैलाई पनि अष्टमीको दिनमा प्रवेश गराउने काम गर्छौँ। यो चाहिँ पोखराको चलन भन्दैछु मैले है। अब अन्त के छ
1: इन्ट्रेस्टिङ अनि किनभने हाम्रा कति धेरै दाजुभाइ दिदी बहिनीहरू कतिलाई कति कुराहरूको बारेमा ज्ञान छैन होला होइन, तर उहाँहरूलाई अझ स्पष्ट रूपमा हाम्रो जोशी समाजका अध्यक्षज्यूले नै यसरी बताइदिँदाखेरि उहाँहरूलाई पनि कम्फर्टेबल इजी हुन्छ फेरि होइन उहाँहरूले कसरी गर्ने भनेर अहिलेका युवा पुस्ताहरू हामीले कस्तो पाएका छौँ भने उहाँहरू असाध्यै जागरूक हुनुहुन्छ संस्कार संस्कृतिप्रति र एकदमै इन्ट्रेस्ट दिएर गरिराख्नु भएको नि हामीले पाएका छौँ अनि उहाँहरूले कहाँ गएर कसलाई सोध्ने भन्दाखेरि एउटा पर्सनल्ली तपाईँलाई सोध्नुभन्दा वाइ नट हामी यो सबैको लागि नै प्रचार गरिदिउँ होइन प्रचार प्रसार भए पछाडि उहाँले धेरै कुरा सिक्ने बुझ्ने अवसर पाउनुहुन्छ भन्ने हामीलाई लागेर आज यो व्यस्त समयको बावजुद होइन तपाईँहरू पनि असाध्यै तयारी आफ्नो पूजा आजा मात्र नभएको र जमाना राख्ने यो क्षणमा पनि यसरी स्टुडियोसम्म आएर हामीलाई यो बारेमा जानकारी दिनुभएको छ यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु भने अब भनेको अरू विशेष केही छ कि यो भन्दा बाहेक अझ यो हामी जस्तै यो विश्वकर्मा पूजामा भनेर हिजो आज गाडीहरू आफ्नो फलामका सामानहरू पूजा गर्ने चलन छन् भने विशेष त हामीले पाएको चाहिँ नि यो नेवार समुदायभित्र चाहिँ नवमीको दिन
2: हजुर
1: यसरी पूजा गर्छ यो चाहिँ अलिकति बताइ
2: हस् धन्यवाद अब मैले थाहा पाएसम्म मैले आफूले बुझेसम्म पोखराको संस्कार अनुसार मैले यहाँलाई चाहिँ सबैलाई चाहिँ सहिलो होस् भनेर निवेदन जुन गरे जस्तो अब बच्चाहरू चाहिँ भात खुवाइसक्यो बच्चाहरूले भित्र प्रवेश गराउँदा भात नखुवाएसम्म प्रवेश गराइने चलन छैन
1: पूजा
2: कोठामा हजुर नवदुर्गा जुन पूजा कोठामा त्यो चलन छैन भने नयाँ दुलहीलाई पनि हामीले चाहिँ किस्ली राखेर भगवान दुर्गाको आशीर्वाद बच्चालाई पनि नव दुलहीलाई पनि है त्यो गर्ने चलन छ भने अब अर्को चाहिँ एकदम समसामयिक कुरा जुन मैले भन्न छुटाएको कुरा पनि यहाँले उजागर गरिदिनु भयो अब नवमीको दिनमा हामीले चाहिँ हामी नेवार जातेले पहिला चाहिँ व्यापार गर्ने जात हो त्यसैले आफूले वर्षभरि व्यापार गर्ने चाहिँ अब नापतोलका सामग्रीहरू जस्तो टक काँटाहरू पाथी माना पाथीहरू त्यसपछि आएर बहीपो भन्ने मतलब लेखा राख्नलाई पनि नव दुलहीलाई पनि है त्यो गर्ने चलन छ भने अब अर्को चाहिँ एकदम समसामयिक कुरा जुन मैले भन्न छुटाएको कुरा पनि यहाँले उजागर गरिदिनु भयो

0: कपडा बेच्ने छ भने अब त्यो मिटर होइन गज गज भन्छ अहिले पछि मिटर आएको है अब अहिले नापतोलको त्यो माना पाथीहरू चाहिँ हराइसक्यो किलोहरू आयो त्यो गजहरू यस्तो सबै पूजा गरेर अनि अर्को कुरा के सवारी साधन त त्यतिखेर त त्यति धेरै थिएन है अब पछि पछि अब चाहिँ साइकल सुरु भयो साइकललाई पनि पूजा गर्ने चलन विश्वकर्माको दिन भने विश्वकर्मा उत्सवमा पूजा नगरिकन नवमीको दिनमा पूजा गर्ने नेवारी पोखराको नेवारी परम्परामा छ त्यसैले हामीले चाहिँ अहिले पनि के छ भने पढ्नेहरूलाई चाहिँ उसको झोला किताब कापी राखेर पूजा गरिन्छ अनि त्यो प्रसाद दिने बेला त्यो समेत ललादेऊ ललादेऊ भनेको जसले जुन काम गर्यो त्यसले त्यो चाहिँ हस्तान्तरण गर्ने अथवा उसले आशीर्वाद सहित चाहिँ टिका लगाएर त्यो दिने चलन छ।
1: हरेक कुरालाई संस्कारसँग जोडेर हरेक कुरालाई भगवानसँग जोडेर श्रद्धाका कुराहरूसँग जोडेर एउटा व्यवसायीलाई होस् विद्यार्थीलाई होस् एउटा साना नानीलाई किन नहोस् नव विवाहित दुलहीलाई किन नहोस् यसरी सबै कुरा संस्कारमा बाँध्नुको कारण चाहिँ के हो जस्तो लाग्छ तपाईँ किनभने यो फिल्डमा लामो समयदेखि तपाईँ कार्य गरिराख्नु भएको छ अध्ययन पनि गरिराख्नु भएको छ त्यसले गर्दाखेरि कस्तो लाग्छ यहाँलाई?
0: एकदमै सही कुरा भन्नु अब यो हामीले मान्यौँ भनेदेखि ढुङ्गा पनि देउता भएर आउँछ अब भगवानै हामीले फेला परे पनि मानेनौँ भनेदेखि त्यसबाट के लिन सक्ने हाम्रो संस्कारमा बडालाई मान गर्ने छोटालाई आशीर्वाद दिने माया गर्ने र तिम्रो त्यसको मलाई के लाग्छ भनेदेखि जुन कार्य गरेको मान्छेले त्यही कार्यको चाहिँ उसको हतियारहरू हामीले दिन्छौँ त्यसले गर्दाखेरि तिमी त्यो कर्मप्रति एकदम आफूले बुद्धि विवेक र क्षमताले भ्यासम्म लाग्न सकोस् उत्तरोत्तर प्रगति गरोस् यसको मात्रै यो होइन कि अब चाहिँ दियो खालि दिनुपर्छ भनेर दिएको पक्कै पनि होइन होला जस्तो मलाई चाहिँ लाग्छ। जस्तो अब चाहिँ कपडा बेच्नेले चाहिँ मिटर भयो मिटरमा तिमी बेइमानी नगर है तराजु छ यसमा तिमीले चाहिँ पैसामा चाहिँ गर तर चाहिँ ढक्टार तराजुमा चाहिँ तलमाथि गरेर नदेऊ होइन तिमी इमान्दारपूर्वक काम गर तिम्रो भलो हुनेछ भने त्यो उजागर सम्झाएको पनि हो जस्तो लाग्छ मलाई चाहिँ है त्यो चाहिँ
1: अब यसरी नै अब अहिले नेवार समुदायको अब विशेषतः पोखरा बजारमा माथि मरियाटोल बगरदेखि आएर सिधै नालामुख सिमलचरसम्म गणेश टोल होइन रामकृष्ण टोल भयो पुरानो बजारहरूमा अनि तेर्सापट्टि हामीले यो देख्दाखेरि नेवार समुदायको घरको आँगनमा पिखालु पूजा गरेको देख्छौ होइन पिखालु पूजा त अब हुन त विशेष ठुल्ठूलो पूजाहरूको बेलामा गर्ने र कुनै ठूलो पूजा निकाल्ने बेला भन्दा अगाडि पिखालु पूजा गर्ने भन्ने प्रचलन हामीले सुनेका छौँ भने यो दसैँलाई फेरो फेरो मान्दाखेरि पिखालुमा कहिले कहिले पूजा गर्ने?
0: अब यसमा कुमारजीको पिखालु पिखालुखा भने कुमारजीको पूजा हो तर जब चाहिँ कुनै मन्दिर मठ मन्दिरमा पूजा गर्दा कसैले चाहिँ अगाडिपट्टि राखेरै पूजा गर्ने चलन छ भने कसैले त्यो पिखालुखा पहिला पूजा गरेर मात्रै अगाडि बढ्ने चलन छ त्यसैले त्यो यो दसैँमा मात्रै नभए पनि हरेक दिनमा पनि यो पूजा गर्नुपर्छ र पूजा बिन्दवासीमा पूजा गर्न जाँदाखेरि पनि पिखालुखा भगवान्लाई चाहिँ पूजा चढाएपछि मात्र है अब म यो पूजा शुद्ध होस् पहिला जसरी गणेशजीलाई चाहिँ पूजा नगरिकन अरूले पूजा गर्न हुँदैन भने अब पहिल्यैदेखि हाम्रो परम्परा चलिरहन्छ त्यसरी नै पूजामा जानुभन्दा पहिला अब मलाई लाग्छ अब त्यो कुमारजीलाई चाहिँ अब कुमारजी चाहिँ अब देव सेना भएको हुनाले है अब कुनै विघ्न बाधा नहोस् तिमीले चाहिँ रक्षा गर भनेको हो कि जस्तो चाहिँ मलाई चाहिँ लाग्छ।
1: भने अब पिखालुमा त विशेषतः पूजा भन्दा अगाडि गर्ने त अरू बेला पनि गर्नुपर्छ भन्दा पनि आज हामी दसैँलाई एकदमै मुख्य राखेर कुरा गरिराख्दाखेरि दसैँको दिन पनि हरेक दिन पूजा राख्नु पर्यो पिखालुमा पूजा गर्नु पर्यो
0: पूरा चाहिँ यस्तो हो अब दुई किसिमको छ एउटा हरेक दिन पूजा गर्ने पिखालुखाले होइन दसैँ विशेषमा पनि अब त्यो कन्टिन्युटी चाहिँ गर्नेले कन्टिन्युटी पनि गर्छ नगर्ने चाहिँ अब तपाईँको चाहिँ अब बिन्दवासी पूजा गर्न जाँदाखेरि पनि उसले आफूले चाहिँ त्यो थापना गरेर पूजा नगरे पनि पिखालुखाले चाहिँ सम्झेर पूजा चाहिँ गरेर माथि अनि जान्छ।
1: त्यसो भए अब पिखालुमा पनि पूजा गरेर हुन त पिखालुमा पूजा गर्दाखेरि कसैसँग नबोलिकन आएर होइन तपाईँको पूजा गरेर फर्किँदाखेरि मात्रै अझ त्यो पिखालुको पूजा पनि केही पनि फिर्ता नलिकन त्यही घोप्ट्याएर त्यहाँ नै सबै कुरा जे पूजा गर्न ल्याएको त्यो बाँकी पनि नलाने भन्ने कुरा हुन्छ नि
0: यसमा नलाने त्यो अब त्यो चाहिँ मलाई चाहिँ थाहा भएन किन नलाने थाहा भएन जस्तो अब हामीले चाहिँ
1: पिखालुलाई भने छुट्टै पूजा राख्नु पर्यो
0: छुट्टै त्यो चाहिँ छुट्टै भयो अब पिखालुखामा चाहिँ गर्ने भन्ने कुरा अब चाहिँ हामीले चाहिँ बेल विवाह गर्दा वर्तमान गर्दाखेरि पनि अब त्यहाँ चाहिँ लसोकुसो गरेका कुराहरू पिखालुखामा गएर चाहिँ राख्ने चलन छ अब त्यो चलन छ भनेदेखि अब पिखालुखालाई त्यही पूजा घोप्ट्याएर चाहिँ

0: पूजा कहिले पनि घोप्ट्याइँदैन, पूजा चाहिँ घोप्ट्याउनु हुन्न, राखिन्छ
1: राखिन्छ
0: त्यसरी चाहिँ गर्नुपर्छ।
1: भनेपछि हाम्रो विशेष विशेष यी गुफा प्रतमन गरेको पूजाहरू त्यो हामीले पिखालुमा राख्ने प्रचलन,
0: हजुर पिखालुखा भने त्यो गएर चाहिँ हामीले चाहिँ राख्छौँ कि त्यो
1: पूजा राख्ने चलन
0: त्यो हामीले चाहिँ लसकुसो गरेको अब गोजा आरती भयो त्यसपछि टिपुवा भयो त्यो लिएर पिखालुखामा चाहिँ ल है अब त्यहाँ लिएर चाहिँ सेलाउने काम चाहिँ गर्नेछ भने अब चाहिँ विन्दवासी पूजा गर्न अथवा भैरव पूजा गर्न अथवा कतै भीमकाली पूजा गर्न अथवा तालबरा पूजा भद्रकाली पूजा गर्न ठुलो ठुलो देवीका पूजा गर्न जान पनि पहिला पिखालुखालाई पूजा गरेर मात्रै अगाडि बढ्ने चलन छ।
1: अब दसैँ यसरी हामी लगभग दसैँको एकदमै तयारी, जसले धेरै केही पनि जान्नु भएको छैन अलिअलि जान्नु भएको छ भने धेरै कुरा बुझ्ने अवसर पाउनु भएको छ, र एउटा पहिला चाहिँ नि अब बलि भनेर पशु बलि दिने गरिन्थ्यो भने हिसाज कुबिन्डो होइन फर्सी यसको बारेमा पनि अलिकति बताइदिनुहोस् न, कसैले अब पिघालमा पनि उहाँहरूको त्यो कुबिन्डोहरू काटेको त्यो होइन त्योहरू देख्न पाइन्छ।
0: यसमा कुबिन्डो त अब खास गरेर नेहरहरूले त कुबिन्डो चाहिँ सिजमिति काटेको मलाई थाहा छैन, जस्तो अब कुबिन्डो काटेको साँच्चै पोखरा भन्नु पर्दाखेरि अब फुलपातीको दिनमा ब्यारेकबाट आउने चाहिँ अब चाहिँ जुन पल्टन आउँछ उसले बिन्दवासीमा अब बोका काट्यो पनि बढाइ गरेर तपाईँको चाहिँ कुबिन्द काट्ने, र मैले विशेष गरेर ब्राह्मणहरू कहाँ चाहिँ कुबिन्द काट्छ रे भन्ने सुनेको हो, तर नेवारहरू कहाँ चाहिँ मैले कुबिन्द काटेको चाहिँ मलाई चाहिँ थाहा छैन। पशु बलि अब सक्ने अब अहिले चाहिँ पशु बलि चाहिँ हुनसक्छ, अब अहिले चाहिँ काम गर्ने मान्छे पनि भएन, दोस्रो कुरो चाहिँ महँगाई पनि भयो, तेस्रो कुरो चाहिँ अब पशु बलि किन गर्ने, बलि त दिने तर अब चाहिँ बलि दिने अब कसैले नरिवलको बलि दिन्छ, तर खास गरेर अहिले मलाई जहाँसम्म लाग्छ नेवार समुदायमा अरू केही गर्न नसके पनि हाँसको चाहिँ अन्डा चाहिँ त्यहाँ चाहिँ फुटाएर अब चाहिँ ल है भगवती भनेर चाहिँ प्रसन्न भइदियो भनेर चाहिँ त्यो चढाउने चलाउने चाहिँ चलन अहिलेसम्म टुटेको छैन। नरिवलको खासै गरिँदैन
1: हजुर, भनेपछि बलिको सिम्बोलिक बलि पनि भएको छ, समयपछि खुवाउने काम पनि भएकै छ, सबै आफ्नो कल्चर आफ्नो संस्कार संस्कृतिलाई कन्टिन्युटी दिएकै छ, यसमा चाहिँ अलिकति परिमार्जनहरू चाहिँ भएको
0: भइरहेको
1: छ। कस्तो लाग्छ यहाँले अब योभन्दा अगाडिको पुस्तासँग पनि काम गर्नुभयो, अहिले नयाँ पुस्तासँग पनि काम गरिराख्नु भएको छ, कस्तो लाग्छ तपाईँले तपाईँको व्यक्तिगत रूपमा हेर्दाखेरि अहिलेको युवा वर्ग संस्कार संस्कृतिप्रति कतिको झुकाव पाउनु भएको छ?
0: साँच्चै भन्नुपर्दाखेरि अब यो देखावती अनदेखावती के हुन्छ, तर अहिले बिन्दवासीमा मान्छे यो अरू दिनमा भन्दा यो दसैँको समयमा यी पीठहरूमा भनौँ न मात्र बिन्दवासी नभइकन धेरै भक्तजनहरू गएको हुँदा अहिलेको युवाहरूलाई पनि यसमा चाहिँ धेरै नै लगाव भएको जस्तो मलाई लाग्छ। भने अर्को कुरो के छ भने हिजोको दिन र अहिलेको दिनमा अलिकति फरक केमा छ भने हिजोको रमाइलो छुट्टै किसिमको थियो, दसैँ आयो भने वर्षमा एकचोटि मासु खाने, अहिलेपछि मासु खान नपाउने, लुगा लगाउने कुरा अब वर्षको एकचोटि लुगा, हामी चाहिँ अब बच्चामा चाहिँ हाम्रो चाहिँ अब दर्जी मास्टर कहाँ गएर कुदेर बस्थ्यौँ किनभने वर्षमा एकचोटि नयाँ लुगा लाउने, अब लुगाहरू यस्तो रौनक चाहिँ जुन थियो हिजोको त्यो रौनक र अहिलेको रौनकमा अलि फरक छ। अहिले चाहिँ अब दर्शन मठ मन्दिरहरूमा चाहिँ पीठहरूमा भनौँ दर्शन गर्ने, तर चाहिँ हिजोको रमाइलो आफ्नै तालको थियो नि अहिलेको रमाइलो आफ्नै तालको छ।
1: हुन त अब अगाडिको कुरा गर्नुपर्दाखेरि एकदमै को छिटो गएर बिन्दवासी मन्दिरमा लाइन बसेर होइन भगवतीको दर्शन गर्ने पूजा लिएर जाने भन्ने हुन्थ्यो भने अहिले त अब कतिलाई चाहिँ के भयो भने अहिले त अब भगवानको सम्म भित्र जान नपाइने बाहिर नै पूजा राख्नुपर्ने गर्दाखेरि त्यो बिहान दुई बजे तीन बजेदेखि उठेर जानेको चाम चाहिँ अलिक घटेको हो कि जस्तो फिल, किनभने अब त्यो पूजा दिने त हो बाहिरबाट यस्तो दिए हुने भन्ने अलिकति त्यो चाहिँ धेरै दिदीबहिनीहरू
0: अलिकति बोलाउँ है एकदम, किनभने मलाई थाहा भए अनुसार त्यो चाहिँ मैले सुने अनुसार बुझे अनुसार जब ठुलो मठ मन्दिरमा पीठहरूमा हामी जान्छौँ नि भगवानलाई छोएरै दर्शन गर्नु पर्दैन, जब त्यो परिसरभित्र पुगेपछि परिसरभित्र हामीले दर्शन गर्यो भने त्यहाँ गएको दर्शनको फल प्राप्त हुन्छ भन्ने कुरा मलाई विश्वास छ र मलाई त्यो लाग्छ। दोस्रो कुरो के भन्दाखेरि हिजोको जमानामा के थियो भने बालुवा लिन जाँदाखेरि पनि तीन बजेदेखि नै पेट्रोल म्याक्स बालेर है, अब त्योहरूलाई पनि थाहा होला, अब म बच्चामा चाहिँ लाइट बालेर पेट्रोल म्याक्स बालेर गङ्गाजी जान्थ्यौँ किनभने बिहान शुभ मुहुर्तमा त्यो बालुवा ल्याउनु पर्ने, जस्तो अब शङ्करधर साखुवाले चाहिँ जुन बालुवाबाट चाहिँ त्यो सुन भक्तपुरको जोशीले चाहिँ तपाईँको राजालाई भनेर त्यो पठाएको विष्णुमतीको बालुवाले त्यो शुभ साइड हेरेर पठाएको बालुवा त्यसरी चाहिँ त्यो बालुवा सुन भयो भने जस्तै पोखरामा पनि के थियो भने मोरिया टोल बगर भीमसेन टोल अब भनौँ न जति पनि नेवार समुदायहरू छन् र अरू समुदायहरू पनि बिहान राति 2:30-3 बजे कुखुरा बासेपछि लिएर जाने चलन थियो त अहिले के छ भने सुविधा छ मोटरसाइकलमा जान्छ लिएर आउँछ
1: है
0: उज्यालो भएपछि जान्छ त्यसैले भिन्नवासनीमा जाँदा अथवा हामी कुनै पनि मठ मन्दिरमा जान्छौँ पीठहरूमा दर्शन गर्न जान्छौँ भगवान्ले छुनै
1: पर्दैन
0: परिसरभित्र पुगेपछि हामीले चाहिँ दर्शन पाएर हुन्छ त्यसैले हामीले चाहिँ पूजा गर्नलाई पनि अब भगवान्को चाहिँ अब निधारमै लगाएर टिका लगाइदिनु भावमै गएर दर्शन गर्नु पर्दैन भन्ने मैले बुझेँ
1: श्रद्धा भक्ति हजुर
0: यो पनि बुझ्न जरुरी छ किनभने राति मैले थाहा पाएको कुरा चाहिँ मैले चाहिँ हजुरलाई सेयर यहाँ सबैले
1: भनेको तपाईँ र मेरो कुराकानी एउटा फोनमा दुईजनाको बीच हुन्थ्यो भने यो कुराकानी हाम्रा श्रोताहरू माझ हुने र उहाँहरूले यो कुरालाई नै फेरि साथीभाइ बीच सेयर गर्न सक्नुहुन्छ र धेरै धन्यवाद दिन चाहन्छु तपाईँको यो व्यस्त समय घर परिवार अनि आफ्नो संस्कार संस्कृतिमा जुन तपाईँको व्यस्त समयलाई पनि आज हाम्रो स्टुडियोमा आएर धेरै भन्दा धेरै श्रोताहरूले बुझ्ने सुन्ने र जान्ने अवसरका लागि यो समय दिनुभयो यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु भने हाम्रा श्रोता र हाम्रो विशेष अतिथि जोशी समाज कास्कीका अध्यक्ष विश्वहरि जोशीज्यूलाई धेरै धन्यवाद दिँदै यो हाम्रो दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु भने हाम्रो नेवारी समुदायमा चाहिँ यसलाई मोनी नखको पनि धेरै धेरै शुभकामना दिन चाहन्छु।
0: धन्यवाद। मलाई चाहिँ यस्तो अवसर म त्यति जान्ने मान्छे त होइन मैले जे जति बुझे आफूले अनुभव गरे मैले जे जति आफ्नो उमेरमा चाहिँ बिताएका कुराहरू सेयर गर्ने मौका हजुरले दिनुभयो यसको लागि चाहिँ म मेरो व्यक्तिगत तर्फ जोशी समाजको तर्फबाट यो सम्पूर्ण चाहिँ हजुर लगायत यो चाहिँ अन्नपूर्ण सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु र यो मोहनी नख 2083 या लसताए दको नेपामी पिला सुख शान्ति ओ समृद्धिका लागि डुन्डुकले निसिम फिन्तुना देशना सम्पूर्ण नेपालीहरूलाई यो 2083 दशैंको बडा दशैंको उपलक्ष्यमा मा दुर्गा भवानीले सुख समृद्धि सुस्वास्थ्य दीर्घायुको कामना गर्दै त्यो अकल्पनीय त्यस्तो अपूर्णनीय क्षति नहोस् र सबैको उत्तरोत्तर प्रगति होस् भन्दै सम्पूर्णलाई शुभकामना टक्राउँदै म चाहिँ बिदा हुन चाहन्छु। हस् धन्यवाद शुभा
1: यहाँको यो महत्वपूर्ण संवाद अनि समयको लागि। आज घटस्थापना तपाईँले जमारा राख्ने समय बिहान 9 बजेदेखि 11:30 बजेसम्म छ। यो शुभ साइतमा तपाईँको घरमा जमारा राख्नुहोस् भन्दै आजको यो दिन तपाईँको शुभ रहोस् र यो विजय दशमीको पनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै बिदा हुने अनुमति चाहन्छु। हवस् त धन्यवाद।
2: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआत्तिनुहोस्। काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रवि शाही यही असोज 24 गते शनिबार बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ डेन्टल केयर प्राली चेनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
3: उपचार हुने रोगहरू छाती दुख्ने, घाँटी, गर्दन, कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल्भ बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्तनलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा प्वाल परेको लगायतका मुटु सम्बन्धी रोगहरू,
2: सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ डेन्टल केयर प्राली चिनो फार्मेसी पोखरा 1 हरिचोक।
3: फोन 0615865536 मोबाइल 9856000536 9856000536 पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: रंग बहार रंग बहार
5: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: बर्जर पेंट्स

0: मनपर्छ भने भगवानलाई पनि मनपर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेन्स।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
5: अब सुन्नुहोस् श्री स्टिव्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: बताउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
3: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
2: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434 032 29 98028 59 321 0185188.
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-2729।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
6: ठण्डु बाम, ठण्डु बाम, पीडा हरि बाम, दुर्गाको कि टाउको दुख्न छिनमै दूर गर्ने। ठण्डु बाम, एक बाम, तीन काम, ठण्डु बाम, दुर्गाको कि टाउको दुख्ने छिनमै आराम। ठण्डु बाम
7: अब ठण्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
6: ठण्डु बाम
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिशटेल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संघ को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित वातावरण में अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिशटेल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।

0: विराट मेडिकल कॉलेज टीचिंग हॉस्पिटल अंतर्गत नेपालको नम्बर वन क्यान्सर हॉस्पिटल विराट क्यान्सर इन्स्टिट्यूट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।

0: हेलो नमस्ते एण्ड गुड मर्निंग रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम गुड मर्निंग पोखरा लिएर यहाँहरू समक्ष हामी उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा कञ्चन थापा, सहकर्मी मित्र संशय मल्ल र प्रविधि समिशनमा साथ दिनुभएको छ प्रिय भाइ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। जहाँ हुनुहुन्छ तपाईँ हामीसँग हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ। सँगसँगै आज घटस्थापना अर्थात विजयादशमीको पहिलो दिन पनि रहेको छ। घटस्थापना नवरात्रको यो आरम्भ पनि रहेको छ। सबभन्दा शुभ र सम्पूर्ण भनौँ एउटा चाहिँ सबैजनालाई चाहिँ माता दुर्गा भवानीले रक्षा गर्नुहोला भन्ने चाहिँ हामी चाहन्छौँ। र पछिल्लो क्रममा हाम्रो देश हामी जनताले होइन अप्ठ्याराहरू चाहिँ भोगिरहेका छौँ। फेरि पनि हामीले रसुवाको त्यो खालको चाहिँ एउटा अवस्था चाहिँ बिर्सन नपाउँदै फेरि काली गण्डकीमा हामीले त्यही अवस्थाहरू चाहिँ भोग्नुपर्ने अवस्थाहरू चाहिँ देखिएका छौँ। तसर्थ अब यो समयमा संयमता धैर्यतालाई चाहिँ आत्मसात गर्नुपर्ने अवस्था आएको छ। माता दुर्गा भवानीले चाहिँ यो खालका विपत्तिहरूलाई रोकिदिनुहोस्, यो खालका चाहिँ प्राकृतिक प्रकोपहरूलाई चाहिँ होइन मा चाहिँ अब मानवीय क्षतिहरू नहोस् भन्ने चाहिँ होइन त्यो रोकिदिउन् भन्ने हाम्रो चाहिँ एउटा प्रार्थना भगवान्सँग रहेको छ।
1: गुड मर्निङ पोखरा लिएर गुड मर्निङ पोखरासँगै हामी 10 बजेसम्म रहन्छौँ र आज घटस्थापना रहेको छ। आजबाट नेपालीहरूको महान पर्व विजयादशमीको औपचारिक रूपमा शुरूआत भइसकेको छ। यो घटस्थापनाको आफ्नै किसिमको महत्व पनि छ, खास गरी हिन्दू संस्कृति धर्म परम्परामा घटस्थापना र बडा दशमीको एउटा किसिमको विशेष महत्व छ। दशमी केवल धार्मिक पर्व मात्र होइन, यो परिवारको मिलन, सामाजिक सद्भाव, सांस्कृतिक निरन्तरता र सकारात्मक जीवन दृष्टिसँग जोडिएको महान पर्व हो। आज बडा दशमीको पहिलो दिन हो। बडा दशमीको पहिलो दिन यस घटस्थापनाको दिनमा चाहिँ घरको पूजा कोठा वा पवित्र स्थानमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जमरा राखिन्छ। दुर्गा भवानीको पूजा आराधना गर्दै 9 दिनसम्म चल्ने नवरात्रीको शुरूआत गरिन्छ। खास गरी घटस्थापनादेखि देवी दुर्गाको पूजा गरी शक्ति, साहस र आत्मविश्वास प्राप्तिको कामना गरिन्छ। जौ छरेर उमारिएको जमरा समृद्धि, उर्वरता, नयाँ जीवन र शुभताको प्रतीक मानिन्छ। यस अवधिमा पूजा, ध्यान, संयम र सत्कर्ममा ध्यान दिइन्छ। घटस्थापनाले जीवनमा एउटा किसिमको आशा, उत्साह र सकारात्मक सोचका साथ अगाडि बढ्न प्रेरणा दिइरहेको हुन्छ होइन। यो खासमा अब जमरा उमार्नु भनेको जमरा देवीको प्रिय वस्तु भनेर खास गरी हामीले जमरा उमार्ने गर्छौँ नि त, त्यसलाई देवीलाई चाहिँ समर्पित गरेपछि हामीले चाहिँ होइन बडा दशमीको दिन टिकाको दिन चाहिँ त्यो जमरा देवीको प्रसादको रूपमा वा आशीर्वादको रूपमा हामी ग्रहण गर्ने गर्छौँ। खास यो चाहिँ अर्को दृष्टिले हेर्नु पर्दाखेरि चाहिँ जीवनको दृष्टिले हेर्नु पर्दाखेरि चाहिँ यो हामीमा प्रेरणा भर्ने पर्व पनि हो क्या, होइन हामीमा उत्साह अङ्कुरण गराउने एउटा चाहिँ घटस्थापनाको दिनबाट त्यो खालको पनि दिन हो। अब यो कस्तो हुन्छ भन्दाखेरि बडा दशैँ आउँदाखेरि मनमा छुट्टै किसिमको उमङ्ग, सबै पीर व्यथा होइन वेदना सबै कुराहरू बिर्सेर ओहो दशैँ लाग्यो
0: भन्ने
1: खालको हुन्छ। भन्दाखेरि अहिले त यो हामीले नचाहेर पनि यी खालका चाहिँ
0: अवस्थाहरू
1: हामीले झेलिराखेका छौँ। भदौ 10 मा चाहिँ अब रसुवामा त्यत्रो विपत्ति, हिमबाडी आएर त्यत्रो विपत्ति भयो होइन, हजारौंको संख्यामा हामीले मानव हताहती चाहिँ बिहोर्नु पर्यो होइन, अरबौं खरबौंको चाहिँ हामीले भौतिक क्षति बिहोर्नु पर्यो। अब यो हाम्रो कारणले मात्रै नभइकन होइन विश्वमै जुन खालको प्रतिस्पर्धा छ, विकासको होडबाजी छ, जुन खालको चाहिँ हुन्छ नि त्यो चाहिँ प्रतिस्पर्धा भइरहेको छ नि, त्यसको चपेटामा चाहिँ हामी परेका हौ, हामी जस्तो मुलुक परेको हो होइन। यो चाहिँ जग जाहेर छ, सबैले बुझेकै तथ्य हो होइन। अब यो चाहिँ हुँदाहुँदै पनि फेरि हामीले यो बडा दशैं त मनाउन परे हाम्रोसँग घरमा आइसकेको छ मनाइहाल्छौँ
0: एकदम. अब यो बर्जर रङद्वारा प्रायोजित रहेको छ हाम्रो कार्यक्रम गुड मर्निङ पोखरा. हामीले घर रङ्गाउने भनेपछि चाडपर्व विशेष गरी दसैँ तिहार गर्छ कि, र अनि अब नयाँ घर तपाईँ बनाउँदै हुनुहुन्छ भने पनि कुन रङ प्रयोग गर्ने भन्ने खालको चाहिँ तपाईँमा त्यो कौतलता उत्सुकता छ भने तपाईँले आँखा चिन्न गरेर बर्जर रङलाई रोज्नुहोला. अब रङ पनि लगाउन पाउनुहुन्छ र विभिन्न खालका उपहारहरू पनि तपाईँले पाउनुहुन्छ.
1: होइन
0: त्यो भनेको एउटा चाहिँ त्यो ढुक्कता हुन्छ नि, विश्वास आत्मविश्वासका विश्वास ढुक्क भएर चाहिँ रोज्न सक्नुहुन्छ. अब र अर्को कुरा रोज भनेर त्यहाँ गएर फेरि रातो कलर लिनुपर्ने अब सेतो कलर लैजाला, सेतो कलर र हरियो कलर लैजाला. अब तिमीले बुझ्दैनौ क्या, अब हाम्रो ग्राहक हाम्रो श्रोताहरूले चाहिँ आँखा चिम्म गरेर भनेको मतलब आँखा चिम्म गरेर होइन कि, उसले त्यो भरोसामा चाहिँ रङ रोज्न सक्छ.
1: वक्र रेखाको मान्छे होइन, सरल रेखाको मान्छे,
0: एकदम कति सरल छौ भन्ने कुरा चाहिँ थाहा छ नि.
1: घुमाउरो पाराले भनेको त्यो खालको बुझ्दिन कि
0: सर, कतिको सरल छौ भन्ने कुरा थाहा छ. एनिवे रेडियो अन्नपूर्ण 93.4 MHz तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा. अब यो मालश्री धुन सुनेपछि छुट्टै खालको भाइब्स आउँछ क्या, दसैँ आयो है, घाम लाग्यो है भने जस्तै कि, चङ्गाहरू चाहिँ आकाशमा देखिरहँदा, चराहरू आकाशमा एउटा लाइनबद्ध तरिकाले चाहिँ उडिरहँदा र यसरी मालश्री धुन सुनिरहँदाखेरि चाहिँ एउटा छुट्टै खालको भाइब्स आउँछ. र एउटा गीत राख्छौँ हामी यतिखेर कार्यक्रम गुड मर्निङ पोखरामा.

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ष पेंट
2: खुशीको यो पर्वमा मञ्च दंगै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
3: संस्कृति चिनाउन दौडौं इतिहास सम्झाउन दौडौं साहस जगाउन दौडौं प्रकृति जोगाउन दौडौं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा
4: श्री नेपाली सेना पश्चिम प्रेतना हेडक्वार्टर विजयपुरको विशेष सहयोगमा
3: पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 आयोजना गरिएको छ कास्कीकोट सराङकोट झुप्राङकोट अर्मलाकोट र काहुकोट समेट्दै दौड़ने यो दौड़ले संस्कृतिको पहिचान इतिहासको विरासत साहसको चुनौती र प्रकृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्नेछ दौड़का विधाहरू 50 किलोमिटर महिला तथा पुरूष दौड़ र 16 किलोमिटर महिला तथा पुरूष दौड़ मिति यही असोज 25 गते आइतबार घटस्थापनाको दिन दौड़ शुरू हुने स्थान पोखरा महानगरपालिका वडा नम्बर 24 कास्कीकोटको कास्की दरबार समापन पोखरा महानगरपालिका वडा नम्बर 11 फुलबारी ब्यारेक रिपोर्टिङ समय बिहान 6 बजे दौड़ शुरू बिहान ठिक 7 बजे
0: कफी रेडी
5: वाओ थैंक यू यो साँझलाई अच्छे सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ
0: I love
5: it too. हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ
0: मंगलदीप सेन्ट 3-in-1 Perfume-like fragrance.

0: bám tin cảm chân đu bám
1: du ca khó khi tao có tục ni chín mai ana
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
6: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
9: सुवर्ण अवसर।
10: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
9: उपचार हुने रोगहरू
10: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
11: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
9: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
11: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
9: अपरेसन पश्चात दुखाइ कम हुने,
11: उपचार गरेपछि छिटो निको हुने,
9: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
11: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
12: फोन 061-590-162, 590-163।
13: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
14: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
13: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
14: आजै बुक गर्नुहोस् www.landmarkhotel.com।
15: landmark.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9853559928 विजिट www.landmarknepal.com
16: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717 9802851717।
17: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
18: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
19: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
18: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
19: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
18: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 0615917828, मोबाइल 9856007729।
20: रंग बहार रंग बहार
21: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
20: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
21: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
20: वर्ज पेंट।
22: गुड मर्निङ पोखरा,
23: तपाईँको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।
20: दिस प्रोग्राम इज ब्रट टु यू बाई बर्जर रंग बहार
21: उपहारै उपहार
20: लकी ड्र बम्परमा यामाहा रेजियार बर्जर फेन्स।

0: हेर्नु है रामेबा, यसपालि त मलाई एउटा साडी दिनै पर्छ के। दसैँ जस्तो चाडा जिन्दगी भरि एक सरो फरिया र सोलो कति लगाउनु।
1: लाइफ बुढी साडी पैसा न सैसा टिकी क्या।

0: साँच्ची त नयाँ छोरी ज्वाइँ आउँछन् के रे, फलफुल मसला ल्याउँछन् के रे, छोरी त आफ्नै भई ज्वाइँलाई त 100 त दिनु पर्ला नि त छिना।
1: दिस बुढी 100 रुपियाँ त छिना, पैसा र सैसा टिकी च्यास।

0: Radio Annapurna 93.4 MHz कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। गुड मर्निङ पोखरामा तपाईँ हुनुहुन्छ हामीसँगै। हामी तपाईँको अब यतिखेर फुल भनौँ न घटस्थापनाको दिन विभिन्न मठ मन्दिरमा तपाईँ रहनुभएको छ, जानुभएको छ र आज घर घरमा कलश स्थापना गर्ने जमरा राख्ने जमरको पनि छ। अनि यो बीचमा एउटा विवाद तिमीले पनि सुन्यौ होइन, देख्यौ, अब एउटा निर्णय बिहानको समाचारमा पनि तिमीले पढ्या थियौ, मैले सुनेको थिएँ होइन। अब आजको दिन घटस्थापना गर्नु हुँदैन, जमरा राख्नु हुँदैन भनेर चाहिँ धेरै व्यापक छ र भोलिको दिनमा 9 बजेबाट घट स्थापना गर्नु, जमरा राख्नु भन्ने कुराहरू छ। अब आजको दिन किन त भन्दा कि चाहिँ ब्राह्मण राखेर स्वस्ति शान्ति गरेर चाहिँ राख्न सक्नु पर्यो होइन भने चाहिँ तपाईँको ज्येष्ठ पुत्र तपाईँको धननाश हुनेछ भनेर चाहिँ अहिले टिकटक भरि या चाहिँ सामाजिक सञ्जालभरि चाहिँ त्यो देखिएको छ। अब कतिजनाले अब आफ्नो सन्तानलाई हानि हुन्छ या धननाश हुन्छ नराम्रो हुन्छ भनेर चाहिँ भोलिका लागि समय राखिराखेका छन्। अब कतिजनाले चाहिँ आजको दिनमा जमरा चाहिँ अब राख्ने अहिले अहिले समय त छैन, 11 बजेर 45 मिनट को समयमा चाहिँ शुभ साइत छ जस्तो होइन। यसकारण चाहिँ अब यो पञ्चाङ्ग एउटा चाहिँ पञ्चाङ्ग निर्णयले चाहिँ के भनेको छ भने तपाईँले स्वस्ति शान्ति गरेर चाहिँ यो खालको कार्य गर्न सक्नुहुन्छ, विधि गर्न सक्नुहुन्छ भने चाहिँ त्यो निर्णय पनि गरेको छ। अब कतिजनाले चाहिँ आज होइन भोलिको जमरा, 9 दिनको जमरा लगाउनुपर्छ, 10 दिनको होइन भन्ने कुराहरू पनि आएको छ। अब विभिन्न कुराहरू चाहिँ सुनिरहँदाखेरि कसको कुरा मान्ने कसको कुरा नमान्ने भन्ने कुराहरू चाहिँ छ। तिमी चाहिँ होइन अब तिमीले बिहान पनि पढ्यौ,
1: अब यो चाहिँ खास गरी अब धेरैका धेरै थरी चाहिँ अहिले मत छ होइन। अब खास गरी अब आज घटस्थापना भनेपछि जुन साइटमा तोकिएको छ साइटमा चाहिँ चाहिँ त्यो खालको होइन, अहिले सामाजिक सञ्जालले गर्दाखेरि खास गरीमा चाहिँ अब यो दुविधा चाहिँ उत्पन्न भइरहेको छ कि सामाजिक सञ्जालमा सबै आफ्नो आफ्नो हिसाबले पञ्चायत निर्णय समितिमै सदस्य भयस्त गरेर सबैले आफ्नो आफ्नो तर्कहरू राखिरहेका छन् खासमा होइन। अब यो अघि मैले बिहान पनि कुरा गरेको थिएँ योसँग सम्बन्धित होइन विषय, अब धेरै अब ज्योतिषहरूले पनि आफ्नो आफ्नो चाहिँ भर्जन आफ्नो आफ्नो विचारहरू राखिरहेका छन्। अहिले त सजिलो छ नि त सामाजिक सञ्जालमा टक्लाएर आएर चाहिँ होइन सबै दृश्य सहित बोलिदिन्छन् अनि त्यसपछि एउटाले यो भन्छ एउटाले यो भन्छ अनि फेरि अनि कसलाई
0: कसलाई मान्ने कसलाई नमान्ने माने आजको दिन एउटा चाहिँ शुभ साइत आज घटस्थापना भनेर चाहिँ हामीले वर्षौंदेखि मानिरहेको कुरा चाहिँ आज हामीले गरेनौ भन्ने कुराहरू चाहिँ लाग्छ, नमाने त्यस्तो फिल हुन्छ। अब माने घर परिवारमा कसैलाई नोक्सानी हो कि हानि हुने हो कि भन्ने खालको कुराहरू पनि त्यो आइरहेका हुन्छ।
1: पञ्चाङ्गलाई पनि पञ्चाङ्ग निर्णायक समितिले पनि अब शान्ति पूजा गरे भनेर भनेको छ। त्यो फेरि अब कस्तो शान्ति पूजा भन्नाले अब हामी सर्व सामान्य व्यक्तिहरूले सबैको पहुँच नहुन सक्छ,
0: एक्सेस
1: नहुन सक्छ, पण्डितको एक्सेस नहुन सक्छ वा त्यस्तो खालको नहुन सक्छ, त्यो के गर्ने त भन्ने खालको दुविधा पनि हुनसक्छ
0: होइन।
1: अघि मैले बिहान कुरा गर्दाखेरि चाहिँ जमरा सबै कुरा गर्ने आज जमरा भिजाएर राख्ने भोलि जमरा राख्ने भनेर पनि कुरा गर्नुभएको थियो, सबै देवी पूजा गर्न
0: एउटा चाहिँ घटको थापना अर्थात घट स्थापना पनि भोलि नै गर्नु भन्ने कुराहरू पनि ल्याएको थियो क्या आएको थियो, किनभने अब आजको घर स्थापना र जमरा चाहिँ राम्रो छैन भन्ने कुराहरू पनि आएको छ। अब हुन त अब आजबाट हिन्दू धर्मावी धर्म मान्नेहरूको लागि चाहिँ होइन अब

0: धान पर्व बड़ा दशैं को शुभारम्भ भएको छ। आज को पवित्र दिन घर स्थापना घर घर में जमरा राखी है ना, माता दुर्गा भवानी को पूजा आराधना गरिन्छ। घर स्थापना अब केवल एउटा धार्मिक परंपरा मात्र होइन के सन्जे, यो चाहिँ नयाँ आशा पनि हो, हैन, सकारात्मक सोच पनि हो, आत्मविश्वास पनि हो, अनि सत्यको विजय प्रतिको एउटा अटुट विश्वासको प्रतीक पनि रहेको छ। हैन, अब यो नवरात्रिको यस पावन अवसरमा दुर्गा भवानीले चाहिँ हामी सबैको शक्ति, साहस, धैर्य र विवेक प्रदान गरून्, जीवनमा आइपर्ने हरेक कठिनाईको सामना गर्ने हिम्मत मिलोस्, मनमा रहेको दुःख, पीड़ा, निराशा, नकारात्मक कुराहरू चाहिँ हटेर जाउन्, उमङ्ग, उत्साह, खुशीले जीवन भरियोस्, सत्यको जीत होस्, असत्यको अन्त्य होस्, अन्यायमाथि न्यायको विजय होस्, अहंकारीमाथि विनम्रताको विजय होस्, घृणामाथि प्रेमको विजय होस्, कसैको मन नदुखोस्, कसैको आँसुको कारण हामी नबनौ, आपसी सद्भाव, प्रेम, विश्वास र मानवताको भावना सबैको मनमा चाहिँ जागृत होस्, अनि सँगसँगै दशैंले टारिएका मनहरूलाई नजिक पनि ल्याओस् के, अनि टुटेका सम्बन्धहरूलाई सद्भावमा जगाओस्, परिवारमा खुशी, एकता, आत्मीयता बढ़ाओस्, दुःखमा रहेकाहरूले जीवनमा आशाको दीप बलोस्, बिरामीहरूले स्वास्थ्य लाभ गरून्, हरेक घरमा सुख, शान्ति, समृद्धि, खुशीको आगमन रहोस्, जीवनमा जति नै संघर्ष र चुनौती आए पनि सत्यको बाटो नछोडौं, आफ्नो कमाई प्रति इमान्दार बनौं, आत्मसम्मानका साथ अघि बढ़ौं, र समय जति कठिन भए पनि सत्य धैर्यताको विश्वासमा कहिले गुमाउनु हुँदैन, माता दुर्गा भवानीको कृपा तपाई हामी सबैमा सधैं रहिरहोस्।
1: तपाईं रेडियो अनुबन्ध 93.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ, गुड मर्निङ पोखरा।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेंट
2: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
3: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
2: नेपाल आदिवासी जनजाति महासंघ
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू
8: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
8: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा स्त्री रोग,
9: छाला, यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न आईसीयू सेवा,
9: डिजिटल एक्सरे,
8: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
8: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
10: फोन 061-572-648 572-849।
11: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
12: दिव्यनयन आँखा घर क्लिनिक प्राली
13: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
12: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतियाबिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007 97-623-36-816।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित करते, Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ.
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि.
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163. होम केयर सेवा, होम केयर सेवा.
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर.
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा. तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77.
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित. सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1162.
5: रंग बहार रंग बहार
6: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्.
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि. घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ.
5: बर्जर पेंट.
7: तपाईको दिन शुभ रहोस्. शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.
8: This program is brought to you by Berger Rang Bahar.
6: Upahare Upahar.
8: Lucky Draw Bumper Ma Yamaha Raziar. Berger Fans.
9: तपाईँ रेडियो 93.4 MHz सुन्दै हुनुहुन्छ गुड मर्निङ पोखरा. गुड मर्निङ पोखराको आजको श्रृंखलाको हामी अन्त्यतिर आइसकेका छौं. यहाँहरू सबैजनालाई यतिन्जेलसम्मको साथको लागि हामी धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौ. आजको यहाँको दिन शुभ रहोस्, मंगल रहोस्, जे जस्तो कामहरू गर्दै हुनुहुन्छ ती सबै पूर्ण बनून् भन्ने कामना सहित प्राविधिक साथी अरविन्द सहित कञ्चन र सञ्जय अर्को श्रृंखलासम्मको लागि विदा हुन्छौ. नमस्कार, शुभ दिन.
8: This program is brought to you by Berger Rang Bahar.
6: Upahare Upahar.
8: Lucky Draw Bumper Ma Yamaha Raziar. Berger Fans.
10: Goel Metal Industries ko utkrishta utpadan Jindal SS Pipes. Nepal's number one brand. Nakkali dekhi savadhan. Jindal ko lokpriyata le garda nakkali Jindal bazar ma aayeko hunale plastic ma matra na bhai pipe ma pani Jindal lekheko pipe matra kharid garnu hola. टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम.

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाई भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0185865536 मोबाइल 9956600536
3: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ
5: हेलो
6: हजुर नमस्कार
5: हेलो
6: नमस्कार काका सुन्नु भएन
5: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
6: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
5: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
6: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
6: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
8: टाइम चेक
9: यति बेला पूर्वाह्नको 10 बजेको छ
10: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: sip on ya. Extreme energy drink.
1: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98251-98190।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरै पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
1: ए राम हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
5: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म
4: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98-028-59-321-61-581-871
6: हेलो के छ तेरो खबर
7: ठिक छु यार सन्चै छस्
6: अँ सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
7: पार्टी त दिन हुन्थ्यो किनमेलमा बाँकी नै छ यार
6: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ
7: मैले पनि किन्नु छ के सँगै किनौँ न
6: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
7: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्न संसार हो त्यही जाऊँ न
6: ए अँ अँ मैले पनि खुब सुनेको छु किन्न संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
8: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
9: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुशन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुशन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 98-560-31-412 98-464-6788
10: तन्ना आजै फेरि हाल्नुहोस्

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपिडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतियाबिन्द को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
4: रेटिना सम्बन्धी जाँच एवं उपचार
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
5: आँखा छर्केको सिधा पार्ने सर्जरी
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
5: लेजर सर्जरी सम्बन्धी सेवा
4: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219।
5: स्वस्थ आँखा स्वच्छ दृष्टि।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
9: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड
11: अलाइ साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
12: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
2: हेलो, के छ तेरो खबर?
3: ठिक छु यार, सन्चै छस्?
2: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
3: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
2: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
3: मैले पनि किन्नु छ के, सँगै किनौ न।
2: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
3: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाम न।
2: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
4: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
5: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98-560-31-412, 98-464-67-887।
6: तन्ना, आजै फेरि हाल्नुहोस्।
7: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-1161, 578-1062।

हेलो पोखरा कलिन पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा उपस्थित भइसकेको छु। शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जसँगै उपस्थित भएको छु। मेरो नाम चाहिँ सबिन हो र तपाईँहरूले एफएम ब्यान्डको 93.4 मेगाहर्जमा पोखरा अनि आसपासको क्षेत्रमा प्रत्यक्ष र इन्टरनेटको माध्यम www.onlineannapurna.com हाम्रो पात्रो नेपाली पात्रो हाम्रो अफिसियल फेसबुक पेज रहेको छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ नेपाली मनहरू। तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। आज मिति 2083 साल असोज महिनाको 25 गते आज आइतबार हो र आज सूर्योदय बिहान 6:02 भयो भने भरे बेलुका सूर्यास्त 5:37 हुनेछ। आजबाट घटस्थापना यानि कि दशैं प्रारम्भ भएको छ। यहाँलाई थोरै जानकारी गराउनु पर्दा आज गैर आवासीय नेपाली दिवस पनि हो र आज घटस्थापना पनि हो। अंग्रेजी तारिक अनुसार 26 अक्टोबर 11 रहेको छ। घटस्थापना भन्दा बित्तिकै दुर्गा पक्ष शुरू भएको छ। नेपालीको महान पर्व बड़ा दशैं आजबाट विधिवत रूपमा शुरू भएको हो र आरम्भ गरिने जुन आज आश्विन शुक्ल प्रतिपदादेखि विधिवत रूपमा आरम्भ गरे नेपालीको महान पर्व बड़ा दशैं आजबाट शुरू भयो। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म 15 दिन धूमधामका साथ मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गर्ने गरिन्छ। आज बिहान नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि एब अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भन्ने गरिन्छ। एब अंगुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज एब रोपण गरी दुर्गालाई चढ़ाएर विजयादशमीको टीका लगाउने दिनमा प्रसादको रूपमा यो पहेलो प्रतीकको जमरा पनि ग्रहण गर्ने गरिन्छ। जमरामा जौ बाहेक अरू पनि अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनु भएको छ। कुल परम्परा अनुसार कसैले अन्य ठाउँमा पनि जमरा रोप्ने गर्छन्। आज घटस्थापनाको साइत 11:47 रहेको छ। ल साइत आउनै बाँकी रहेछ है त। बल्ल त 11:03 गएको छ। 11:47 अब बल्ल घटस्थापना राख्न मिल्ने रहेछ। घटस्थापना होइन त ओके। यो साइत हेरेर राख्नेहरूको लागि हो। विजयादशमीको टीकाको साइत कार्तिक 4 10:26 रहेको छ। हनुमान ढोकाको दशैं घरमा विशेष पूजा पनि गर्ने गरिन्छ र आज पनि अब पोखराको बिन्दावासिनेमा नवदुर्गा महोत्सव शुरू भएको छ। त्यसै कास्कीको यता कास्कीकोटमा पनि जमरा राख्ने गरिन्छ। यो विधिपूर्वक यस्ता कोटहरूमा जमरा राख्ने प्रचलन पनि रहिआएको छ। कोटको कुरा गर्नुपर्दाखेरि आज पोखरामा 5 कोटलाई समेटेर एउटा ठूलो अल्ट्रा रेस दौड़ पहिलो पटक आयोजना भएको छ। यो दौड़ बिहान 7 कास्कीकोटबाट शुरू भएको हो। कास्कीकोटबाट सराङकोटबाट यो दौड़ सिधै तल झरेर लामाचौर हुँदै ढिकी डाँडाको रिसोर्टमा पुगेर रिसोर्टबाट सिधै झुप्राङकोट हुँदै अहिले अर्मलाकोटतर्फ यो दौड़ दौड़िरहेका छन् धावकहरू। 50 किलोमिटरको रेस हो र म त्यो दौड़मा आफू पनि सामेल भएर रिपोर्टिङ गरिरहेको थिएँ र सँगसँगै त्यो दौड़ अहिले अब विस्तारै झुप्राङकोटबाट अर्मलाकोटतर्फ अगाडि बढ़िरहेको जानकारी पनि मैले कार्यक्रम मार्फत गराए। अब त्यो दौड़ अर्मलाकोटबाट झरेर यता काउकोटसम्म पुग्छ। काउकोट पुगेर काउकोटबाट तल झरेर यो सिधै यो जुन फुलवारीमा छ सैनिक महाविद्यालय त्यहाँ प्राङ्गणमा समापन हुनेछ। यो

किलोमिटरको हो भने 16 किलोमिटरको धावा गर्यो यति बेला सराङकोट कास्कीकोटबाट शुरू भई सराङकोट त्यस पछाडि सराङकोटबाट तल झरेर विन्ध्यवासिनी विन्ध्यवासिनी हरिचोक हरिचोकबाट सिधै सिम्पानी सिम्पानी ट्याक्सी चोक हुँदै अहिले अब पियन गेट हुँदै धावकहरू यति बेला पहिलो पुल तरेर फर्स्ट सेकेन्ड सायद आइसक्नु भएको छ होला यो मैले प्राप्त जानकारी त्यति पाएको छैन सायद उहाँहरू त्यहाँ छुटिसक्नु भएको छ र त्यो 16 किलोमिटरको दौड पनि यति बेला चलिरहेको मैले जानकारी गराएँ है त कार्यक्रम मार्फत ओके आज ऐतिहासिक दौड भयो यो पोखरामा नयाँ रूट अब कायम भएको छ पदयात्रा गर्नको लागि नयाँ रूट हेर्नुहोस् त पोखरामा अर्को एउटा पर्यटकीय गन्तव्य जुन नेपाल भूतपूर्व खेलाड़ी मञ्च र यो नेपाली सेनाको पश्चिम पृथ्वीना हेडक्वार्टरले एउटा कोटकोटको दौड गरायो यो एकदमै नौलो र एकदमै भव्य कार्यक्रम हो यो इन्टरनेशनल लेभलका धावकहरू दौड़िरहने यो दौड़ विदेशी धावकहरू दौड़िरहने यो दौड़ले पक्कै पनि पोखराको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्नेछ है त कार्यक्रममा मैले थोरै प्रसंग जोडे आज अब हामी गाउँखाने कथाका प्रश्न सँगसँगै रहन्छौं र एउटा दुखद खबर छ फेरि पनि दशैंको आज शुरूआत हुनै लाग्दाको दिनमा निकै दुखद खबर छ यो खबर के हो भन्ने अब पक्कै पनि तपाईँले अहिले थाहा त पाइसक्नु भएको छ होला सामाजिक सञ्जाल मार्फत पनि यो आज बुढी गण्डकीमा ठूलो बाढ़ी आयो र बुढी गण्डकीको बाढ़ीले धेरै ठूलो क्षति बनाएको छ बुढी गण्डकीमा भीषण बाढ़ी आयो भीषण बाढ़ीले गर्दाखेरि अहिले छवटा पुल बगाइसकेको छ भने दसजना सम्पर्कविहीन भएका छन् यो पछिल्लो खबर हो बाढ़ीले आरूघाट धादिङको त्रिपुरा सुन्दरी लगायतका पक्की पुलहरू बगाइसकेको छ निकै दुखद खबर हुनुपर्छ अब बुढी गण्डकीको बाढ़ीको यो सन्त्रास अहिले फेरि यति बेला परेको छ बुढी गण्डकीमा आकस्मिक बाढ़ी आउँदा अहिले नेपाली सेना खटिएको छ आज बिहान करिब 4:30 बजे गोर्खाको चुमनुब्री गाउँपालिका 3 फिल्ममा पहिरोका कारण थुनिएको बुढी गण्डकी खुलेपछि लेदो तथा गेग्रान्ड सहितको बाढ़ीले नदीको तटीय क्षेत्रमा क्षति पुर्याउनुको साथै स्थानीय केही ठाउँहरूमा अवरोध पनि पुर्याएको छ जुन नेपाली सेनाको टोली पनि परिचालन गरिएको छ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढ़ीपछि खोज तथा उद्धारका लागि सेनाको टोली हवाई तथा स्थल मार्गबाट प्रभावित क्षेत्रमा परिचालन भएको छ दुवै टोलीले सम्भावित अवरोधको अवस्था र प्रभावित स्थानको आकलन गर्नका साथै पहिरोको जोखिममा रहेका जगत गाउँबाट 6 जनाको हवाई उद्धार समेत गरेको छ अहिलेसम्मको यो पछिल्लो जानकारी हो बुढी गण्डकीको बाढ़ीले धेरै ठाउँमा यो ठूलो असर पुर्याएको छ र अब पोखराको मौसमको कुराकानी गर्नुपर्दा बिहानबाटै मजाले घाम लागिरहेको छ आजबाट घाम लाग्छ नि भन्ने भनाई थियो त्यही अनुसार नै मजाले घाम लागिरहेको छ दशैंको भाइब्स पनि आएको छ होइन आजबाट दशैं पनि शुरू भएको छ तर के गर्ने अब यो प्राकृतिक विपत्तिले नेपालमा केही छोडेको छैन अलिअलि भएको पनि फेरि अब यो बुढी गण्डकीको बाढ़ीले फेरि एकदमै जलत्रास बनाएको छ यो थप प्रसंगहरूमा जोड्दै जानेछु कुराकानीको क्रम सिलसिला रहनेछ भन्दै अहिलेको लागि अब मुगलाञ्चल चित्रको गीत सुनिएन भने त दशैं आए जस्तै लाग्दैन त्यही भएर सुनौ एकैछिन दशैं आयो

0: गीत सुनेपछि बल्ल अझै दशैं आएको महसुस भयो होला हामीलाई सुनिरहनु भएको छ सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुन हुनुहुन्छ आज सार्वजनिक विदा पनि छ किनकि आज घटस्थापना पनि हो यसै त विदा त्यहाँमाथि अब सरकारले दुई दिन विदा दिएको छ त्यहाँमाथि अर्को विदा पनि खपिएको छ विदामाथि विदा होइन रिप्लेस हुँदैन के गर्ने ओके ल आज सरकारी काम कार्यालयको लागि अब तपाईँ जान सक्नुहुन्न भोलिबाट त फेरि अब फुलपातीसम्म मजाले काम हुन्छ ढुक्कसँग आफ्नो काम चाहिँ गर्न निस्किन सक्नुहुन्छ है त ओके अब यही नै हो विद्यालयतिर परीक्षा चलिरहेको छ होला केही विद्यालयहरू खुलेका पनि हुन सक्छन् आफ्नो सेड्युल अनुसार परीक्षा दिने व्यवस्था पनि हुन्छ होइन किनकि अहिले बीचमा धेरै क्लासहरू रोकिए त्यसले गर्दाखेरि केही विद्यालय खुलेको अवस्था पनि हुनसक्छ तर पनि अब सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ कोही घर सिगार्दै हुनुहुन्छ गाउँघरतिर हो भने अब बजारतिर पनि रङ लगाउने यसो ट्याक्क टुक्क होइन मौसम पनि अब जे शीतल शीतल छ त्यस्तो गर्मी छैन आफ्नो आफ्नो काममा आफ्नो आफ्नै धुनमा हुनुहुन्छ कोही पसलमा काम गर्दै हुनुहुन्छ पसल खोलेर टक्क होइन व्यापार गर्दै हुनुहुन्छ होला किराना पसलतिर टक्क कोही गाडी चलाउँदै पनि सुन्दै हुनुहुन्छ होला धेरैजनाले सुन्नुहुन्छ गाडीको स्टेयरिङतिर ध्यान दिनुहोस् कार्यक्रम पनि सुन्नुहोस् होइन त बारीमा कोदो फुलेको छ धानको बाला खेतमा झुलेको छ ल ओके टेलिफोन लाइन खुला छ तपाईँसँग कुराकानी गर्नको लागि 11:15 स्टुडियो घडीमा कार्यक्रम पोखराको अलिनमा गाउँखानी कथाका 10 प्रश्न मैले राख्छु र सँगसँगै केही अपडेटहरू पनि मैले जोडिरहेको छु कार्यक्रम मार्फत किनकि आज पनि एउटा दुःखद खबरहरू सुन्न परेको छ पछिल्लो समय अब यो बाढ़ी पहिरोको वितण्डा नेपालमा जारी नै छ जसको कारणले गर्दाखेरि धेरै जनधनको क्षति पनि भएको छ र यो बाढ़ीले जुन बाढ़ी आज आयो यो गोर्खाको चुम्नुम्री गाउँपालिकाबाट अहिले केही खबरहरू पनि आइरहेका छन् र बाढ़ीले धेरै ठाउँमा क्षति पनि पुर्याएको छ गोर्खाको भीमसेन थापा गाउँपालिकाको वृद्धाश्रमबाट मान्छे र गाईहरू सारिएको छ त्यस्तै आरूघाट स्थित धादिङको स्याउली बजार अहिले बाढ़ीले बगाएको छ र प्रधानमन्त्रीले पनि बालेन्द्र शाहले बुढ़ी गण्डकीबाट प्रभावित क्षेत्रबाट 6 हवाई उद्धार भएको पनि जानकारी दिनुभएको छ दुईवटा झुलुङ्गे पुल र दुईवटा मोटरेबल पुल बगायो 5 सम्पर्कविहीन भनेर अर्को खबर आएको छ यो बुढ़ी गण्डकी बाढ़ी पहिरोको वितण्डा हो यो वितण्डाले कता कता के बनाउने हो कसो गर्ने हो फेरि होइन त्यहाँ पनि समस्या छ र अर्को कुरा अब मैले थोरै यो राजमार्गको अपडेट दिन्थेँ होइन कोही काठमाडौँतिर जाने हुनुहुन्छ भने पोखरा काठमाडौँ पृथ्वी राजमार्ग खुला छ स्याङ्जा हुँदै उता बुटोल भैरवातिर जाने पाल्पातिर जाने यो सिद्धार्थ राजमार्ग पनि खुला छ पोखरा बागलुङ राजमार्गको मालढुङ्गा पुलमा क्षति पुगेको छ भने अब उता बेनीसम्मै पुग्न सकिन्छ अहिले बाटो ट्र्याक खोलिसकिएको छ बाढ़ीले क्षतिग्रस्त बनाएको थियो तैपनि धेरै मेहनत प्रयासपछि अहिले चाहिँ बाटोहरू तपाईँ पोखरादेखि सिधै मुस्ताङसम्म पुग्न सक्नुहुन्छ जस अप्ठ्यारो हुनसक्छ बाटो होइन अब यता बागलुङको कुराकानी गर्नुपर्दा अब अहिलेलाई चाहिँ आज भोलिमा एक दुई दिनमा चाहिँ बाटो बन्छ भन्ने पुल जुन पुल भत्केको त होइन पुलबाट जोड्ने ज्वाइन चाहिँ भत्किएको थियो त्यसले गर्दाखेरि पनि यो हिसाबको कुराकानीहरू आइरहेको छ 061-543-0040 मार्फत तपाईँसँग कुराकानी गर्नको लागि मैले टेलिफोन लाइन खुला गरिसकेको छु आज गाउँखाने कथाका प्रश्नहरू छन् र अब केही दिनमा नै दशैं विशेष बनाउनको लागि यहाँलाई आकर्षक गिफ्ट ह्याम्पर पनि जोडिनेछ तर आज पनि त्यस्तो गिफ्ट ह्याम्पर केही पनि छैन तर पनि हामी कुराकानी भने गर्न सक्छौँ स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत तपाईँसँग कुराकानी गर्नको लागि टेलिफोन लाइन खुला गरिसकेको छु मैले फेसबुक लाइभ मार्फत पनि सुन्दै हुनुहुन्छ भने आफ्ना कमेन्टहरू राख्दै गर्नुहोला शिव कता जानुभएछ खै कमेन्ट आएन त शिवको शिवकुमार विश्वकर्माले हामीलाई पोखराको औद्योगिक क्षेत्रबाट कल कमेन्ट गर्नुहुन्थ्यो कहिलेकाहीँ छस छुच कल पनि आउँथ्यो तर आज भने केही पनि छैन है त 061-543-0040 मार्फत तपाईँसँग कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर खुला राखिरहेको छु तपाईँ आउन पनि सक्नुहुनेछ र आज 10 गाउँखाने कथाका प्रश्नहरू मैले सोध्दैछु अब साथीलाई कुर्दा कुर्दै भन्दा भन्दै कोही साथी नआएको खण्डमा अब हामी कमर्सियल ब्रेकतर्फ अगाडि बढ्छौं ब्रेक पछाडिमा आउनेछौ
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-2729।

0: drip on ya.
1: Extreme energy drink.
2: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061 578 161 578 162

अनिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ। खुशीको यो पर्वमा मन छ दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: पॉइंट संग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।

0: sip on your extreme energy drink.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: Hello, Pokhara calling.
1: सुन्दै हुनुहुन्छ कार्यक्रम पोखरा कलिन एफएम ब्यान्डको 93.4 मेगाहर्जसँगै हाम्रो अनलाइन माध्यम मार्फत हामी के साथ लाइभमा छौं। कुराकानीको लागि तपाईँ जुट्न सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर 01 5340 40 मार्फत। टेलिफोन लाइन खुला छ, फोन मात्र नआएको कि टेलिफोन लाइन चाहिँ खुला छ, फोन मात्रै नआएको कि होइन साथीहरू कता कता जानुभयो खै गीत सुन होला क्या हो। हामीलाई कमेन्ट गर्नुभएछ, निकै लामो कमेन्ट गर्नुभएको छ हाम्रो शिवकुमार विश्वकर्माले अल द वे फ्रम पोखराको औद्योगिक क्षेत्रबाट, र लेख्नु भएको छ आफ्नो लागि हिम्मत आफै बन्नुपर्छ किनकि दुनियाँले ज्ञान दिन्छ साथ होइन, अन्तत आफ्नो आँसु आफै पुछेर आफ्नै खुट्टामा उभिन सिक्नुपर्छ किनकि कठिन समयमा आफ्नो छाया बाहेक सबै टाढा हुन्छन्। शुभ प्रभात। नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन। काम गर्दै रेडियो सुन्न पाउँदा, त्यसमाथि पोखरा कलिन सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने है। घमाइलो छ है आजको मौसम, आज दशैं नै हो कि यो मेरो दशा भन्ने गीत सुनौ न हो दाई। दशैं आँगनमा आइसक्यो, दशैं नै हो कि यो मेरो दशा भनेको यो नारद खतिवडाले गाउनु भएको कि गीत जस्तो मलाई लागिरहेको छ, सुनौला होइन त। थ्याङ्क यू सो मच शिवलाई म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। टेलिफोन लाइन खुला छ, एक योगेश्वर मात्रले आउनुभएको यो आवाज यहाँहरूको लागि कार्यक्रम पोखराको दशैं नै हो कि यो मेरो दशा।

0: हेर्नु चाहिँ रामे बाबा, यसपालि त मलाई एउटा साडी दिनै पर्छ के। दसैँ जस्तो चाडा जिन्दगी भरि एकसरो फरिया र सोलो कति लगाउनु।
1: लाइट बुढी साडी पैसा न सैसा टिकी च्यास च्यास।

0: अझै पनि घरले ल्याउनु पर्छ भा यसपालि त पोहोर जस्तो राख होइन नि ल बरु म आफै पानी तताउँछु कुलाउँछु टाउको चाहिँ चट्ट उसिनु पर्छ अबु
1: आलास बजिया घरले खसी पैसा त छैछ टिकट।

0: त नयाँ छोरी ज्वाइँ आउँछन् के रे, फलफुल मसला ल्याउँछन् के रे, छोरी त आफ्नै भई ज्वाइँलाई त एक सय त दिनु पर्ला नि त छिना।
1: दिस बुढी 100 रुपियाँ त छिना, पैसा र सैसा टिकट्यास।

0: ल, यो दशैं दशा होइन, दशैं दशैं नै हो, दशा दशा नै हो है। त यी दुईटा छुट्टै छुट्टै फरक पाटाहरू हुन् अहिलेको लागि। एकजना श्रोता साथी टेलिफोन लाइन मार्फत हुनुहुन्छ, उहाँलाई धेरै नकुरा। नमस्ते।
1: नमस्ते।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? उपासना घिसिङ, निकै टाढाबाट हामीलाई सम्झिनु भएको छ। के छ हालखबर?
1: हालखबर सबै ठिक छ, राम्रो छ।
0: अनि सरलाईतिर?
1: सरलाईको खबर पनि राम्रो छ, मौसमको खबर पनि राम्रो छ, म पनि ठिक छु, घर परिवार पनि ठिकै छन्,
0: लगजब यति बसी
1: सबै छिमेकीहरू पनि ठिकै छन्,
0: होइन? ल, सबै कुरा ठिक भइसकेपछि अब तपाईँलाई मैले सोधे एउटा नम्बर रोज्नुहोस् भनेर।
1: नम्बर कति कति नम्बर बाँकी छ?
0: सबै नम्बर बाँकी छन् तपाईँलाई, एकदेखि दस नम्बरसम्म जुन रोज्न मन लाग्छ त्यो रोज्नुहोस्। दस नम्बर, ल, दस नम्बरमा रहेको यो आज गाउँ खाने कथाको प्रश्न तपाईँको लागि है त। अग्लो देखिन्छ धरारा होइन, निउरी रहन्छ बेउली होइन, के होला? बाँस। सास छन्जेल आस भन्थे त्यस्तै जस्तो होइन, मिलिहाल्यो। उपासनाले बाँस भनेपछि नमिल्ने त कुरै भएन,
1: नमिल्ने कुरै भएन।
0: ल, धेरै धेरै आभार प्रकट गर्न चाहन्छु, अहिलेको लागि छोड्छु। नमस्ते। उहाँ हुनुहुन्थ्यो उपासना घिसिङ, हामीलाई सरलाईदेखि फोन गर्नुभएको थियो। अब बाँस भन्नुभयो, बाँस भनेपछि नमिल्ने फेरि कुरै भएन कि, होइन त? दशैं नै हो कि यो मेरो दशा भनेर योगेश्वर अमात्यले भन्दै हुनुहुन्थ्यो। अहिलेको लागि अर्को एकजना साथी हामीमा आइसक्नु भएको छ, म उहाँलाई भित्र आउँदैछु। नमस्ते। मिस कल हान्ने काम चाहिँ नगर्नु होला, 97 मात्र भने मैले, 98 पनि होइन। अब पटक पटक आयो भने फेरि अन इयरमा तपाईँको नम्बर जाला, गाह्रो होला, होइन त? होइन त भने जस्तै। ल,

हुनुहुन्छ विभिन्न माध्यम मार्फत र आज गाउँखानेको थाहाका प्रश्नहरू मैले सोधिरहेको छु। फेसबुक लाइभ मार्फत पनि तपाईँ आफ्ना कमेन्टहरू राख्न सक्नुहुनेछ। कति छिटो भन्ने कि मैले होइन छिटो हुनुपर्छ कि होइन छिटो भन्ने कुरा चाहिँ बोल्दाखेरि पनि छिटो बोल्ने अरे कि छिटो भन्दाखेरि ढिलो भन्ने अरे कि छिटो भन्दा छिट होइन छिटो भने जस्तो कि ओके ल कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ फोन गर्नुहोला। म तपाईँको टेलिफोन सहभागिताको प्रतीक्षा गरिरहेको छु पोखराको गैरा पाटन स्थित स्टुडियोबाट। होइन समय कुराकानी गर्नुपर्दा तपाईँ घडीतिर नहेर्नुहोस् कानतिर यसो ध्यान दिनुहोस् त 11:35 अनि डट डट डट डट सेकेन्ड गएको छ। त्यो सेकेन्ड भनेर सकिन्न मैले भन्दा भन्दै त्यहाँ कति सेकेन्ड जान्छ कति सेकेन्ड जान्छ होइन यसै गरी बितिरहेछ हाम्रो जिन्दगी। अब मैले के भनौँ खै यहाँभन्दा बढी भने जस्तै केही भन्नेवाला छैन। म अब तपाईँ आउनुहोस् छिटो छिटो गरेर यहाँ हामी कुर्छौं तपाईँलाई 12 बजेसम्म। मेरो कुरामा तपाईँ सहमत हुनुहुन्छ भने आउनुहोस् एकछिन गरौं गफ गाफ। अब यो हो कार्यक्रम पोखरा कलिन। राइम नमिले नि भन्न चाहिँ छोड्नुहुन्न कि होइन जे कुरा पनि भन्न नछोड्यो भने भन्दै भन्दै जाँदाखेरि कुनै दिन मिल्छ अरे कि त्यही भएर मिल्छ भन्ने कुराले चाहिँ मिलाउनुपर्छ। जिन्दगीमा तनाव भन्ने कुरा लिनु हुँदैन तनाव लियो भने तनाव हुन्छ अरे त्यही भएर आनन्दसँग बस्नुपर्छ होइन फेरि मजाले ढुक्कको साथ बसियो भने जिन्दगी नै ढुक्क ढुक्क ढुक्क हुन्छ कि तनाव तनाव तनाव भए जस्तै ढुक्क ढुक्क ढुक्क। अहिलेको लागि टेलिफोन लाइन खुला छ तपाईँहरू आउन सक्नुहुनेछ भन्दैछु मैले यहाँहरूसँग कुराकानी गर्नको लागि। अब एउटा गीत सुनौ होला खोइ साथीहरू कता कता जानुभयो अत्तो पत्तो पाइनँ मैले तिम्रो दर्शन भने जस्तै होइन अब कता कता जानुभयो भन्दाखेरि अब म लाग्छु हेमन्त शर्माले गाउनु भएको डोना थापा नेपाली फुटबल प्लेयरको चर्चित खेलाडी हुनुहुन्छ डोना थापा। अब हामी लाग्छौं डोना थापा अभिनीत हेमन्त शर्माले गाउनु भएको र मेलिना राईले पनि साथ दिनुभएको आउँथ्यो दसैं आउन त पहिले नै।

0: ल अब यहाँ त भैलो खेल्ने स्थिति नै पुगिसक्यो होइन ल ठिक छ अब दसैँ तिहार सँगसँगै हो त्यही भएर पनि अब दसैँका गीतमा तिहारको भैलो पनि मिसिन्छ तिहारका भैलोमा दसैँको कुरा पनि आउँछ कि त्यही भएर दसैँ तिहार आर इचोर इन्टरलिडेटेड हुन्छ कि होइन एकअर्कामा त्यो के भन्छ परनिर्भर छन् कि होइन ओके 11:42 गएको छ स्टुडियो घडीमा कुराकानीको लागि तपाईँ आउन सक्नुहुन्छ स्टुडियो टेलिफोन नम्बर खुला रहेको छ 061-5340-040 मार्फत यहाँहरूको सहभागिता लिइरहेको कार्यक्रम पोखरा कलिनमा हामी छ एकछिन कमर्सियल ब्रेक
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: फिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
3: ओहो नासर बे, कति छाब डिजाइन बे मारे गना खिनानी खनी तोला
4: खनाई देवा नासर बे रूपा कोट ज्योति सुनचाची दुकान महेंद्र पुलाजी तोला
3: ए नई छाबा मारे दुकान पो मोना नई प्रेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाई तो हो नी जगह मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुअल तुई बिसेनारी बेल्ले छाबा पोपिम ओछे।
4: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाओ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
3: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुदाय रवा ता कृवा ज्याला जाति कृवा छतैरा नत खैमा बिलन चन्नै यामो
3: तोय निल ती विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-550-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
6: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
7: विशेषज्ञ सेवाहरू
6: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा रोग, पेट छाती तथा मुटु रोग,
7: डायबिटिज, थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मन रोग,
6: हाड जोड्ने, मेरुदण्ड तथा बाथ रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेसन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, ताजा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
7: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
6: फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन। फोन 061-577-553-578-9900।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: Hello, Okada calling.
1: ओके कार्यक्रम पोखरा कलेज सुनिरहनु भएको छ अन्तिम अन्तिममा छौं अब एउटा आवाज यहाँहरूको लागि त बच्छ नै सुनेर साथ दिनुहोला र कोही श्रोता साथी टेलिफोन लाइन मार्फत आउनुभयो भने हामी कुराकानी पनि गर्न सक्छौ टेलिफोन लाइन पनि खुला रहेको मैले जानकारी गराएँ अन्तिम अन्तिममा छौ श्रोता सहभागिता एकजनाको रह्यो यही पनि हाम्रो लागि धेरै ठूलो होइन तपाईँहरूको साथ सहयोग अपेक्षाले नै आज हामी कार्यक्रम पोखरा कलिनमा छौँ आगामी दिनमा पनि साथ दिँदै गर्नुहोला फोन इन कार्यक्रम हो तपाईँ आउनु भएन भने त हाम्रो फोन इन कार्यक्रममै अधुरो जस्तो हुन्छ कि उही तरकारी यस्तो उस्तो यस्तो यस्तो भनेर बगाएर लास्टमा नुन हाल्नै राख्नै पर्छ त्यस्तै यस्तो मैले यसो भने पनि उसो भने पनि आखिर तपाईँ बिना कार्यक्रम अधुरो हुन्छ पुरा बनाउनुको लागि यसलाई अधुरोलाई पुरा बनाउनुको लागि तपाईँको भूमिका महत्वपूर्ण रहन्छ आजको दिनमा धेरै खुसी लाग्यो यसै गरी नै तपाईँको साथ सहयोग पक्कै पनि मैले पाउनेछु सुनेर साथ दिनुभयो कुराकानीको लागि उपासना घिसिङलाई थ्याङ्क यू सो मच शिवलाई पनि थ्याङ्क यू सो मच भन्दै अन्तिम अन्तिममा एउटा आवाज यहाँहरूको लागि छोड्दै अब होइन हामी कार्यक्रमबाट छुटिन्छौँ यहाँहरू सधैँ यसै गरी नै हामीलाई साथ दिनुहोला कार्यक्रम पोखरा कलिनलाई यहाँहरूको दिन शुभ रहोस् जय होस्।

0: Mania Extreme Energy Drink.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा कुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
2: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
3: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
2: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
3: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
2: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
3: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
2: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
3: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
2: नेपाल आदिवासी जनजाति महासंघ।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
5: छाला यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज।
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648 572-849।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
7: टाइम चेक।
8: यति बेला मध्याह्नको 12 बजेको छ।
9: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
11: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
12: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
12: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834

0: sip on your extreme energy drink.
1: खुशीको यो पर्वमा मन छ दंगै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3T टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-0729।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
0: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट बैंक नजिक। फोन 577-007-97-623-36-816।

0: Extreme Energy Drink.
1: नेपालीको गौरव,
2: नेपालीको पहिचान,
1: पालिखे ढाका टोपी
2: जसले शिरको शोभा बढाउँछ।
1: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
3: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
1: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा, फोन 526-483।
2: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
1: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-07-29।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: फिस्टल आईवीएफ केन्द्र में जाऊ अब बाजोपन को नैराश्यता खुशी में बदलाऊ
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन अटिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
2: साच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ बरु आजै गइहालौ फिस्टल आईवीएफ केन्द्र फिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061 450 424 98 084 46 525

0: Media, Extreme Energy Drink.
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
2: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-992 77

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर वन ब्रांड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

0: Bunnia.
1: Extreme energy drink.
2: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएमएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
3: हाम्रा उपलब्ध सेवाहरू
2: 24 घण्टा आकस्मिक सेवा,
3: बहिरङ सेवाहरू, ओपीडी,
2: बाल रोग सेवा,
3: छाला रोग सेवा,
2: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
3: जनरल मेडिसिन तथा मधुमेह सेवा,
2: नाक कान घाँटी ईएनटी सम्बन्धी सेवा,
3: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
2: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
3: आईसीयू सेवा,
2: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
3: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
2: कृत्रिम अङ्ग सेवा,
3: 24 घण्टा फार्मेसी सेवा।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 42 433 640।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: रंग बहार रंग बहार
3: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेन्स
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
5: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
5: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
6: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: सर्वाधिक बिक्री हुने ह्युंडई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: खुशीको यो पर्वमा मन छ दंगै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्।

0: Patagonia Extreme Energy Drink.
1: फिरता फिरता 20% समस्या फिरता
2: चाहिए पानी चाहा पानी
3: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: हेलो के छ तेरो खबर
5: ठिक छु यार सन्चै छस्
4: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
5: पार्टी त दिनुहुन्थ्यो
4: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
5: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या
4: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
6: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
7: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुशन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुशन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9855312 9464667887
8: तन्ना आजै फेरि

0: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै माया छ सँगै खुशी छ सँगै यो दशैं म छु सँगै यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस् हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस् वेस्टर्न युनियन यो दशैं म छु सँगै शर्तहरू लागू हुनेछन्
1: जीवनमा ढुक्क सुरक्षित

0: कानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो।
1: फिस्टल आईवीएफ केन्द्र में जाऊ अब बाजपन को नैराश्यता खुशी में बदलाऊ।
2: हाँ यो कसरी संभव छ र? कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: हेलो।
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो
5: हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।

0: Peloponia. Extreme energy drink.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9190. घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागु हुनेछन्। एनसेल नेपालकै लागि।
3: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9560027729।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಅಯ್ಯನಿ ಮೇರ ದಾಂತ ದುಖೇರ ಹೈರಾನ್ ಭಯಕ್ಕು ಛು ತ್ಯಸೈಮಾ ಛೋರಾ ಛೋರಿಕೋ ಪನಿ ತ್ಯಸ್ತೈ ಛ ಕಾ ಗಯೇರ ಉಪಚಾರ ಗರೌನಿ ಹೋಲಾ
2: ಹೈನ ಕಿನ ಚಿಂತಾ ಲಿಯೇಕೊ ತ್ಯಸ್ತೈ ದಾಂತಕೋ ದುಖಾಯ ಭಯೆ ಅನ್ಯ ಸಮಸ್ಯಾ ಭಯೆ ಪನಿ ಹರಿಚೋಕ್ ಪೋಖರಾಮಾ ರಹೆಕೊ ಚಿನೊ ಫಾರ್ಮಸೀ ತಥಾ ಸೈನಿಂಗ್ ಹೆಲ್ತ್ ಅಂಡ್ ಡೆಂಟಲ್ ಕ್ಲಿನಿಕ್ಮಾ ಅನುಭವೀ ವಿಶೇಷಜ್ಞರುಬಾಟ ಆಧುನಿಕ ಉಪಕರಣ ಸಹಿತಕೊ ಉಪಚಾರ ಸೇವಾ ಉಪಲಬ್ಧ ರಹೆಕೊ ಛ ತ ತೀ ಗಯೇರ ದೇಖೌ ನ
1: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
2: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165865536 मोबाइल 9956600536
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर
2: तपाई हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: Mania Extreme Energy Drink.
1: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
3: रंग बहार रंग बहार
4: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ।
3: वर्ज पेन्स

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: खुशीको यो पर्वमा मन छ दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।
2: टीएनटी एक्सप्रेस। अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162, 590-163।

0: रेडियो अन्नपूर्ण 93.4
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-007 97-36-36-816

0: Po. पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
0: फोन 061-572-648, 572-849।
2: खुशीको यो पर्वमा मन छ दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: sip on your extreme energy drink.
1: फिरता फिरता 20% समस्या फिरता सहीले पनि चाह पनि
2: क्याश फिरता लिनु भयो त
3: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: सर्वाधिक बिक्री हुने ह्युंडई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274257526

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-27-29।
2: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा। होस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331।

0: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
0: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061588595076744044।

0: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 98560-0536
3: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: करीब 45 किलोमीटर मादी नदी क्षेत्रलाई माछा संरक्षण तथा व्यवस्थापन क्षेत्र को रूप में संरक्षण करने निर्णय गरिएकोले सो क्षेत्र भित्र निम्न कार्यहरू गर्न गराउन निषेध गरिएको छ।
1: करेन्ट लगाएर माछा मार्न,
0: विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न,
1: तोकिएको क्षेत्र बाहेक अन्य ठाउँमा बालुवा तथा ढुङ्गा निकाल्न,
0: नदीको पानी प्रदूषित गर्न,
1: असारदेखि भदौ महिनासम्म माछाको प्रजनन गर्ने अवधि भएकोले उक्त अवधिमा नदीमा माछा मार्न,
0: माथि उल्लेखित कार्य गरेको पाइएमा जलचर संरक्षण ऐन 2017 संशोधन 2074 सहित दफा 5 गमा भएको व्यवस्था बमोजिम कसुरको मात्रा हेरी 6 महिनासम्म कैद वा 5,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बेहोरा अनुरोध छ।
1: अनुरोधक तनहु हाइड्रो पावर लिमिटेड।
2: रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स

0: रेडियो अन्नपूर्णा 93.4
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
1: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9623-36-816
3: मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
4: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
3: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
4: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0185-86-536 मोबाइल 9856-00536
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: खुशीको यो पर्वमा मन छ दङ्गै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-8071।

0: एक्स्ट्रीम एनर्जी ड्रिंक।
1: खुशीको यो पर्वमा मन छ दंगै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-4236-537-526।
1: खुशीको यो पर्वमा मन छ दंगै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।
3: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा

0: पाठ्यक्रम का साथ इन्फोमेटिक्स कलेज पोखरा ले हजारों सफल स्नातक तैयार पारि सकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98-190।
1: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 9856-00536।
0: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9856-027-29।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: हानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
4: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।
6: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
4: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेशन पश्चात दुखाई कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
5: फोन 0165901062, 590163।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
4: टाइम चेक।
5: यति बेला अपराह्नको चार बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: रंग बहार रंग बहार
4: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंस दे घर रंग आउन होस्त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउन होस्त
4: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
3: वर्ज पेंस।
5: मादी नदीमा माछा संरक्षण सम्बन्धी व्यास तथा मध्य नेपाल नगरपालिका र रूपा तथा मादी गाउँपालिकाको सूचना।
6: व्यास नगरपालिका मध्य नेपाल नगरपालिका रूपा गाउँपालिका र मादी गाउँपालिकाले तनहुँ जलविद्युत आयोजनाको सहयोगमा व्यास नगरपालिका वडा नम्बर 5 दमौलीको मादी सेती दोबानदेखि मादी गाउँपालिका वडा नम्बर 5 भैँसे पुलसम्मको करिब 45 किलोमिटर मादी नदी क्षेत्रलाई माछा संरक्षण तथा व्यवस्थापन क्षेत्रको रूपमा संरक्षण गर्ने निर्णय गरिएकोले सो क्षेत्रभित्र निम्न कार्यहरू गर्न गराउन निषेध गरिएको छ।
5: करेन्ट लगाएर माछा मार्न,
6: विषादी तथा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न,
5: तोकिएको क्षेत्र बाहेक अन्य ठाउँमा बालुवा तथा ढुङ्गा निकाल्न,
6: नदीको पानी प्रदूषित गर्न,
5: असारदेखि भदौ महिनासम्म माछाको प्रजनन गर्ने अवधि भएकोले उक्त अवधिमा नदीमा माछा मार्न,
6: माथि उल्लेखित कार्य गरेको पाइएमा जलचर संरक्षण ऐन 2017 संशोधन 2074 सहित दफा 5 भएको व्यवस्था बमोजिम कसुरको मात्रा हेरी 6 कैद वा 5,000 जरिवाना वा दुवै सजाय हुन सक्ने बेहोरा अनुरोध छ।
5: अनुरोधक तनहु हाइड्रो पावर लिमिटेड।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
8: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
8: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
9: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
8: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।

0: Teleponia. Extreme energy drink.
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै परिवारको उज्यालो मुहार सँग। यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै। यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुने छन्।
3: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5586-536, मोबाइल 98-560-0536।
4: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।

0: अन्नपूर्ण 93.4
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: Mania.
1: Extreme energy drink.
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक फोन 577-0077-9623-36-816
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
2: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
1: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-0329-29, 98028-59321, 061-581-871।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्ज पेंट।
4: खुशीको यो पर्वमा मन छ दंगै, सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता 7 जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।
0: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्जी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
7: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5586-536, मोबाइल 98560-00536।
6: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।

0: लगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसाला
0: ज्ञान मसाला।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली
3: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
2: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007 97-623-36-816।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426 537-526।

कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8071।

0: extreme energy drink.
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरा में
1: काठमांडू वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डॉक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुर में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: sip on your extreme energy drink.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्त्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: खुशीको यो पर्वमा मञ्च दङ्गै सात समुद्र पारी भए पनि माया रहन्छ आफ्नै सँगै, परिवारको उज्यालो मुहार सँग यो दशैं म छु सँगै, माया छ सँगै, खुशी छ सँगै, यो दशैं म छु सँगै। यस दशैं तिहार र छठ पर्वमा वेस्टर्न युनियन मार्फत पैसा प्राप्त गर्नुहोस्। हरेक हप्ता सात जनाले रु 15,000 र बम्परमा रु 5,00,000 जित्ने मौका पाउनुहोस्। वेस्टर्न युनियन, यो दशैं म छु सँगै। शर्तहरू लागू हुनेछन्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: मनमा गाउने
1: स्वाद जस्तै सम्बन्ध गाँस्छ ज्ञान मसला।
2: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरूरी छ।
2: नेपाल आदिवासी जनजाति महासंघ।

0: extreme energy drink.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: होम केयर सेवा, होम केयर सेवा,
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2 77।

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर 1 ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: छिन्नम कम्प रोकेछ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो कम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025717 98025717।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर

0: বাটসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-536, मोबाइल 98-560-00536।
2: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। बूढ़ी गण्डकीमा आयो लेदोसहितको बाढ़ी, 6 पुल र 35 घर बगायो, 10 जना सम्पर्कविहीन। पोखराको विन्दवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरू, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने। अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा, छेमा छलफल गरिने। पोखराको लेकसाइडमा मीर क्याट पार्क सञ्चालन, खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ गन्तव्य। साउदीको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो। भारतमा कक्रोच आन्दोलनका संस्थापक सहित 3 जना नेता रिहा, र बाजुरामा बढ़ीमालिका कप हुँदै विजेतालाई 1,55,000 पुरस्कार। अब समाचार विस्तारमा सुन्नुहोस्। गोर्खाको चुमनुर्बी गाउँपालिका 6 चुमचेतमा आएको पहिरोपछि बूढ़ी गण्डकी नदीमा लेदो सहितको बाढ़ी आउँदा बाढ़ीले नदी आसपासका बस्ती, पुल, पदमार्ग र अन्य संरचनामा क्षति पुर्याएको छ। अहिलेसम्म 6 वटा पुल बगेका छन् भने कम्तीमा 10 जना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीले गोर्खाको सल्लेरी स्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा समेत ठूलो क्षति पुर्याएको छ। आयोजनाका 9 वटा ब्लक र 6 वटा पब्लिक बिल्डिङ बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आयोजनामा कार्यरत 18 जना कर्मचारीले भने भागेर ज्यान जोगाएका छन्। स्थानीयले बाढ़ी आउन लागेको सूचना दिएपछि उनीहरू सुरक्षित स्थानमा पुगेका थिए। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी गरिएको थियो। प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू आफ्नो क्षेत्रमा परिचालित छन्। नेपाली सेनाको टोलीले जगत क्षेत्रबाट 6 जनालाई हवाई उद्धार गरेको थियो। उद्धारका लागि सेनाको हवाई टोली काठमाडौँबाट परिचालित भएको थियो। स्थलगत रूपमा पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली खटिएका थिए। बाढ़ीले धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका 2 र गोर्खाको आरूघाट गाउँपालिका 9 जोड्ने पक्की पुल समेत बगाएको छ। पुल बगेपछि दुई पालिका बीचको आवागमन अवरूद्ध भएको छ। गोर्खासँगको सम्पर्क समेत टुटेको छ। त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष राजु प्रेतीका अनुसार बाढ़ीले त्यस क्षेत्रका करिब 150 घरमा पसेर क्षति पुर्याएको छ। घरमा क्षति हुनुको साथै दुई पालिकालाई जोड्ने मुख्य पुल पनि बगाएको उहाँले बताउनु भएको छ। पुल बगेपछि स्थानीय बासिन्दालाई आवत जावतमा समस्या भएको छ। बाढ़ीबाट प्रभावित घर परिवार र पुलमा भएको भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ। सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माका अनुसार बाढ़ीले 2 वटा मोटरवेल पुल र 4 वटा झोलुङ्गी पुल बगाएको छ। धादिङको त्रिपुरा सुन्दरी र गोर्खाको आरूघाट स्थित सोती र मानबु जोड्ने पक्की पुल बाढ़ीले बगाएको हो। आरूघाट स्थित मध्यबाढ़ी राजमार्गमा पर्ने पुल पनि बगेको छ। त्यस्तै धार्ची गाउँपालिका 1 कुलचोक र वडा नम्बर 3 उहिया जोड्ने बेलीब्रिज बाढ़ीले बगाएको छ। धार्ची गाउँपालिका 5 माछीकोला र केरौजा जोड्ने झोलुङ्गो पुल पनि बगेको छ। चुमनुरीको ठाडो भर्याङ र जगत जोड्ने पुल समेत बाढ़ीले बगाएको छ। सिर्दीवासको घट्टे खोला र फिल्म जोड्ने झोलुङ्गी पुल पनि क्षतिग्रस्त भएको छ। बाढ़ीले चुमनुर्बी गाउँपालिका 3 पैयौं र बगरका करिब 35 घर बगाएको छ। जगत, सल्लेरी, दोवान र घट्टेखोला गाउँमा पनि क्षति पुगेको छ। स्थानीयका अनुसार बूढ़ी गण्डकी नदी बेला बेला थुनिने गरेको छ। नदी थुनिएपछि 81 लेदो सहितको बाढ़ी आउने गर्दा आसपासका बस्तीमा क्षति हुने गरेको उनीहरूले बताएका छन्। बूढ़ी गण्डकी नदीमा आज बिहान गएको बाढ़ीले पदमार्गमा क्षति पुर्याउँदा गोर्खाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बीचैमा रोकिएका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित स्थानमा रहेको र उद्धारको लागि पहल भइरहेको छ। मनास्लु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुर्बी गाउँपालिका 3 जगतमा 100 भन्दा बढ़ी विदेशी पर्यटक रोकिएको उहाँले बताउनु भएको छ। शनिबार 98 जना विदेशी पर्यटक संरक्षण क्षेत्रमा प्रवेश गर्नुभएको थियो। रातिसम्म जगत आइपुगेका अन्य पर्यटक त्यही सुरक्षित रूपमा रहनु भएको छ। संरक्षण अधिकृत ओझाले भन्नुभएको छ, बाढ़ीले मनास्लु जाने मुख्य पदमार्ग, झोलुङ्गी पुल लगायतमा क्षति पुर्याएका कारण पर्यटकको आवत जावत रोकिएको हो। चुमनुर्बी 6 लोकपामा पनि 17 जना पर्यटक उद्धारको पर्खाइमा रहेको उहाँले बताउनुभयो। यस्तै चुम उपत्यका क्षेत्रको छेकम्पारमा 40 जना पर्यटक रहेको संरक्षण अधिकृत ओझाले बताउनु भएको छ। विदेशी पर्यटक सहित भरिया पथ प्रदर्शक पनि बीचमा रोकिएको र उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनु भएको छ। पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरू भएको छ। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा आजदेखि कार्तिक 3 गते महानवमीसम्म महोत्सव सञ्चालन हुने भएको हो। महोत्सवको अवसरमा आज नवदुर्गा शोभायात्रा निकालिएको थियो। विन्ध्यवासिनी मन्दिर परिषदबाट शुरू भएको शोभायात्रा पोखरा सहरका विभिन्न भाग परिक्रमा गरी पुनः मन्दिर परिसरमै पुगेर सम्पन्न भएको थियो। शोभायात्रामा नवदुर्गाका नौ स्वरूपमा सिंगारिएका नवकन्या सहितको रथ विभिन्न झाँकी नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल स्काउट राष्ट्रिय सेवा दल तथा बटुकहरूको सहभागिता रहेको थियो। त्यसै गरी जल कलश सहित मातृशक्ति विभिन्न आमा समूह सामाजिक धार्मिक जातीय तथा सांस्कृतिक संघ संस्था बैंक तथा वित्तीय संस्था सहकारी शैक्षिक संस्था भजन समूह उद्योग वाणिज्य तथा वस्तुगत संघ र सर्वसाधारणको उपस्थिति रहेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ। शोभायात्रामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी परीक्षक एसपी नवीन कार्की तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले पूजा आराधनामा मात्र सीमित नभई यस क्षेत्रको धर्म संस्कृति र परम्परा संरक्षणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले विन्ध्यवासिनी आयुर्वेद अस्पताल गुरूकुल लगायतका परियोजना सञ्चालन गरेर समितिले संस्थागत रूपमा धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो। नवदुर्गा महोत्सव अन्तर्गत घटस्थापनादेखि महानवमीसम्म विन्ध्यवासिनी मन्दिर परिसरमा श्रीमद देवी भागवत ज्ञान महायज्ञ समेत आयोजना गरिएको छ। महायज्ञमा कथा प्रवचन भजन कीर्तन तथा महाआरतीका कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ। समितिका अनुसार दैनिक मध्याह बजेदेखि दिउँसो 2 बजेसम्म कथा प्रवचन, दिउँसो 2 बजेदेखि 4 बजेसम्म भजन कीर्तन र साँझ 6 बजे महाआरती गरिनेछ। विन्ध्यवासिनी मन्दिरलाई पोखराको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताउनुभएको छ। विशेष गरी युवा तथा बालबालिकालाई आफ्नो धर्म संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिएको उहाँको भनाइ छ। मन्दिरमा भक्तजनले चढ़ाउने भेटी सामाजिक कार्यमा खर्च गरिँदै आएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ। विन्ध्यवासिनी मन्दिर परिसरमा गुरूकुल वृद्धाश्रम प्राकृतिक चिकित्सा केन्द्र तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा छन्। साथै अशक्त तथा अपाङ्गता भएका भक्तजनलाई सहज रूपमा मन्दिरमा आवत जावत गर्न लिफ्ट सेवा समेत उपलब्ध गराइएको समितिले जनाएको छ। महोत्सवमा सहभागी भक्तजनको सुविधालाई ध्यानमा राख्दै सुरक्षा यातायात स्वास्थ्य खानेपानी तथा सरसफाईको उचित प्रबन्ध मिलाइएको समितिले जानकारी दिएको छ। चाडपर्वको अवसर पारेर नेकपा एमाले वडा कमिटी पोखरा 5 ले शुभकामना आदान प्रदान तथा चियाबन कार्यक्रम सम्पन्न गरेको छ। रविन्द्र स्मृति वाटिकामा आयोजित कार्यक्रममा पार्टीका नेता राजीव पहाड़ीले नेपाली समाजका मौलिक पर्वहरूले आपसी सद्भाव भाइचारा सामाजिक एकता र आत्मीयता थप सुदृढ़ बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा प्रदेश कमिटिका सदस्य अञ्जु केसी एमाले कास्कीका अध्यक्ष बहिनबहादुर अधिकारी छेत्री महानगर कमिटी अध्यक्ष जीवन आचार्य वडा कमिटी 5 का इन्चार्ज जोल खत्री लगायतले नेपाली जनका महत्वपूर्ण चाडपर्वको शुभकामना व्यक्त गर्दै सबैमा सुख शान्ति समृद्धि सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता गर्नुभएका वडा कमिटिका अध्यक्ष लक्ष्मण बरालले चाडपर्व नेपाली समाजको मौलिक संस्कृति परम्परा र सामाजिक एकताको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव सहकार्य र एकताको भावना अझ मजबूत बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा स्थानीय कार्यकर्ता वडा कमिटिका पदाधिकारी तथा सदस्यहरू शुभेच्छुक स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए। कार्यक्रममा स्वागत उपाध्यक्ष पान प्रसाद तिमल सेना र सञ्चालन सचिव बसन्तराज गौतमले गर्नुभएको थियो। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा 3500 सघन उपचार शुरू भएको छ। यसअगाडि 1000 मात्र सेवा रहेकोमा 2500 थप गरी सेवा विस्तार गरिएको अस्पतालले जनाएको छ। विस्तारित सेवाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर नारायण सेन गुरूङ, दिन सहायक प्राध्यापक डाक्टर डेभिड श्रेष्ठ र निर्देशक सह प्राध्यापक डाक्टर झपिन्द्र पोखरेलले शुभारम्भ गर्नुभएको छ। सेवा अन्तर्गत 1600 आईसीयू, 1000 आइसोलेसन आईसीयू र 800 सीसीयूका लागि व्यवस्था गरिएको जनाएको छ। पहिला भएका 1000 आईसीयूमा 2500 थप भई अब 3500 सघन उपचार सेवा शुरू भएको निर्देशक सह प्राध्यापक डाक्टर पोखरेलले जानकारी दिनुभएको छ। सेवा विस्तारसँगै सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने बिरामीलाई शैया अभाव नहुने भएको छ। यसअगाडि शैयाको अभावमा बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था रहेको थियो। तत्कालका लागि यो समस्या अन्त्य भएको प्रतिष्ठानले जनाएको छ। एशियाली विकास बैंक एडीबीले 30,57,50,000 अमेरिकी डलर करिब 47 अर्ब रूपियाँ बराबरको वित्तीय सहायता उपलब्ध गराउनु भएको छ। एडीबीले पूर्व पश्चिम राजमार्ग र पृथ्वी राजमार्ग स्तरोन्नति तथा कर्णाली राजमार्ग सुधारको लागि उक्त वित्तीय सहायता स्वीकृत गरेको हो। यसबाट सड़क सञ्जाल, क्षेत्रीय व्यापार, सड़क सुरक्षा तथा विपद र जलवायु परिवर्तनका जोखिम सामना गर्न सक्ने पूर्वाधार विकासमा सहयोग पुग्नेछ। साथै वन्यजन्तुको वासस्थान संरक्षणमा समेत योगदान पुग्ने एडीबीले जनाएको छ। स्वीकृत वित्तीय सहायता प्याकेजमा एडीबीको साधारण पूँजी स्रोतबाट 28,50,00,000 अमेरिकी डलर ऋण, एसियाली विकास कोष एडीएफको क्षेत्रीय सहकार्य तथा एकीकरण सम्बन्धी विषयगत कोषबाट 2 करोड़ अमेरिकी डलर अनुदान र एडीबीको प्राविधिक सहायता विशेष कोषबाट 7,50,000 अमेरिकी डलर प्राविधिक सहायता समावेश छ, जसमा 24,50,00,000 डलर नारायणघाट हेटौँडा सड़क खण्ड र 3 करोड़ डलर मुगली नाबुखाइरिने सड़क खण्ड विस्तारमा खर्च गरिनेछ भने बाँकी 1 करोड़ डलर कर्णाली राजमार्ग सुधारका लागि उपयोग हुनेछ। अनुदान बापतको 2 करोड़ अमेरिकी डलर नारायणघाट हेटौँडा खण्ड अन्तर्गतको टिकौली जंगलमा भाइडक्ट बनाउन प्रयोग हुनेछ। नेपालका लागि एडीबीका देशी निर्देशक अर्नाउन्ड कोचुवाले यो परियोजनाको नेपालको महत्वपूर्ण यातायात मार्ग मध्ये एकलाई पुनर्जीवित गर्ने लक्ष्य रहेको बताउनु भएको छ। उहाँका अनुसार परियोजनाले सर्वसाधारण व्यवसाय र पर्यटन क्षेत्रको लागि यातायात सम्पर्क सुधार गर्नुको साथै वनजन्तुको आवागमन मार्ग पुनर्स्थापना गर्न सहयोग समेत गर्नेछ। दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रेतर्फको बीपी राजमार्गमा अहिले पुननिर्मित सड़कबाटै गाड़ी आवागमन भइरहेको छ। दशैंलाई मध्यनजर गर्दै थप सहज बनाइदिए लगिएको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। विक्रमसम्म 2081 असोजको बाढ़ी पहिरोले झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त भएपछि रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर आवागमन हुँदै आएको थियो। यही असोज पहिलो हप्ताको अविरल वर्षाको बाढ़ीले त्यो डाइभर्सन बगाएपछि अहिले पुननिर्मित सड़कबाटै आवागमन भइरहेको छ। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन युगेशका अनुसार चौकी डाँडा र पिन्थलीमा भिरालो भएकाले अहिले मरमत भइराखिएको र डाइभर्सन समेत प्रयोग गरिएको छ भने डालाबेसी पिप्ले सड़क खण्डको झण्डै 200 मिटर डाइभर्सनमा गाड़ी सञ्चालन भइरहेको छ। अहिले पुननिर्मित सड़कबाटै आवागमन गराइए पनि जाम नहुने कार्यालयका प्रमुख योगेशले बताउनु भएको छ। नेपालको पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको बीपी राजमार्गमा यस अगाडि वर्षा हुने बित्तिकै रोशीको बाढ़ीले अस्थायी रूपमा बनाएको डाइभर्सन बगाउने हुँदा अवरूद्ध भइहाल्थ्यो। कार्यालयका प्रमुख योगेशका अनुसार पहिलेको ठाउँमा पुननिर्माण भएका धेरैजसो खण्डबाट गएको भदौदेखि गाड़ी आवागमन गराउँदै आइएको थियो। चौकी डाँडा, 400 बेसी, घुमाउने बेसी, बोक्सीकुना, चिउरीबास, कालडुङ्गा तथा पिप्ले बर्खे खोला क्षेत्रलाई भने कार्यालयले उच्च जोखिमयुक्त ठाउँका रूपमा पहिचान गरेको छ। बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्रको धेरैजसो ठाउँमा ग्राभेलसम्मको काम तथा केही ठाउँमा भने ठूला ढुंगा राखेर सड़क तयार गरिएको हो। अहिले वर्षायाम अगाडि 7 मिटर उचाइसम्म सड़क बनाएर ग्राभेल राखिएको छ भने हिउँद लाग्दा खोलाबाट झण्डै 10 मिटर उचाइसम्म सड़क बनाएर कालोपत्री गर्ने योजना छ। क्षतिग्रस्त खण्ड पुननिर्माणको लागि सरकारले 8,50,00,000,000 रूपियाँ स्रोत सहमति दिएको हो। यसमध्ये काभ्रेतर्फका 3 सड़क खण्डलाई 7,50,00,000,000 र सिन्धुलीको 1 सड़क खण्डलाई 1 अर्ब रूपियाँको स्रोत सहमति दिइएको छ। पोखरा महानगरपालिका वडा नम्बर 22 स्थित पुम्दी भुम्दी विकास समाजको प्रथम साधारण सभा तथा अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनले तारानाथ पौडेलको अध्यक्षतामा 15 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ, जसको उपाध्यक्षमा रामकाजी गुरूङ, सचिवमा नरनाथ बराल, सहसचिवमा ध्रुव बराल, कोषाध्यक्षमा लक्ष्मी देवी बराल चयन हुनुभएको छ। सदस्यहरूमा वीरबहादुर गुरूङ, अप्सरा बराल, मधुप्रसाद बराल, दिनेश बराल, सूर्यप्रसाद बराल, दुर्गा प्रसाद गुरूङ, सावित्रा पौडेल, लोकबहादुर गुरूङ सर्वसम्मत निर्वाचित हुनुभएको छ भने 2 सदस्यीय पछि मनोनित हुनेछन्। सो अधिवेशनको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। प्रमुख पौडेलले पोखराको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गरेको पोखरा 22 पुम्दी भुम्दी क्षेत्रको विकास अगुवाईमा समाजले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको भन्दै समग्र वडालाई समृद्धिको बाटोमा अगाडि बढ़ाउने कार्यमा समाजको भूमिका कोषेडुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष गोविन्द बराल, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, सक्रिय महिला विकासका पूर्व अध्यक्ष बुद्धिमाया गुरूङ, यातायात व्यवसाय महासंघका केन्द्रीय उपमहासचिव भानुभक्त बराल, समाजसेवी केशव पौडेल, लीलादत्त बराल, डाक्टर भीमराज बराल, गोविन्द बराल सहितले शुभकामना व्यक्त गर्नुभएको थियो। समाजका तदर्थ समितिका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष एम बहादुर गुरूङ र सञ्चालन शुक्रराज माविका प्रधान अध्यापक नरनाथ बरालले गर्नुभएको थियो। श्रोता तपाईले सुनिरहनु भएको छ साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
2: अर्थात् यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म।
1: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर
2: तपाई हाम्रो शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
7: पोखरामा एक मात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही कार्तिक 20 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 21 गते शनिबार मध्याह बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 5 54-834

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, कोशी प्रदेश सरकारको आयोजनामा असोज 27 र 28 गते विराटनगरमा हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083 सचिवालयले आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो। सम्मेलनका संयोजक एवं प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबीच आपसी सहकार्य, समन्वय र साझेदारी सुदृढ गर्ने सम्मेलनले मदत गर्ने विश्वास लिएको छ। समय धानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित संघीयताको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने सम्मेलनमा प्रदेशहरूले गरेका अभ्यास र कार्यान्वयनका क्रममा प्राप्त गरेका अनुभव, सफल अभ्यास तथा साझा चुनौतीहरूबारे छलफल हुने बताइएको छ। संविधानमा उल्लेख भए अनुसार प्रदेशका अधिकारको प्रभावकारी प्रयोग, संघ प्रदेश र स्थानीय तहबीच अधिकार तथा जिम्मेवारीको स्पष्टता, आवश्यक कानूनी तथा नीतिगत सुधार, वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन र प्रदेशको स्रोत परिचालन लगायतका विषयमा सम्मेलनमा छलफल हुने जनाइएको छ। प्रदेशहरूबीच साझा हितको विकास आयोजना र कार्यक्रमको पहिचान, कार्यान्वयन, अन्तर्प्रदेशीय पूर्वाधार विकास, व्यापार तथा लगानी सहजीकरण, प्राकृतिक स्रोतको न्यायोचित उपयोग र लाभ बाँडफाँट, विपद व्यवस्थापनमा सहकार्य तथा सुशासन र सार्वजनिक सेवा प्रवाहमा नवीन अभ्यासको आदान प्रदानमा समेत सम्मेलनमा जोड़ दिइनेछ। पर्यटक राजधानी पोखराको लेकसाइडमा खाना, खेल, संगीत, मनोरञ्जन तथा विभिन्न सामुदायिक गतिविधिलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित मिरिक्याट पार्क सञ्चालनमा आएको छ। सार्वजनिक क्षेत्रफलमा फैलिएको पार्कमा 4.5 करोड़ रूपियाँ लगानी गरिएको मिरिक्याट इन नेपालका सञ्चालक सागर भट्टराईले बताउनुभएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले समुदायमा जोडिएर काम गर्ने, सहकारी बढ़ाउने र नयाँ अवसर सृजना गर्ने उद्देश्यले पार्कको शुरूआत गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पार्कलाई व्यावसायिक गतिविधिसँगै विभिन्न रूचि र पृष्ठभूमिका मानिसहरू भेटघाट गर्ने, नयाँ अनुभव साटासाट गर्ने तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्ने साझा स्थलका रूपमा विकास गर्न खोजिएको छ। मिरक्याट पार्कको मूल अवधारणा मानिसहरू भेट्ने, नयाँ ठाउँ र अनुभवसँग जोड़िने तथा आपसी सम्बन्ध विस्तार गर्ने सोचमा आधारित रहेको भट्टराईले बताउनुभएको छ। यसअगाडि योजनाको रूपमा अघि बढ़ाइएको अवधारणालाई अहिले भौतिक संरचनासहित कार्यान्वयनमा ल्याइएको उहाँको भनाई छ। पोखराको लेकसाइड स्थित स्ट्रीट नम्बर 17 रहेको पार्कमा खाना, कफी, बेकरी, खेलकुद, संगीत, गेमिङ, सृजनशील गतिविधि तथा विभिन्न कार्यक्रम सञ्चालनको लागि आवश्यक पूर्वाधार उपलब्ध छन्। पार्कमा विभिन्न व्यवसाय तथा उद्यमीले आफ्ना उत्पादन र सेवा प्रस्तुत गर्ने अवसर समेत पाएका छन्। मिरक्याट पार्कसँगै मिरक्याट इन नेपालले डिजिटल प्लेटफर्मलाई पनि अगाडि बढ़ाएको छ। मिरक्याट इन नेपालका प्राविधिक तथा आरम्भ आईटीका सुमित पाठकले आवश्यक जानकारी समेटिएको एप सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँका अनुसार एप मार्फत पदयात्रासहित पर्यटन सम्बन्धी विभिन्न गतिविधिको जानकारी उपलब्ध गराइनेछ। डिजिटल प्लेटफर्मले नेपाल आउने विदेशी पर्यटक, ब्याकप्याकर, डिजिटल नोमाड, स्थानीय गाइड, होस्ट, उद्यमी, क्रिएटर तथा पर्यटन व्यवसायलाई एकआपसमा जोड्ने लक्ष्य राखिएको छ। संगीत तथा सृजनशील गतिविधिका लागि ब्याण्ड जाम, खेलकुद तथा सामाजिक अन्तर्क्रियाको लागि डिक हाउस, पिकलबल र गेमिङको लागि मिनी आर्केड हब समेत पार्कमा रहेका छन्। पार्कमा योग, वर्कशप, पोडकास्ट, ग्यादरिङ तथा विभिन्न सामुदायिक कार्यक्रम सञ्चालन गर्न बहुद्देशीय हलको व्यवस्था गरिएको छ। यसले व्यवसायी, सृजनशील व्यक्ति, पर्यटक तथा स्थानीय समुदायलाई एउटै स्थानमा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। गजलकार स्वर्गीय प्रकट पगेन्द्री शिवको अर्धकतको शालिग एक कार्यक्रमका बीच अनावरण गरिएको छ। कास्कीको देउराली स्थित ठूलो वनपाखाको हरित पार्कमा पंगेनीको शालिगको रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले अनावरण गर्नुभएको हो। शालिग अनावरण गर्दै पालिका अध्यक्ष ओझाले गजलकार पंगेनीको नेपाली साहित्य क्षेत्रमा बहुविधामा योगदान रहेको उल्लेख गर्नुभयो। साउदीको रियाद विमानस्थलमा रहेको किङ खालिद मा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरण जीएससीले आज निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 जनाको ज्यान गएको र कम्तीमा 300 जना घाइते भएका छन्। आक्रमणबाट 4 जना साउदीका नागरिक तथा अरू 2 बंगलादेशी, 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। भारतमा निर्वाचन आयोग विरूद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको कक्रोच आन्दोलनका संस्थापक अभिजित दिपकेसहित 3 जना नेता आज रिहा भएका छन्। नयाँ दिल्लीमा आयोजना गर्ने भनिएको वृहत प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिएको एक दिनपछि रिहा गरिएको हो। कक्रोच जनता पार्टी सीजेपीकी मुख्य कानूनी सल्लाहकार रत्ना सिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले दिपकेसहित 3 जनालाई 1 वर्षसम्म शान्ति भंग नगर्ने शर्तमा रिहा गरेको हो। दिपके र अन्य 2 नेतालाई मुम्बईबाट दिल्ली पुगेपछि विमानबाट ओर्लने क्रममा नियन्त्रणमा लिइएको थियो।
अन्नपूर्ण हाइलाइट्समा अब खेल प्रसंग बाजुरामा बड़ी मालिका कप 2083 खुल्ला पुरूष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बड़ी मालिका नेजर प्रालीले आगामी कार्तिक 7 देखि 10 गतेसम्म बड़ी मालिका नगरपालिका 8 मार्तडी स्थित खुल्ला मंचमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको हो। खेलकुदलाई प्रतिस्पर्धा र मनोरञ्जनमा मात्र सीमित नराखी प्रकृति संरक्षण वातावरणीय चेतना पर्यटन प्रवर्धन तथा स्थानीय सम्भावनाको उजागर गर्ने माध्यमका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि अध्यक्ष कृष्ण ओलीले जानकारी दिनुभएको छ। प्रथम हुने टीमलाई 1,55,555 रूपियाँ र द्वितीय हुने टीमलाई 79,999 रूपियाँ पुरस्कार प्रदान गरिने अध्यक्ष ओलीले बताउनु भएको छ। यसका अतिरिक्त विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीलाई व्यक्तिगत पुरस्कार ट्रफी तथा प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिने आयोजकले जनाएका छन्। प्रकृतिको सुरक्षा मानव जीवनको रक्षा भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई दीर्घकालीन अभियानका रूपमा अगाडि बढ़ाउने लक्ष्य लिइएको छ। अभियान अन्तर्गत बड़ी मालिका कपलाई प्रत्येक वर्ष निरन्तरता दिँदै नियमित र प्रतिष्ठित खेलकुद प्रतियोगिताको रूपमा स्थापित गर्ने योजना रहेको आयोजकको भनाइरहेको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। बूढी गण्डकीमा आयो लेतोसहितको बाढ़ी, 6 पुल र 35 घर बगायो, 10 जना सम्पर्कविहीन। पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरू, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने। अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा, संघीयता सुदृढीकरणका विषयमा छलफल गरिने। पोखराको लेकसाइडमा मिर्क्याट पार्क सञ्चालन, खाना खेल संगीत र समुदाय जोड्ने नयाँ गन्तव्य। साउदीको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो। भारतमा कक्रोच आन्दोलनका संस्थापक सहित 3 जना नेता रिहा र बाजुरामा बढ़ी मालिका कप हुँदै विजेताले 1,55,000 रूपियाँ पुरस्कार पाउने। साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
1: नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मंगलमय शुभकामना सहित निशुल्क दन्त परीक्षण साथै अन्य हरेक परीक्षणमा विशेष छुट, दाँतका अन्य सेवाहरूमा 20-25% विशेष छुटको व्यवस्था गरिएको छ।

0: Anima Reliance Life Insurance. Khule ra jiyo.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
3: रंग बहार रंग बहार
4: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
3: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
3: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ। वर्ज पेन्स

0: 榜定岗成都榜
1: अब थंडुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-572-849।
4: हेलो
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्ने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
7: हाँ यो कसरी सम्भव छ र, कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
8: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
9: दिव्य नयन आँखा घर क्लिनिक प्राली
10: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
9: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथ चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
9: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त

0: हत्याबिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादभटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-9763-36816।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-027-29।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
1: कैंसर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
1: डाक्टर लैब सेवा
2: औषधि डेलीवरी सेवा
1: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्ते हेरचाहमा हेलो होम केयर सिमलीढुंगा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-9972-77
3: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचार

0: लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
1: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार। आजको पास त उतै होला होस् यार।
1: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिड भनौँ, मेरो ब्यागमा गएर आइहालम।
3: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98568408082 98461408082।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेन से घर रंग लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
4: वर्ज पेन।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 01625274256375256।

0: Mania, Extreme Energy Drink.
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
2: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
2: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
5: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
6: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
5: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
6: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
5: 24 घण्टा इमर्जेन्सी सेवा
6: सम्पूर्ण ओपीडी सेवा
5: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
6: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
5: रेटिना सम्बन्धी जाँच एवं उपचार
6: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
5: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
6: आँखा छर्केको सिधा पार्ने सर्जरी
5: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
6: लेजर सर्जरी सम्बन्धी सेवा
5: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
6: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
5: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
6: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
5: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
6: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
7: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
5: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
6: स्वस्थ आँखा स्वच्छ दृष्टि
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ,

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।

देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। काठमाडौँको बुढानीकण्ठ नगरपालिका दुई माथिरो भंगालबाट प्रहरीले बरामद गरेको सुनको तौल 21 किलो 750.68 ग्राम रहेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त सुन हालको बजार मूल्य 54,60,7,320 रूपियाँ रहेको जानकारी दिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माथिल्लो भंगाल स्थित चिनिया नागरिकले भाडामा लिएको एक घरबाट उक्त सुन बरामद गरेको थियो। घटनामा संलग्न रहेको आरोपमा तीनजना चिनिया नागरिकलाई पक्राउ गरिएको जनाइएको छ। पक्राउ परेका 27 वर्षीय हानफेई झोङ लङछिङ र छु क्यान रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार सुन बरामद गएको घर सुन तस्करीमा संलग्न समूहले गत साउनदेखि भाडामा लिएको पाइएको छ। उक्त घरको मासिक भाडा 3,30,000 निर्धारण गरिएको थियो। तस्कर समूहले घर धनीलाई 4 महिनाको भाडा अग्रिम भुक्तानी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन निर्देशन दिएको छ। विभागले श्रम ऐन 2074 को दफा 37 अनुसार श्रमिकलाई अनिवार्य चाडपर्व खर्च दिन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको हो। कतिपयले श्रमिकलाई चाडपर्व खर्च नदिएको गुनासो आएपछि यस्तो निर्देशन दिनु परेको विभागले जनाएको छ। विभागले प्रचलित धर्म संस्कृति तथा व्यापार अनुसार मनाइने चाडपर्वका लागि श्रमिकले पाउने एक महिना बराबरको आधारभूत रकम चाडपर्व खर्चका रूपमा उपलब्ध गराउन भनेको छ। यसका बावजुद रोजगारदाता वा प्रतिष्ठानले चाडपर्व खर्च नदिए श्रम तथा रोजगार कार्यालय वा व्यवसाय जन्य सुरक्षा विभागमा उजुरी दिन पनि विभागले आग्रह गरेको छ। उजुरी इमेल मार्फत दिन सकिनेछ। जापान पठाउने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दाङ घर भएका 32 वर्षीय मानबहादुर भण्डारीलाई पक्राउ गरेको हो। उनले जापान पठाउने भन्दै एकजनाबाट 5,77,000 रूपियाँ ठगी गरेको आरोप छ। पीड़ितले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि उनलाई असोज 22 गते नै काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। सरकारले शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था गर्न लागेको छ। शिक्षा 11 संशोधन नियमावली 2083 मार्फत सरकारले शिक्षकलाई सवारी साधन खरिद गर्दा ब्याज सहुलियत दिने व्यवस्था गर्न लागेको हो। सो नियमावली सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। उक्त नियमावलीमा प्रस्ताव गरिएको व्यवस्था अनुसार ब्याज सहुलियतको सुविधा लिन माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले 50 लाख

को संयोजकत्वमा उक्त अध्ययन समिति बनाइएको छ। उक्त समितिमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखाका सहसचिव महेश आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल तथा विज्ञ सदस्यका रूपमा मौसमी श्रेष्ठ रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल संघ एन्फामा आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको छ। लामो समयको अनुसन्धानबाट सीआईबीले यस्तो निष्कर्ष निकालेको हो। सीआईबीले एन्फामा 66,53,000 रूपियाँ बराबरको अनियमितता भएको निष्कर्ष सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। उक्त प्रतिवेदनमा सीआईबीले एन्फाका अध्यक्ष पंकज विक्रम नेवाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डे विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। अर्कोतर्फ सीआईबीले इन्फामा खेल मिलेमतो भएको समेत निष्कर्ष निकालेको छ। सो विषयमा समेत उल्लेख गरेर तयार गरेको प्रतिवेदनका आधारमा कानूनी प्रक्रिया अघि बढ्ने सीआईबीका एक अधिकारीले बताएका छन्। पछिल्लो केही वर्ष यता मधेस प्रदेशमा विद्युत चुहावट निरन्तर घट्दै गएको छ। विद्युत चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङ सुधार, लामो समयदेखि बन्द रहेका मिटर परिवर्तन तथा विद्युत रिडिङमा सुधार लगायतका कारण चुहावट घट्दै गएको नेपाल विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयले जनाएको छ। सो कार्यालयका अनुसार चालू आर्थिक वर्ष 2083-84 को पहिलो दुई महिनामा गत आर्थिक वर्ष 2082-83 को सोही अवधिको तुलनामा विद्युत चुहावट 1.61% घटेको छ। गत आर्थिक वर्षको साउन र भदौमा 22.56% विद्युत चुहावट भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा 20.95% झरेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढ़ी सवारी भाड़ा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढ़ी भाड़ा लिने सवारी साधनलाई कार्यवाही गरिने जानकारी दिएका छन्। सरकारले यस वर्षको दशैंका लागि यही असोज 23 गतेदेखि देशभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेको छ। यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदूर संघ संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालय बीच अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब 46,37,000 बराबरका विभिन्न देशका अवैध मुद्रा सहित एक चिनिया नागरिक पक्राउ परेका छन्। क्याथे पेसिफिक एयरवेज मार्फत हङकङ जान लागेका 72 वर्षीय चिनिया नागरिक सुओ लाङलाई प्रहरीले पक्राउ गरेको हो। विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपैयाँ सहित विभिन्न देशका मुद्रा फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी परीक्षक राजकुमार सिलवालका अनुसार बरामद मुद्राको स्रोत र प्रयोजन बारे आवश्यक अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई मुद्रा सहित नियन्त्रणमा लिइएको हो। कोरिया पठाउने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा न्यू सफल ग्लोबल कन्सल्टेन्सीका संचालक 28 वर्षीय गणेश पाण्डे रहेका छन्। पाण्डेको स्थायी ठेगाना नुवाकोट जिल्ला बेलकोट गढ़ी नगरपालिका 11 हो भने उनी हाल काठमाडौँ महानगरपालिका वडा नम्बर 26 बस्दै आएका थिए। उनले कोरिया पठाउने भन्दै 2 वर्षदेखि एकजनालाई अलपत्र पारेको आरोप छ। सामाजिक सञ्जालमा एक महिलाले आफ्नो छोरालाई उक्त कन्सल्टेन्सीले कोरिया पठाउने भन्दै 2 वर्षदेखि अलपत्र पारेको भन्दै कार्यवाहीको माग गर्दै भिडियो सार्वजनिक गरेकी थिइन्। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले दशैंमा महिनालाई ड्राइभरको छेउमा बस्ने सिटको टिकट नदिन आग्रह गरेको छ। महासंघका अध्यक्ष पुण्य प्रसाद सितौलाले यातायात व्यवसायीहरूलाई यस्तो आग्रह गरेका हुन्। उनले सुरक्षा दृष्टिकोणले यस्तो आग्रह गरिएको बताएका छन्। चालकको साइडमा बस्दा डिस्टर्ब हुने गुनासोहरू आएको भन्दै अध्यक्ष सितौलाले सवारी दुर्घटनाको जोखिम र यात्रुको सुरक्षाका लागि दशैंमा महिलालाई सवारी चालकको साइडको सिटको टिकट नदिन भनेका छन्। मकालु ब्राण्डका वाइनमा लेदो भेटिएको छ। काठमाडौँको गोकर्णेश्वर स्थित एक सप्लायर्समा भण्डारण गरेर राखिएका मकालु वाइन इण्डस्ट्रीजद्वारा उत्पादित हेनवा ब्राण्डका वाइनमा लेदो जस्तो देखिने अखाद्य वस्तु भेटिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा हेनवाका 650 मिलिलिटरका 2,232 बोतल र 4 लिटरका 66 प्याकेट वाइनभित्र लेदो भेटिएको छ। त्यस्तै सोही सप्लायर्समा ललितपुरको झरुवा राशि गोदावरीबाट उत्पादित 650 मिलिलिटरका 420 बोतल वाइनमा समेत लेदो जमेको भेटिएको अनुगमनमा सहभागी विभागका एक अधिकारीले पुष्टि गरेका छन्।
सरकारले किसानलाई परिचय पत्र वितरण गर्ने तयारी गरेको छ। कृषि संचार तथा मानव संसाधन विकास केन्द्र मार्फत किसान सूचीकरणमा प्रवेश भएका किसानलाई छिट्टै परिचय पत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरिएको हो। किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचय पत्र वितरण गर्दै उनीहरूलाई

0: आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अधिकृत डाक्टर सञ्जीव पण्डितले जानकारी दिएका छन्। परिचय पत्र प्राप्त गर्ने किसानलाई कृषि बीमा अनुदान राहत उत्पादन प्रोत्साहन कृषि यान्त्रीकरण प्रविधि हस्तान्तरण सहुलियतपूर्ण कृषि कर्जा तथा अन्य लक्षित कृषि सेवासँग प्रदान गरिने जनाइएको छ। प्रभु बैंकका पूर्व कार्यकारी अधिकृत सीईओ जेल चलान भएका छन्। उच्च अदालत पाटनले पूर्व सीईओ अशोक शेरचनलाई पूर्वपक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो। उच्च अदालतमा भएको शेरचनसँग चारवटै मुद्दाको सुनवाईमा अदालतले एउटा मुद्दामा 1.5 करोड़ धरोटी माग गरेको थियो भने अरू मुद्दामा पूर्वपक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो। यो सँगै उनी मुद्दाको अन्तिम किनारा नलाग्दासम्म पूर्वपक्षका लागि कारागारमा रहने भएका छन्। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ धरोटीमा रिहा भएका छन्। तत्कालीन सनराइज बैंकमा हुँदा कर्जा स्वीकृत गरेको कर्जा नदिएको तर भितो लिलाम गरेको प्रकरणमा पक्राउ परेका सुमन शर्मा 2 लाख धरोटीमा रिहा भएका हुन्। पर्सा जिल्ला अदालतका न्यायाधीश देवी कुमारी चौधरीको इजलासले शर्मालाई 2 लाख धरोटीमा छोड्न आदेश दिएको हो। अदालतले माग गरे अनुसारको धरोटी बुझाएर शर्मा रिहा भएका छन्। पक्राउ पर्ची जारी भएपछि फरार रहेका शर्मा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए। ग्लोबल आईएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी नियुक्त भएका छन्। बैंकको संचालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकको डीसीईओमा नियुक्त भएका रेग्मी यसअघि ग्लोबल आईएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रहेका थिए। सन् 2007 स्ट्याण्डर्ड चार्टर्ड बैंक मार्फत बैंकिङ करियर शुरू गरेका रेग्मी सन् 2009 ग्लोबल आईएमई बैंकमा आबद्ध छन्। नेपाल वायु सेवा निगम वित्तीय संकटमा परेको छ। ऋण उठ्न बाँकी वक्यौता नउठ्दा नेपाल एयरलाइन्स वित्तीय संकटमा परेको हो। हाल निगमले कर्मचारी संचय कोषबाट लिएको ऋण 9.15% र नागरिक लगानी कोषबाट लिएको ऋणमा 10.5% ब्याज तिर्दै आएको छ। त्यस्तै निगमले सरकारबाट 13.75 करोड़ रूपियाँ वक्यौता उठाउने बाँकी छ। सो रकम राष्ट्र प्रमुखको विदेश भ्रमण कोविडकालीन उद्धार र विभिन्न रेस्क्यू उडान बाफतको वक्यौता हो। अर्कोतर्फ नेपाल एयरलाइन्सले निजी बैंकहरूबाट सस्तो ब्याजदरमा ऋण लिने प्रस्ताव पाए पनि संचय कोषको ऋण नतिरेसम्म नमिल्ने भएपछि निगम थप मर्कामा परेको छ। महँगो ब्याजदर र उठाउन बाँकी वक्यौताका कारण निगम वित्तीय संकटमा परेको निगमका अधिकारीहरूले बताएका छन्। बैंकले लिलाम गरेको घरमा टोलवासी मिलेर पुरानै घरधनीलाई भित्र आएका छन्। लुम्बिनी विकास बैंकले लिलाम गरेको भुटवलको मिलनचोक स्थित एक घरमा टोलवासी मिलेर पुरानै घरधनीलाई भित्राएका हुन्। बैंकले तेस्रो व्यक्तिसँगको मिलेमतोमा कम्तीमा 1.5 करोड़ रूपियाँ पर्ने घर 53 लाखमै लिलाम गरेको भन्दै टोलवासी र दुर्गा प्रसाद नेतृत्वको समूहले पुरानै घरधनीलाई घरमा भित्राएका हुन्। अब अन्तर्राष्ट्रिय प्रसंग। मलेसियाले कामदारको न्यूनतम तलब मासिक 2000 रिंगित पुर्याउने घोषणा गरेको छ। मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले सन् 2027 बजेट प्रस्तुत गर्दै कामदारको न्यूनतम तलब 2000 रिंगित पुर्याउने घोषणा गरेका हुन्। उनले यो तलबमान विदेशी श्रमिक सहितका कामदारका लागि लागू हुने उनले बताएका छन्। हाल मलेसियामा कामदारको न्यूनतम तलब मासिक 2700 रिंगित तोकिएको छ। विश्वकै धनी व्यक्ति एलन मस्कको सम्पत्ति फेरि 10 खर्ब अर्थात $1 ट्रिलियन नागेको छ। पछिल्लो समय शेयर बजारमा आएको सुधारपछि मस्कको सम्पत्ति फेरि $1 ट्रिलियन नागेको हो। हाल मस्कको सम्पत्ति $65 अर्ब बढेर 10 खर्ब $40 अर्ब पुगेको ब्लूमबर्ग बिलियनियर्स इण्डेक्समा उल्लेख छ। मस्कको स्पेस एक्स र टेस्लाको शेयर मूल्य बढेपछि सम्पत्ति ह्वात्तै बढेको ब्लूमबर्गले जनाएको छ। ब्लूमबर्गका अनुसार अक्टोबर यता स्पेस एक्सको शेयर मूल्य 13% र टेस्लाको शेयर मूल्य 6.7% बढेको छ। यसअघि मस्कको सम्पत्ति जुलाईको अन्त्यसम्म 6 खर्ब भन्दा बढ़ी घटेको थियो। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले बैंकिङ अभियन्ता अंगराज भारतीसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। भारती तिनै व्यक्ति हुन् जसले पछिल्लो लामो समयदेखि बैंकिङ क्षेत्रमा कर्जा विस्तारमा देखिएका अनियमितताका विषयमा आवाज उठाउँदै आएका छन् र आजको संवादमा हामीले बैंकिङ बारे भारतीले देखेका निर्मम तथ्यबारे बहस गरेका छौं। प्रस्तुत छ उनी भारतीसँग गरिएको खास कुराकानी।
1: स्वागत छ यहाँलाई कार्यक्रममा।
2: धेरै धेरै धन्यवाद।
1: तपाईँ यो बैंकिङ व्यतिथि उजागर गर्छु भनेर हिँडिरहनु भएको छ पछिल्लो समय, विभिन्न बैंकहरूमा सूचना माग्ने, विभिन्न बैंकहरूका व्यतिथिहरू यहाँ कमजोरी भयो भन्दै हिँड्दै गर्नु भएको छ। यो पछिल्लो समय चाहिँ बैंकले हातखुट्टै भाग्छु भनेर धम्की दिन थाले भनेर पनि तपाईँले आवाज उठाइरहनु भएको छ, यो खासमा चाहिँ के हो कुरा?
2: प्रश्नको लागि धन्यवाद। विगत 6-7 वर्षै भयो होला मैले पहिला त ब्याङ्कसँग मलाई कर्जा देऊ म यही देशमा बसेर काम गर्छु भन्ने हो होइन अहिलेसम्म मैले
1: सुरुमा चाहिँ तपाईँ म रेडी बन्न चाहन्छु भनेर जान्छु
2: एकदमै म चाहिँ मैले अहिलेसम्म पासपोर्ट पनि बनाएको छैन यहीँ बसेर काम गर्न सकिन्छ भन्ने मान्यताले दसवटा ब्याङ्कलाई ट्रायल गरेको थिएँ मैले त्यो चिठी नै मसँग कतै होला अझै खोज्ने हो भने त ब्याङ्कले यस्तो व्यवहार देखायो कि तिमीले दुई नम्बरी काम गर्ने हो किन चाहिँ हामी कर्जा दिने बोल्न चाहिँ बोलेन नि व्यवहारले त्यो देखाए मैले चाहिँ जुम्ला लगायत मेरै क्षेत्रको चाहिँ कृषि सामग्रीहरू चाहिँ काठमाडौँसम्म ल्याएर गर्ने काम थियो मेरो चाहिँ अनि नदिएपछि चाहिँ त्यस्तो व्यवहार गरेपछि अनि ब्याङ्कहरू तिमीहरूले गरेका काम पनि त ठिक छ त भनेर मैले राष्ट्र ब्याङ्कले जारी गरेका निर्देशन नीतिहरू अध्ययन गरेँ त्यो अध्ययन गर्दाखेरि चाहिँ त्यो काम गरेर गर्न सक्ने वातावरण छ रहेछ र राष्ट्र ब्याङ्कले विभिन्न सेक्टरमा चाहिँ यति कर्जा तिमीहरू लगानी गर नभए जरिमाना भन्ने पनि व्यवस्था गरेको रहेछ त्यसलाई अध्ययन गर्दै जाँदाखेरि लगानी नगरेको अवस्थामा चाहिँ जरिमाना पनि यता देखियो जरिमाना पनि ब्याङ्कहरूले तिर्नुपर्ने देखियो अनि हामीले पाँच सात लाख दस लाख कर्जा माग्दा नदिने ब्याङ्कले करोडौँ छुट राज्यले किन दिने यो भएको हुनाले चाहिँ यसलाई अलिकता विरल रूपमा चाहिँ राष्ट्र ब्याङ्कसँग ब्याङ्कसँग सूचना माग्दै गए उनीहरूले लगानी गरेका छन् कि छैनन् उत्पादनशील क्षेत्रमा त्यो अध्ययन गर्दै जाँदाखेरि चाहिँ ब्याङ्कहरूका चाहिँ राम्रा नराम्रा धेरै कुराहरू आयो मेरोमा जानकारीमा आयो जानकारीमा आइसकेपछि त्यो कुराहरू फेरि त्यही सम्बन्धित ब्याङ्कलाई नै मैले चाहिँ उजुरी भनौँ अथवा सचेत गराए त्यसको जानकारी चाहिँ मैले बोधार्थ भनेर राष्ट्रिय सूचना आयोग नेपाल राष्ट्र ब्याङ्क अरू मिडियाहरूलाई चाहिँ दिएँ मैले अनि उनीहरूले त्यो कहाँनिरै बिग्रेको छ भनेर करेक्सन गर्नेतिर नगएर तिमीले गरे हिसाबै मिलेन यो हुँदै हुँदैन ब्याङ्क पनि यस्तो फटा गर्छ गर्दैनौ हामीले भन्ने जस्तो मात्रै जवाब दिने दुई दुई जोड्दा चार छ हुन्छ तर उनीहरूले दिएको हिसाबले पाँच देखियो काहीँ काहीँ तिन देखियो कि ब्याङ्कहरूले ब्याङ्कहरूले यहाँ चाहिँ अहिले सानिमा ब्याङ्कोमा अहिले हामी छिरौँला अरूको ब्याङ्कहरूको पनि देखिया छ दुई दुई जोड्दा चार हुन्छ तर ब्याङ्कको हिसाबमा मैले काहीँ पाँच भेटेँ काहीँ तीन भेटेँ अब यो गर्दा ब्याङ्कलाई के फाइदा यहाँ छ है हेर्नुहोस् है पाँचको रिपोर्ट राष्ट्र ब्याङ्क जान्छ दुई दुई जोड्दा चार हुन्छ नि तर राष्ट्र ब्याङ्कमा पाँच पठाएपछि चाहिँ चार एक्चुअल चाहिँ चार हो तर एक एक रुपियाँ चाहिँ ब्याङ्कले के गर्यो खेलायो होइन अब दुई दुई जोड्दा चाहिँ तपाईँको चार हुन्छ तिनको रिपोर्ट राष्ट्र ब्याङ्क पठायो भने पनि त्यहाँ पनि एक रुपियाँ ब्याङ्कले खेलायो तपाईँको होइन यो खेलाउने भनेको अहिले मैले एक रुपियाँको उदाहरण दिएँ तर त्यहाँ अरबमा आउँछ अरबमा चाहिँ उनीहरूले चाहिँ त्यो पैसा यसरी खेला छन् सानीमा ब्याङ्कको कुरामा छन् धेरै जस्तो ब्याङ्कहरूमा त्यो पाएँ मैले त्यो पाउँदाखेरि सम्बन्धित ब्याङ्कलाई नै गर्दाखेरि चाहिँ उनीहरूले कतिले चाहिँ ल ठिक छ हाम्रो गल्ती भयो हामी सच्याउँछौँ सुध्रिन्छौँ भने कतिले चाहिँ तपाईँको यसले त बवाल गरिरहेको छ अब यसलाई सिद्धाउनै पर्छ भन्ने हिसाबले पनि उनीहरूले योजना बुनिरहेको चाहिँ अहिले पछिल्लो घटनाक्रमले चाहिँ त्यो कुरो मलाई पनि आभास भयो अब यो चाहिँ सानीमा ब्याङ्कमा चाहिँ म छिर्छु सानीमा ब्याङ्कको चाहिँ उसलाई
1: मैले तपाईँले यहाँनिर रोकिहालेँ सानीमा ब्याङ्कमा छिर्नुभन्दा अगाडि चाहिँ जस्तो तपाईँले भन्नुभयो कतिपय ब्याङ्कहरूको यसरी विभिन्न समस्याहरू निकाल्दै जाँदाखेरि चाहिँ मासु सामानका धम्की आउन थाले भनेर भन्नुभयो अलिक गम्भीर विषय पनि हो कि जस्तो यो बीचमा चाहिँ तपाईँलाई कस्ता खालका धम्की आयो वा कसले के भन्यो भन्ने भन्न मिल्छ
2: बाँकी अरू ब्याङ्कहरूले चाहिँ कति दुःख दियो भन्ने चाहिँ त्यो छ उनीहरूले त्यसरी चाहिँ ल तँलाई यो नै गर्छु भन्ने खालको धम्की चाहिँ छैन अरू ब्याङ्कहरूबाट कुमारी ब्याङ्कोमा चाहिँ जस फेरि यो किन कुमारी के अरे सानीमा ब्याङ्कमा हामी गयौँ भन्दाखेरि चाहिँ हुन त दुईटा ब्याङ्कले चाहिँ मुद्दै हालेका छन् यो सूचना धेरै माग्यो भनेर हिमालयन ब्याङ्कले पनि मुद्दा चाहिँ हालेको थियो मलाई
1: कारण सूचना धेरै माग्यो भनेर
2: हो अब त्यस्तो मुद्दा पनि अदालतले दिइदियो भरे ब्याङ्कलाई चाहिँ के लाग्यो भने मलाई के लाग्छ भने यो मुद्दा चाहिँ मलाई नै फायर हुन्छ भन्ने लाग्या हुनाले उसले चाहिँ तारिख गुजारेर मुद्दा चाहिँ सिद्धियो हिमालयन ब्याङ्कको केसमा चाहिँ होइन अब यो पनि एउटा थ्रेड होइन तर साङ्घातिक चाहिँ आक्रमणै गर्ने खालको थ्रेड चाहिँ बाँकी अरू ब्याङ्कहरूबाट चाहिँ भएको छैन जो सानीमा बाहेक चाहिँ सानीमामा अहिले हामी छेर्छौँ त्यो बाहेकको अरू त्यस्तो चाहिँ धम्की चाहिँ छैन मलाई
1: हातखुट्टै भाग्छु भनेर चाहिँ कसले
2: हातखुट्टै भाग्छु भनेर त सानीमा ब्याङ्कले चाहिँ सानीमा ब्याङ्कका चाहिँ कम्पनी सचिव रुद्र बन्जाडे उहाँबाट चाहिँ भएको तर उहाँको कुरा पछि चाहिँ उहाँको मात्रै हात छैन योमा उहाँभन्दा अरू टिम ब्याङ्कको टिम नै छ त्यसको प्रमाण चाहिँ अहिले म दिन्छु पनि र त्यसको भोइस रेकर्ड चाहिँ नम्बर एकमा चाहिँ सानीमा ब्याङ्कले नै सुरक्षित गरोस् 22 गते भदौ 22 गते बेलुका 7:10 जाँदाखेरि कुरा भएको छ अनि 10:00 7:14 जाँदाखेरि मेरो कुरा भएको छ यो समयको रेकर्ड चाहिँ भोइस रेकर्ड सायद टेलिकमले पनि 3 महिनाभन्दा धेरै राख्न सक्दैन भन्ने सुन्नमा आएको छ। त्यो भोइस सुरक्षित गरेपछि छानबिनको मुख्य विषयवस्तु त्यो हुन्छ, त्यहीबाट धेरै कुरा उजागर हुन्छ।
1: तपाईँले राख्नु भएको छ?
2: मैले छैन, किनभने अर्काको कल चाहिँ रेकर्ड गर्न पाइँदैन, त्यो भएर टेलिकमसँगै माग भन्ने चाहिँ मेरो चाहिँ कुरा छ।
1: के छ, के भनिया छ
2: त्यहाँ, के भनियो भने जस्तै यो विषयवस्तुहरू उठाउँदै गर्दाखेरि चाहिँ ब्याङ्कले सुनेन, नसुनिसकेपछि चाहिँ सुधार्न सकिन्छ कि भनेर हाम्रो तर्फबाट हाम्रो कोही चिन्जानको साथीलाई सञ्चालकलाई पठाउन सकिन्छ कि भनेर 12 गते चाहिँ वार्षिक साधारण सभा थियो। त्यसको सिलसिलामा मैले भदौको 22 गते बेलुका 7:10 जाँदाखेरि मेरो मोबाइल नम्बरबाट सचिवको मोबाइलमा मैले फोन गरेँ, गर्दाखेरि उहाँले फोन उठाउनु भयो अनि मैले चाहिँ वार्षिक साधारण सभाको सूचना चाहिँ प्रकाशित भएछ अनि चुनाव पनि हुँदैछ, त्यो चुनावको चाहिँ के छ जानकारी चाहिँ त्यो मलाई दिनुहोस् भनेर भन्दाखेरि उहाँले तपाईँलाई जानकारी हुन्छ पछि भन्नुभयो। अनि मैले भने चुनाव हुँदैछ पछि भने कहिले, सूचना त तपाईँको समयमै भयो भने हामीले तयारी गर्न भ्यायौँ नि। 22 गते मैले फोन गरेँ, बाई चान्स 23 गते नै अन्तिम डेट छ रहेछ भने, चुनावी उम्मेद्वारको उम्मेदवारी दिने 23 गते अन्तिम डेट रहेछ भने त मैले त 23 गते त उम्मेदवारी दिन पाएँ नि त, होइन? उहाँले मात्रै के भन्नु, तपाईँलाई जानकारी हुन्छ मात्रै भन्नुभयो। 19 गते निस्केको जानकारी वेबसाइटमा छैन, सानिमा ब्याङ्कको वेबसाइटमा हालेको छैन, म वेबसाइट अगाडि छु। उहाँले अझ जिद्दी के गर्नु भने वेबसाइटमा हालेको छ भन्नुभयो। ए बाबा, तपाईँको वेबसाइटमा छु म, छैन त्यहाँ भनिसकेपछि उहाँ केही मत्थर हुनुभयो। मत्थर हुनुपछि मेरो एउटै क्वेसन के थियो भने चुनावको नतिजाको बारेमा जानकारी दिनुहोस्, कहिले हुँदैछ, कति दिन चाहिँ तपाईँको टाइम पाइन्छ तयारीको, कहिलेसम्म प्रकाशित होला अथवा भइसक्यो कि भन्ने हो। उहाँले मात्रै के भन्नुभयो, जानकारी तपाईँलाई हुन्छ मात्रै भन्नुभयो। भनिसकेपछि मैले चाहिँ अन्तिममा के भन्यो भने तपाईँ सूचना लुकाउँदै हुनुहुन्छ, यसरी सूचना नलुकाउनुहोस्, वार्षिक साधारण सभामा थप्पड हान्न नपरोस् भनेको छु यो शब्द मैले
1: फोनमा
2: भनेको छु, मैले भनेको छु यो भनेको कुरा, किनभने उहाँले सूचना प्रोपर दिएको भए त पुरै सिद्धिन्थ्यो, अथवा उहाँले तालिका प्रकाशित भएको छैन हुन्छ बिस्तारै, अथवा गएको वर्षमा यो अनुभव छ है भनिदिएको भए पनि सायद त्यो चाहिँ म त्योसम्म भन्थिनँ होला। खालि जानकारी हुन्छ मात्रै भन्नुको अर्थ त 19 गतेको जानकारी भएको छैन कि मलाई एसएमएस आउनु पर्यो, पत्रिकाको पहुँचमा सबै नहुन सक्छ, वेबसाइट पनि राखेको छैन 22 गतेसम्म नभइसकेपछि सूचना लुकाउँदै हुनुहुन्छ तपाईँहरू,
1: तपाईँले चाहिँ थपडी हान्छु भन्नु,
2: हान्न नपरोस् हान्छु भने होइन, शब्द त्यो टेलिकममा सुरक्षित छ, हान्छु भन्दाखेरि चाहिँ थ्रेडै हो त्यो, हान्न नपरोस् तपाईँ अलिक सूचना दिनुभयो भने त त्यहाँसम्म जानै परेन,
1: त्यो पनि एक खालको थ्रेडै हो नि,
2: त्यो होला त्यो, त्यो कति सब थ्रेडको नि कति मापदण्ड होला त्यो, होइन? तपाईँको हान्न नपरोस् जो कि तपाईँले सूचना लुकाइरहनु भएको छ,
1: यो चाहिँ तपाईँले 22 गते भन्नुभयो,
2: 22 गते बेलुका 7:10 जाँदा कुराकानी भयो, भइसकेपछि अनि मैले त्यो भनिसकेपछि अलि ब्याकग्राउन्डबाट यो अङ्ग्रेज होइन भन्ने शब्द आएको जस्तो मलाई लाग्छ, अनि त्यसपछि सचिवकोबाट फोन अर्को व्यक्तिले लगेको छ, सायद त्यो व्यक्ति कार्यकारी प्रमुख हुन सक्छ कि भन्ने मलाई शंका छ अहिलेका समथिङ के आचार्य। अनि त्यो लगिसकेपछि त्यो व्यक्तिले लगातार के भनिरह्यो भने तँलाई पुलिस केस गरेर हात खुट्टा बाँच्छु, यही भन्नु आज। मैले चाहिँ के भने म सचिवसँग कुरा गर्दैछु, सचिवको जवाब दिने चाहिँ उहाँको दायित्व हो, उहाँलाई फोन दिनु न म उहाँसँग कुरा गर्छु भन्दाखेरि उसले लगातार तँलाई पुलिस केस गरेर हात खुट्टा बाँच्छु भनेपछि मैले ल आउनुहोस् अहिले बाँध्नु न, म कहाँ छु म भनिदिन्छु, आएर अहिले बाँध्नुहोस् किन पछि कुर्ने, तपाईँको मान्छेले चाहिँ तपाईँको जवाब दिन सक्दैन भने जागिर किन खाने, छोड्नु न, त्यो त उहाँको जिम्मेवारी हो भनिसकेपछि फोन कट भयो। फेरि मैले फोन गरेँ, किन मलाई त सूचना त लिनु छ नि त, एटलिस्ट भोलि 23 गते अन्तिम डेट रहेछ भने त म त उम्मेदवारी दिन पाउँदिन नि त, सूचना लुकाइदिएछ त्यो मुख्य त्यहाँ सञ्चालकमा जाने ढोकै बन्द गरिदिएपछि त अरू ढोकाबाट जान सकिँदैन
1: है, भनेको तपाईँ चाहिँ सञ्चालक बन्ने दाउमा हुनुहुन्थ्यो,
2: त्यो हुन्थ्यो यदि मेरो 1 गते पुगेको उसले सूचना पुरै त्यो तालिका आइसकेपछि
1: तपाईँले बैङ्कसँग सूचना माग्नु
2: हो,
1: म प्रक्रिया के छ वा कहिलेसम्म उम्मेदवारी दिन पाइन्छ वा चुनाव कहिले हुने हो भनेर तपाईँले चाहिँ सञ्चालक बन्ने लाइनमा तपाईँ हुनुहुन्थ्यो, सूचना माग्नुभयो, बैङ्कले सूचना दिएन, त्यसपछि तपाईँले के भन्नुभयो थप्पड हान्न नपरोस्
2: भने मैले
1: त्यसपछि
2: उताबाट तँलाई पुलिस केस गरेर हात खुट्टा बाँच्छु भन्नुभयो, होइन? अनि हाम्रो त्यो कन्भर्सेसन कट भइसकेपछि फेरि मैले फोन गरेँ, किनभने मलाई सूचना लिनु थियो अथवा उहाँले त्यो जुन भन्नुभयो म त सम्बन्धित व्यक्तिसँग कुरा गर्न खोजिरहेको छु नि त कम्पनी सचिवसँगै, होइन? फेरि पनि फोन उठ्दाखेरि फेरि पनि त्यो भयो झन्डै 30-32 सेकेन्ड कुरा भएको छ, त्यसपछि पनि लगातार त्यही नै भइरह्यो। अनि तेस्रो पटक चाहिँ मैले किन गरेँ भन्दाखेरि गल्ती हुन्छ मान्छेबाट, त्यो बारे चाहिँ उहाँले त्यो रियलाइज गर्नु हुन्छ कि भनेर तेस्रो पटक गर्दा तेस्रो पटक पनि 32 सेकेन्ड जस्तो कुरा भएको छ. त्यतिखेर पनि त्यही नै पुलिस केस गरेर तँलाई हात खुट्टा बाँच्छु भन्ने भएपछि त्यसपछि मैले फोन गरिनँ. त्यो दिन बित्यो. बितिसकेपछि अब एक दुई दिनमा चाहिँ मेरो दिमागमा चाहिँ यो हात खुट्टै बाँच्छु भनेर एक खालको त थ्रेड हो भनिसकेपछि अनि मैले चिठी ड्राफ्ट चाहिँ 25 गते चाहिँ चिठी ड्राफ्ट गरेँ. सायद 25 गते हो अथवा त्यसको एक दुई दिन अगाडि चाहिँ मैले फेरि कम्पनी सचिवलाई फोन गरेँ किनभने म उजुरी गर्दैछु मेरो सानो कुरा हो तपाईँको करियर पनि त गाह्रो हुनसक्छ भन्ने नियतले चाहिँ उहाँकै भलाइको लागि गर्दाखेरि मेरो फोन ब्लक भएको पाएँ. पाइसकेपछि सानिमा ब्याङ्ककै अरू दुईवटा स्टाफ पनि चिन्जान थियो उहाँलाई मैले म्यासेज पठाएँ. दुईजनामध्ये एकजनाको उठेन अर्कोसँग कुरा हुँदा म्यासेज पठाएपछि चाहिँ म यसरी उजुरी गर्दैछु कम्पनी सचिव विरुद्ध उहाँले त्यो रियलाइज गर्नुभयो भने म गर्दिनँ है मान्छेबाट गल्ती हुन्छ भनेपछि उहाँ सचिवले पनि जो व्यक्तिलाई मैले खबर गरेको थिएँ उहाँबाट के खबर मलाई आयो भने हुन्छ तपाईँ गर्नुहोस् हामीले पनि तपाईँ विरुद्ध पुलिसमा जाने सबै डकुमेन्टहरू तयार पारेका छौँ हामी पनि जान्छौँ तपाईँ पनि जानुहोस् भन्ने कुरा आएपछि 25 गते मैले चिठी ड्राफ्ट गरेँ र त्यो 25 गतेको चिठी मैले झन्डै 29 गते मात्रै ब्याङ्कमा बुझाएँ. मैले ब्याङ्कमा बुझाएँ ब्याङ्कमा चाहिँ अध्यक्षलाई सम्बोधन गरेका छु मैले तपाईँको कम्पनी सचिव तपाईँले नियुक्ति गरे हो मलाई यस्तो थ्रेड आयो त्यो भएर कम्पनी सचिवलाई कारवाही गर्नुहोस् भनेर जो आई फोन डिटेलको सबै कति मिनट कति सेकेन्ड कुरा अब त्यो र समय मेरो घडी अनुसारको समय है त्यो समय तलमाथि नै हुनसक्छ मेरो घडीको समय अनुसार त्यो गरेँ. अनि नेपाल राष्ट्र ब्याङ्कलाई चाहिँ यसरी सानिमा ब्याङ्कको सचिवले चाहिँ मलाई थ्रेड दिए हुनाले सानिमा ब्याङ्कले कारवाही गरिपाउँ भनेर गभर्नरलाई सम्बोधन गरेर मैले राष्ट्र ब्याङ्कमा नै उजुरी
1: एउटा ब्याङ्कको अध्यक्षलाई पत्र पठाउनु
2: पत्र पठाएँ
1: अर्को
2: नेपाल राष्ट्र ब्याङ्कलाई किनभने नियामक त नेपाल राष्ट्र ब्याङ्क हो. त्यसपछि चाहिँ केही पनि बीचमा केही खबर ब्याङ्कबाट नै आएन राष्ट्र ब्याङ्क नै आएन. 12 गते हामी साधारण सभामा गयौँ. साधारण सभामा जाँदाखेरि चाहिँ बोल्ने क्रममा चाहिँ मैले चाहिँ त्यो जानकारी चाहिँ गराएँ सभालाई पनि र त्यो सभा भइरहेको अवस्थामा चाहिँ बाथरूम जाने सिलसिलामा चाहिँ म पनि गएको थिएँ. सञ्चालक एकजना जुङ्गा छ के अरे उहाँको नाम चाहिँ थाहा भएन उहाँसँग भेट बाथरूममा भेट हुँदाखेरि उहाँले पनि कोट गरिरहनु भएको रहेछ. पहिला पनि एजिएम हुनुभन्दा अगाडि पनि हात मिलाउनु भएको थियो अध्यक्षले नै हात मिलाउनु भएको थियो उहाँसँग उठाइरहनु भइसकेपछि अनि मैले चाहिँ तपाईँको सचिवले त मलाई हात खुट्टा बाँच्छु भने धम्की दिनुभएको छ मैले त्यो उजुरी चाहिँ तपाईँलाई अध्यक्षलाई सम्बोधन गरेर दिइसकेँ तपाईँलाई चाहिँ त्यो जानकारी छ कि छैन सञ्चालकका अरू सदस्यलाई जानकारी नहुन पनि सक्छ नि त तपाईँलाई छ कि छैन त्यो उपर चाहिँ तपाईँहरूले चाहिँ सचिवको छानबिन गर्नु भयो त भन्दाखेरि चाहिँ उहाँले चाहिँ के भन्नुभयो भने कम्पनी सचिवले हो कि अरूले हो भन्नुभयो कि भन्नुको अर्थ त मैले अघि भनिसकेँ कि अर्को व्यक्तिले त तेरो हात खुट्टा बाँच्छु भनिएको छ उहाँ भन्दै हुनुहुन्छ कम्पनी सचिवले नै हो कि अर्कोले हो भनेपछि त उहाँहरूको योजना छ रहेछ नि त त्यहाँ त उहाँलाई कसरी थाहा भयो कि अर्को व्यक्तिले मैले भन्दैछु कम्पनी सचिवले कम्पनी सचिवकोमा फोन गरेपछि त कम्पनी सचिव नै जिम्मेवार हुन्छ त अरू त हुँदैन त कम्पनी सचिवले हो कि अर्कोले हो भनेर उहाँले भनेपछि कम्पनी सचिवले नै हो मेरो नम्बरबाट उहाँकै नम्बरमा गरेका छु भनेर भने अनि उहाँ जानुभयो. मैले त्यति बेलासम्म बोलिसकेका थिइनँ अनि मैले चाहिँ बोलेँ बोलिसकेर त्यहाँ केही समयमा बसेँ मैले अध्यक्षको कुरा चाहिँ मेरो कुराको जवाब तपाईँ यहाँ नदिनुहोला भने सुरुमै किनभने लिखितमा दिइसकेका छु त उहाँले लिखितमै जवाब दिने हो नि त मलाई यो भएर यसरी चाहिँ म त्यहाँबाट छुट्टिएँ र सानिमा ब्याङ्कका चाहिँ जो सानिमा ब्याङ्कले अर्काका अरू सेयरधनी हुनुहुन्छ उहाँले मलाई नै टार्गेट गरेर सुरुमै चाहिँ यो 74-75 सालको कुरा पनि उठ्छ यहाँ त्यो चाहिँ उठ्न पाइँदैन भनेर उनीहरूले त्यसरी चाहिँ मलाई पेले मलाई भने तर मैले त्यहाँ डेटै उल्लेख नगरेर यो घटनाक्रमहरू सबै सभालाई जानकारी गराएँ अनि अरूले कराउँदै थिए एक किता दुई किता 10 किता सेयर चाहिँ छ तर आएर ठुला ठुला कुरा गर्छन् भनेर पनि भने ती ठुला सेयरधनी हुन् ती ठुला सेयरधनीले के बुझ्नु पर्यो भने भोलि ब्याङ्कमा समस्या आयो भने मेरो त धेरै जाँदैन नि त तिम्रै जान्छ धेरै के होइन तिम्रै धेरै सेयर छ नि त अहिले कर्णाली विकास ब्याङ्कको अवस्था हेरौँ त्यस्तै गरी गएको हो त पैसा भएको सबै चाहिँ सञ्चालकले चलाउने त्यो सञ्चालकै डुब्यो भने त त्यो पैसा कहाँबाट ल्याएर पूर्ति हुन्छ कर्णाली विकास ब्याङ्कमा पनि भएको त्यही हो त लोन शीर्षक देखाइदियो मान्छे फ्रड मान्छे हालिदियो आफैले चलाएछ त्यस्तै ब्याङ्कमा पनि चलिरहेको छ भने त भोलि डुब्ने त को बचतकर्ताले त पाएनन् समयमा पैसा भने त उसले आन्दोलन गर्छ रोड जाम हुन्छ त्यसको असर त भोलि मलाई पनि पर्छ नि त एउटा सचेत नागरिक भएको हिसाबले त त्यो त मैले नै अहिले चाहिँ गर्नुपर्ने मेरो आफन्तकै पैसा पर्ला भोलि.
0: हवस्त आदरणीय श्रोता, आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रम सम्बन्धी केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855066048 सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस्। नमस्ते।

0: भेट्छौँ। हामीलाई मनपर्छ भने भगवानलाई पनि मनपर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: फिस्टेल आइबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कत्ता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आइबीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-5525।
4: रंग बहार रंग बहार
5: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ।
4: बर्जर पेन्ट।
6: सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162, 590-163।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 01-568-15 98-251-98-190।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा

0: Mania Extreme Energy Drink.
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97130025 30।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
5: खुट्टाको रगतको नसा सम्बन्धी
4: भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाई कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162-590-163।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
9: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
8: नेपाल आदिवासी जनजाति महासंघ।
10: रंग बहार, रंग बहार।
11: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
10: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
11: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
10: बर्जर पेन्ट।
12: हेलो,
13: हजुर नमस्कार।
12: हेलो
13: नमस्कार काका, सुन्नु भएन?
12: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
13: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
12: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
13: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
12: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
13: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
12: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। दिव्य नयन आँखा घर क्लिनिक प्राली,
2: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
14: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भादवटनी पारी एभरेस्ट ब्याङ्क नजिक, फोन 577-0077-9736-36-816।
14: होम केयर सेवा, होम केयर सेवा,
15: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
14: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
15: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
14: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
15: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
14: सुत्केरी नवजात शिशुको हेरचाह,
15: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
14: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
15: डाक्टर ल्याब सेवा,
14: औषधि डेलिभरी सेवा,
15: उपकरण बहाल सेवा,
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिप्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2-77।
16: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड, नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हो। बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जम्मेदार कलम बहादुर तामाङ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा खेलाड़ीहरूको प्रतिभा पहिचान र प्रवर्धनको माध्यम बनेको प्रधान सेनापति ट्रफी 2083 सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। गोर्खा जिल्लाको चुम्नुब्री गाउँपालिका 3 स्थित फिलिममा असोज 25 गते गएको पहिरोका कारण थुनिएको बूढ़ी गण्डकी नदी अचानक खुलेर लेदो तथा गेग्रान सहित आएको आकस्मिक बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार गरिरहेको छ। बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली हवाई तथा स्थल मार्गबाट परिचालित भई प्रभावित क्षेत्रको रेकी तथा अवलोकन गर्नुका साथै पहिरोको उच्च जोखिममा रहेको जगत इलाकाबाट 6 जना, न्याकफेदीबाट 9 जना तथा यारूबाट 1 शिशु तथा 1 विदेशी सहित 9 जना र पायुबाट 12 जना गरी हालसम्म कुल 36 जनाको उद्धार गरेको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन काठमाण्डुमा रहेको कम्पोजिट क्विक रियाक्सन टीम समेत हवाई माध्यमबाट उक्त क्षेत्रमा तैनात गरिएको छ। नेपाली सेनाले रसुवाको उत्तरगया गाउँपालिका 5 र नुवाकोट जिल्लाको विदुर नगरपालिका 10 को सिमानामा पर्ने बेत्रावती स्थित फलाको खोलामा एक्रोबेली ब्रिज निर्माण गरेको छ। उक्त एक्रोबेली ब्रिजको असोज 25 गते युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जङ थापाले गल्छी रसुवागढ़ी सड़क आयोजना प्रमुख श्री कृष्ण नारायण ओझालाई हस्तान्तरण गर्नुभयो। रसुवाको भोटेकोशी नदीमा गत भदौ 10 गते आएको बाढ़ीले नदीमा रहेको पुल बगाए पश्चात नेपाली सेनाले उक्त ब्रिज निर्माण गरेको हो। 73.2 मिटर लम्बाई, 5.5 मिटर चौड़ाई र 40 टन भारवाहन क्षमताको उक्त ब्रिज 5 दिनमा जड़ान गरिसक्ने लक्ष्यसहित असोज 20 गतेबाट जड़ान कार्य शुरू गरी असोज 24 गते निर्माण सम्पन्न गरिएको हो। सो क्रममा करिब 300 मिटर सड़क खण्डमा चट्टान फुटाई पहुँच मार्ग निर्माण पश्चात उक्त बेली ब्रिज निर्माण कार्य शुरू गरिएको थियो। बेली ब्रिज संचालनमा आएसँगै बाढ़ीका कारण प्रभावित बनेको सड़क सम्पर्क पुनः सहज भई स्थानीय बासिन्दा तथा उक्त सड़क खण्ड भएर आवत जावत गर्ने यात्रु र सवारी साधनलाई राहत पुग्ने विश्वास गरिएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल औपचारिक भ्रमणको लागि असोज 19 गते मित्र राष्ट्र संयुक्त अधिराज्य बेलायत प्रस्थान गर्नुभएको छ। उहाँ बेलायती सेनाका चीफ अफ दि जेनरल स्टाफ जेनरल सर रोली वाकरको निमन्त्रणामा बेलायत भ्रमणका लागि जानुभएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रदीप जंकेसीले विदाई गर्नुभएको थियो। बेलायत भ्रमणका दौरान प्रधान सेनापतिले असोज 21 गते बेलायती सेनाका चीफ अफ दि जेनरल स्टाफ सर वाकरसँग शिष्टाचार भेट गर्नुभएको छ। सो क्रममा उहाँले बेलायती सेनाको मुख्यालय भ्रमण गर्नुभई सैनिक गतिविधिको अवलोकन समेत गर्नुभएको थियो। यसअघि प्रधान सेनापतिले असोज 20 गते डेप्युटी चीफ अफ डिफेन्स स्टाफ फर मिलिटरी स्ट्राटेजी एण्ड अपरेशन तथा मिनिस्टर फर भेटरन्स एण्ड पीपलका पार्लियामेन्टरी अण्डर सेक्रेटरी अफ स्टेटसँग समेत छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभयो। उक्त भेटवार्ताको क्रममा आपसी हित एवं सैनिक सम्बन्धका बारेमा छलफल भएको थियो। सोही अवसरमा प्रधान सेनापतिले गोर्खा सैनिक स्मारकमा पुष्पगुच्छ अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। अभ्यास क्याम्ब्रियन पट्रोल 2026मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक प्राप्त गरेको छ। उक्त अभ्यास मित्र राष्ट्र संयुक्त अधिराज्य बेलायतको वेल्स ब्रेकनमा असोज 20 गतेदेखि 22 गतेसम्म सञ्चालन भएको थियो। उक्त अभ्यासमा संयुक्त अधिराज्य बेलायत सहित 35 राष्ट्रका 130 वटा टोलीहरूको सहभागिता रहेको थियो। सन् 1960बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा नेपाली सेनाले सन् 2014देखि भाग लिँदै आइरहेको छ। नेपाली सेनाले उक्त प्रतियोगितामा सन् 2017, 2019, 2024 र 2025मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो। धनुषा स्थित मध्य पूर्वी प्रेतना हेडक्वाटरमा संचालित रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम असोज 23 गते सम्पन्न भएको छ। असोज 20 गतेदेखि संचालित उक्त कार्यक्रमको प्रेतनापति उपरथी श्री भुवन खत्रीले शुभारम्भ तथा समापन गर्नुभएको हो। प्रेतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका विभिन्न संचार माध्यममा आबद्ध 21 जना संचारकर्मीलाई सहभागी गराई रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। सोही कार्यक्रमका दौरान विगत 10 वर्षदेखि नेपाली सैनिक रेडियो कार्यक्रम निरन्तर प्रसारण गरिरहेका प्रेतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका 9 वटा एफएम रेडियोहरूलाई जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी श्री राजाराम बस्नेतले प्रोत्साहन स्वरूप कदरपत्र प्रदान गर्नुभएको थियो। सम्मानित हुने रेडियोहरूमा रेडियो सिमरा, रेडियो सिन्धुलीगढ़ी, रेडियो वीरगंज, नारायणी एफएम, स्वर्णिम एफएम, रेडियो सल्हेस एफएम, रेडियो आकाशगंगा, गुञ्जन एफएम र जनकपुर एफएम रहेका छन्। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: भूतपूर्व सैनिक सम्मेलन 2083 सम्बन्धी सूचना।
4: सम्मेलन हुने मिति र स्थानहरू।
3: पूर्वी प्रितना अन्तर्गत मंगसिर 14 गते हुने सम्मेलनमा मुख्य केन्द्र पूर्वी प्रितना हेडक्वार्टर इटहरीमा सुनसरी जिल्लाका हिताधिकारीहरू।
4: उपकेन्द्रहरू
3: याङसिला ब्यारेक मोरङमा मोरङ जिल्लाका हिताधिकारीहरू,
4: हिले ब्यारेक धनकुटामा धनकुटा भोजपुर संखुवा सभा र तेह्रथुम जिल्लाका हिताधिकारी,
3: चाराली ब्यारेक झापामा झापा र इलाम जिल्लाका हिताधिकारीहरू,
4: ओदिन ब्यारेक पाँच थरमा पाँच थर र ताप्लेजुङ जिल्लाका हिताधिकारीहरू,
3: भुल्के ब्यारेक उदयपुरमा उदयपुर र खोटाङ जिल्लाका हिताधिकारीहरू,
4: ओखलढुङ्गा ब्यारेकमा ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका हिताधिकारीहरूका लागि सम्मेलन हुनेछ।
3: मध्य प्रितना अन्तर्गत मंगसिर 17 गते हुने सम्मेलनमा मुख्य केन्द्र भरतपुर ब्यारेक चितवनमा चितवन जिल्लाका हिताधिकारीहरू।
4: उपकेन्द्रहरू
3: सुपारेतार ब्यारेक हेटोडामा मकवानपुर जिल्लाका हिताधिकारीहरू,
4: गजुरी ब्यारेक धादिङ बेसीमा धादिङ जिल्लाका हिताधिकारीहरू,
3: श्री डाडा ब्यारेक मैथली क्याम्पमा नुवाकोट र रसुवा जिल्लाका हिताधिकारीहरू।
4: उपत्यका प्रितना अन्तर्गत मंगसिर 25 गते हुने सम्मेलनमा मुख्य केन्द्र सैनिक मञ्च टुडीखेल र उपकेन्द्र बाहिटी ब्यारेक सीतापाइला, बालाजु ब्यारेक बालाजु र नम्बर 1 विपद व्यवस्थापन गढ सुन्दरी जलमा काठमाडौँ जिल्लाका हिताधिकारीहरू,
3: लगनखेल ब्यारेकमा ललितपुर जिल्लाका हिताधिकारीहरू,
4: सूर्य विनायक ब्यारेक र भैरव वाहन गुल्म सानो ठिमीमा भक्तपुर जिल्लाका हिताधिकारीहरू,
3: धुलीखेल ब्यारेकमा काभ्रे पलाञ्चोक जिल्लाका हिताधिकारीहरू
4: र लक्ष्मण डाँडा ब्यारेक चौतारामा सिन्धुपाल्चोक जिल्लाका हिताधिकारीहरू।
3: दर्ता गर्ने अन्तिम मिति
4: पूर्वी प्रितना हेडक्वार्टर तथा अन्तर्गत युनिटमा कार्तिक 30 गतेसम्म,
3: मध्य प्रितना हेडक्वार्टर तथा अन्तर्गत युनिटमा मंगसिर 4 गतेसम्म,
4: र उपत्यका प्रितना हेडक्वार्टर तथा अन्तर्गत युनिटमा मंगसिर 11 गतेसम्म।
3: दर्ताका लागि naw.nepalarmy.mil.np गई अनलाइन फारम वा सम्बन्धित सम्मेलन केन्द्रहरूमा स्वयं उपस्थित भई अनलाइन दर्ता गर्न सकिनेछ। त्यसका लागि पेन्सन पट्टा, पासपोर्ट साइजको फोटो र नागरिकता आवश्यक पर्नेछ।
4: सम्मेलन सम्बन्धी थप जानकारीको लागि
3: नेपाली सेना कल्याणकारी बोर्डको टेलिफोन नम्बर 01-4512407 सम्पर्क गर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। अब प्रस्तुत गर्दैछौ खेलाड़ीहरूको प्रतिभा पहिचान र प्रवर्धनको माध्यम बनेको प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता 2083 सम्बन्धी रेडियो सामग्री।

0: नेपाली खेलाड़ीहरू सहभागी भएका राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय प्रतियोगिता सैनिक खेलाड़ीहरूकै वर्चस्व हुने गरेको इतिहास र वर्तमान छ। यो तथ्यले नेपाली खेलकुद क्षेत्रमा नेपाली सैनिक खेलाड़ीहरूको योगदानलाई प्रस्ट्याउँदछ। तर यो कसरी सम्भव भयो त? यसका कारण खुतल्दै जाँदा सेनाको लामो सांगठनिक इतिहास, सैनिक पेशागत चरित्र, नियमित प्रशिक्षण, प्रतिभाहरूको खोजी, अवसरहरू प्रदान गर्ने र प्रोत्साहन गर्ने सैनिक खेल संस्कृति उल्लेखनीय पक्ष हुन् अनि यससँगै जोडिन्छन् सेनाभित्र सञ्चालन हुने विभिन्न नियमित प्रतियोगिताहरू। यस्तै प्रतियोगिताहरू मध्ये एक हो प्रधान सेनापति ट्रफी प्रतियोगिता।
1: हरेक वर्ष सञ्चालन हुने प्रधान सेनापति ट्रफी 2083 को संस्करण असोज 23 गते सम्पन्न भएको छ। यस प्रतियोगिता मार्फत कयौं नयाँ खेलाड़ीहरू पहिचान भएका छन् भने कयौंले नयाँ कीर्तिमान कायम गर्दै नेपाली खेलकुद क्षेत्रमा नयाँ आशा थपेका छन्। श्रोता, यसै पृष्ठभूमिमा आजको कार्यक्रममा हामी खेलाड़ीहरूको दक्षता, सीप र क्षमता विकास गरी उत्कृष्ट खेलाड़ी उत्पादन गर्न प्रधान सेनापति ट्रफीले खेलेको भूमिका सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक अमलदार मुकेश कुमार यादव
0: र म प्राविधिक जमादार सरिना सापकोटा। नेपाली सेनामा सञ्चालन हुने खेलकुद प्रतियोगिता मध्ये प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता सबैभन्दा ठूलो प्रतियोगिता हो। हरेक वर्ष सञ्चालन हुने यो प्रतियोगिता 2065 सालदेखि निरन्तर सञ्चालन भइरहेको छ। उत्कृष्ट खेल प्रतिभाहरूको पहिचान, प्रवर्धन र प्रोत्साहन गर्दै खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिने उद्देश्य लिएको यो प्रतियोगिता आफ्नो उद्देश्य प्राप्तिमा सफल भएको छ। प्रतियोगिता शुभारम्भका क्रममा स्वागत मन्तव्य राख्नुहुँदै सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुन,
2: विक्रम सम्वत 2065 सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको प्रधान सेनापति ट्रफीले नेपाली सेनाका सकल दर्जाको शारीरिक र मानसिक पक्षको विकास गरी सक्षम, अनुशासित, साहसिक र पेशेवर सैनिक खेलाड़ीहरूको विकासमा अहम भूमिका निर्वाह गरेको छ। यस किसिमको प्रतियोगिताहरूले नेपाली सेनाभित्र रहेका प्रतिभाशाली खेलाड़ीहरूको पहिचान गरी राष्ट्र र अन्तर्राष्ट्रिय स्तरको खेलाड़ीहरू उत्पादन गर्नेमा प्रत्यक्ष रूपमा योगदान दिइरहेको यथार्थ म यहाँ अवगत गराउन चाहन्छु। साथै नेपाली सेनाका खेलाड़ीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा हासिल गरी नेपाल र नेपाली सेनाको गौरव बढ़ाउनुको साथै नेपाली खेलकुद जगतलाई नयाँ उचाइमा पुर्याउन अतुलनीय योगदान रहेको समेत जानकारी गराउन चाहन्छु। यसर्थ दीर्घकालीन रूपमा नेपाली सेना सहभागी हुने समग्र खेलकुद क्षेत्रलाई प्रभावकारी, परिणाममुखी र व्यवस्थित बनाउन उत्कृष्ट नतिजा आउने सम्भावना बोकेका खेलाड़ीहरू खेलकुदका विधाहरू पहिचान गरी तयारी, प्रशिक्षण र व्यवस्थापन गर्न यस किसिमको प्रतियोगिताहरू उपयुक्त मञ्चको रूपमा रहेको समेत अवगत गराउन चाहन्छु।
1: नेपाली सेनाका 8 वटा प्रीतना, 5 वटा युद्ध मदती वाहिनी र विशेष फौज वाहिनी गरी 14 वटा टीम सहभागी प्रतियोगिताको शुभारम्भ असोज 12 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले गर्नुभएको थियो। ललितपुरको लगनखेल स्थित खेल मैदानमा आयोजित प्रतियोगिता शुभारम्भका अवसरमा उहाँले एथलेटिक्स तर्फ विभिन्न विधाका विजयी खेलाड़ीहरूलाई पुरस्कृत गर्नुभयो।
0: प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता सेनाको संस्थागत प्रतियोगिता भए पनि यसले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका प्रतिभावान खेलाड़ी उत्पादन गरिरहेको छ। युनिट वाहिनीदेखि प्रीतना स्तरसम्म हुने प्रतिस्पर्धात्मक चरणहरूले उत्कृष्ट खेलाड़ी र टीमको विकास गर्न सहज भएको हो।
1: यस वर्ष सञ्चालित प्रधान सेनापति ट्रफी प्रतियोगिताको समग्रमा गणतर्फ पुरानो गोरखगण प्रथम, जगदल गण द्वितीय र भवानी बक्स गण तृतीय भएका छन् भने प्रीतना युद्ध मदती वाहिनी अन्तर्गत उपत्यका प्रीतना प्रथम, नम्बर 16 वाहिनी अड्डा द्वितीय र पूर्वी प्रीतना तृतीय भएका छन्। विजयी खेलाड़ी तथा युनिटहरूलाई असोज 23 गते आयोजित एक कार्यक्रमका बीच बलाधिकृत रथी श्री प्रदीप जङ केसीले पुरस्कृत गर्नुभएको छ। प्रतियोगितामा प्रथम भई पुरस्कृत भएपछि प्राप्त सफलताको श्रेय सम्पूर्ण टीमलाई दिँदै उपत्यका प्रीतनापति उपरथी श्री द्रव्यराम भण्डारी भन्नुहुन्छ,
3: उपत्यका प्रीतना प्रधान सेनापति ट्रफी 2083 यसको श्रेय म प्रीतनाको सम्पूर्ण सकल दर्जालाई दिन चाहन्छु। मेरो पुरै सकल दर्जाको अथक प्रयास छ यसमा। यसको अतिरिक्त यो जितको श्रेय म भन्दा अगाडिको प्रीतनापति दर्शाहरूलाई दिन चाहन्छु। यसको अतिरिक्त अब जुन हिसाबको हामीले यो तयारी गरेका थियौँ सबै खेलको सम्पूर्ण टिम मेम्बर्सहरूलाई समेत धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो एउटा कुरा स्मरण गराउन चाहन्छु, यो पालि हाम्रो उपत्यका पृथ्वीमा चौथोचोटि यस प्रधान सेनापति ट्रफीमा प्रथम हुन सफल भएको छ। हामीले पृथ्वी तहको च्याम्पियनसिप वैशाख महिनामा अर्गनाइज गरे, तत्पश्चात खेलाडीहरूलाई आइडेन्टिफाई गरेर जेठको पहिलो साताबाट नै हामीले टुर्स क्याम्प टाइपको अर्गनाइज गरेर सञ्चालन गर्यौँ, जसको कारणले गर्दाखेरि खेलाडीहरूले चाहिँ लगभग 2 महिना प्लसको चाहिँ राम्रो प्र्याक्टिस टाइम पाए। त्यही कारणले गर्दाखेरि आज यो जुन नतिजा तपाईँहरूले देख्नुभयो त्यसको लागि चाहिँ मुकाम गर्न आउन सक्षम भए।
0: कुनै एक युनिट, टिम वा खेलाडीको सफलता मात्रै प्रधान सेनापति ट्रफी प्रतियोगिताको उपलब्धि होइन, यहाँ कायम भएका नयाँ कीर्तिमान अझै उल्लेखनीय पक्ष हुन्। यसै सन्दर्भमा यस वर्ष समेत यस्ता केही कीर्तिमान कायम भएका छन्। यस वर्ष पुरुष 4x400 मिटर रिले रेसमा उपत्यका प्रीतनाको टीमले नयाँ आर्मी रेकर्ड कायम गरेको छ। यस्तै पुरानो गोरखगढका बन्दोबस्ती कार्य सिपाही सलिन देवानले लङ जम्प र 100 मिटर दौड़तर्फ आफ्नो नयाँ आर्मी रेकर्ड बनाउनु भएको छ।
1: उहाँले लङ जम्पमा 7.20 मिटर जम्प गरी नयाँ आर्मी रेकर्ड बनाउनु भएको छ। यस्तै उहाँले 100 मिटर दौड 10.64 सेकेन्ड पूरा गर्दै नयाँ आर्मी रेकर्ड बनाउनु त भयो नै, आफ्नै नाममा रहेको राष्ट्रिय रेकर्ड ब्रेक गर्दै नयाँ राष्ट्रिय रेकर्ड कायम गर्न समेत सफल हुनुभयो। त्यस्तै 800 मिटर दौड़मा जमादार सोमबहादुर कुमारले निर्धारित दूरी 1:50.44 पूरा गर्दै आफ्नै नाममा रहेको रेकर्ड ब्रेक गरी नयाँ आर्मी रेकर्ड बनाउनु भएको छ।
4: मेरो नाम सलिम देवान हो, सिर पुरानो गोरख, म लङ जम्पको नेसनल रेकर्ड होल्डर। मैले यो प्रधान सेनापति 2083 100-100 लङ जम्पमा गोल्ड अनि 100 मिटर लङ जम्पमा मैले आर्मी रेकर्ड नेसनल रेकर्ड पनि गरेको छु। 100 मिटरमा आर्मी रेकर्ड मात्रै गरेको छु। त्यो आर्मी रेकर्ड गरेपछि एकदम खुसी नै छु म। अहिले आर्मी रेकर्डमा मैले 7.37 मिटर गरेको छु। सबभन्दा पनि त हाम्रो गुरुबाहरू, हाम्रो कोचदेखि लगायत हाम्रो खेल सिनियर त्रिभुवन आर्मी क्लब, राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा भाग गराइदिएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। 200 गेम हुनलाग्छ, अब यो 200 गेम पछि 7 गेम छ। 7 गेममा एउटा मेरो लक्ष्य के छ भने एउटा मेडल आउँछु भन्ने लक्ष्य छ। त्यो लक्ष्य लिएर टालिम ट्रेनिङ गरेको छु।
5: जम्मा सोमबहादुर कुमार, श्री जगदलगढ, मेरो इभेन्ट चाहिँ 800 मिटर गेममा चाहिँ आर्मी रेकर्ड गर्न सफल भएको छु। यो सफल हुनको लागि चाहिँ मेन भनेको आफ्नो मेहनत हो। मेहनतमा चाहिँ एउटा वातावरण बनाइदिने एउटा त्रिभुवन आर्मी क्लब, आर्मीले चाहिँ एउटा संरक्षण गरेर राखिदिएको छ। आर्मी क्लबले एउटा चाहिँ वातावरण बनाइदिएको ठाउँमा चाहिँ खेलाडीले चाहिँ म अन्तर्राष्ट्रिय क्षेत्रमा चाहिँ मेडल दिन्छु, राष्ट्रको नाम चिनाउँछु, आर्मीको नाम चिनाउँछु भनेर चाहिँ लागि पर्नुपर्छ। अझै मेहनत गर्न चाहिँ अझै कोसिस गर्नुपर्ने रहेछ भन्ने चाहिँ हुन्छ।
0: यसै गरी प्रधान सेनापति ट्रफी प्रतियोगितामा महिला खेलाड़ीहरूले नयाँ आर्मी रेकर्ड बनाउँदै नेपाली खेलकुद क्षेत्रमा नयाँ आशा थपेका छन्। यस क्रममा कालीरक्षा गण इन्जिनियर्सकी अमलदार जयरानी थारूले 400 मिटर दौड़ निर्धारित दूरी 56.79 सेकेन्ड पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। यस्तै 200 मिटर र लङ जम्पमा गरी 2 नयाँ आर्मी रेकर्ड बनाउनु भएको छ। उहाँले लङ जम्प तर्फ 5.57 मिटर जम्प गरी नयाँ आर्मी रेकर्ड बनाउनु भएको हो भने 200 मिटर दौड़मा निर्धारित दूरी 25.40 सेकेन्ड पूरा गरी नयाँ आर्मी रेकर्ड बनाउनु भएको हो।
6: यो वर्ष मैले जम्मा 3 आर्मी रेकर्ड गर्न सफल भए। इण्डियाकै राँची झारखण्डमा भएको 7 च्याम्पियनसिपमा चाहिँ म 400 मिटरमा चाहिँ नेशनल रेकर्ड गर्न सफल भएकी थिएँ। सर्वप्रथम नेपाली सेना लगायत त्रिभुवन आर्मी क्लबलाई चाहिँ धन्यवाद दिन चाहन्छु। त्यसपछि मलाई ट्रेनिङ गराइदिनु हुने गुरु, कुरामा गाइड गरिदिने म भन्दा सिनियर खेलाडीहरू, उहाँहरूलाई चाहिँ म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। सबभन्दा धेरै टार्गेट भनेको हाम्रो नेशनल गेम हो, नेशनल गेम पछि चाहिँ 7 गेम।
1: यस्तै ज्याभलिङ थ्रोमा राजदल गणकी अमलदार लक्ष्मी थारूले 43.58 मिटर थ्रो गरी नयाँ आर्मी रेकर्ड राख्नु भएको छ। यसै गरी सटपुट महिला तर्फ कालीजङ गणकी गुल्मा प्रबन्ध हुद्दा सीता शाहीले 11.24 मिटर थ्रो गरी नयाँ आर्मी रेकर्ड कायम गर्नुभएको हो। त्यस्तै 5 किलोमिटर दौड़मा गरूड दल गणकी प्युट निर्मला केसीले निर्धारित दूरी 17:44 सात पल्समा पूरा गरी नयाँ कीर्तिमान बनाउनु भएको हो।
7: यो भन्दा पहिला अम पूर्णलक्ष्मी उपानेको 17:57 थियो, अहिले मेरो 17:44 सात पल्समा आर्मी रेकर्ड गर्न सफल भएको छ। एकदम खुसी छु, नसोचेकै आर्मी रेकर्ड भएको छ। दुईचोटि चाहिँ गोल्ड मेडल जिते, एकचोटि सेकेन्ड मेडल, अर्को पटक थर्ड दुईचोटि भएको छ। घाम पानी नभनेर दिन रात मैले गर्नुपर्छ भनेर लागि परेपछि चाहिँ हुने रहेछ। अनुशासन भएपछि मात्र खेलाडीले जित हासिल गर्न सक्ने रहेछ। सबभन्दा मेन अनुशासन भएपछि आफ्नो खेलप्रतिको लगाव, मेहनत, सङ्घर्ष गरेपछि एकदिन सफल भइ नै रहेछ भन्ने कुरा आज मलाई अनुभव भएको छ।
0: जितका लागि गरेको प्रतिस्पर्धाले खेलाडीलाई जित मात्र दिँदैन, कीर्तिमान कायम गर्ने अवसर समेत दिलाउँछ। प्रधान सेनापति ट्रफीमा कायम भएका नयाँ कीर्तिमानले प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिताको उद्देश्य समेत पूरा गरेको छ। यसका लागि खेलाडीले गरेको मेहनत, संस्थाले गरेको लगानी र प्रशिक्षकको मार्गदर्शन महत्वपूर्ण आधारहरू हुन् भन्ने ठान्नुहुन्छ तेक्वान्दो खेलाडी प्युट बिनका जोशी।
8: प्रधान सेनापति ट्रफी 2083 अन्तर्गतको तेक्वान्दो खेल विधातर्फ 40 केजी मुनिमा प्रथम स्थान हासिल गरेको। एउटा कोचको गाइडेन्स बिना त एउटा खेलाडी बन्दै बन्दैन होइन, तर हाम्रो कोचहरूले हामीलाई धेरै राम्रो ट्रेनिङ दिनुभएको थियो, त्यही भएर चाहिँ हामी अहिले यो स्थानमा बसेका छौँ। मलाई यहाँसम्म पुर्याइदिनु हुने कोचलाई, मेरो सम्पूर्ण गुरुहरूलाई चाहिँ म हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँलाई मेरो मनदेखि नै एकदमै म उहाँप्रति धेरै आभारी छु।
1: यस्तै पछिल्लो एक वर्षमा सञ्चालन भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा हासिल गरेका सैनिक खेलाडीहरूलाई प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता समापनका अवसरमा पुरस्कृत गर्ने परम्परा यस प्रतियोगिताको अर्को उज्यालो पक्ष हो। यस वर्ष ट्रफी समापनकै अवसरमा नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका खेलाडीहरू पुरस्कृत भएका छन्। जस अनुसार कबड्डीमा प्युट मीना नेपाली र एथलेटिक्समा प्युट मुकेश बहादुर पाल पुरस्कृत हुनुभएको छ।
0: खेलाडी प्युट मीना नेपाली 2082 सालमा सञ्चालन भएको वुमन्स वर्ल्ड कपमा सहभागी भई रजत पदक तथा काँस्य पदक जित्न सफल हुनुहुन्छ। यस्तै खेलाडी प्युट मुकेश बहादुर पाल वर्ल्ड एथलेटिक्स च्याम्पियनसिपमा 1500 मिटर दौड़मा सहभागी भई 2 स्वर्ण, रजत र काँस्य पदक जित्ने सफल खेलाडी हुनुहुन्छ। उहाँहरूलाई बलाधिकृत रथी श्री प्रदीपजङ केसीले प्रधान सेनापति महारथी श्री गौरव शमशेर जबरा अजय बल सम्पन्न ट्रफी प्रदान गर्नुभएको हो। पुरस्कृत भएपछि खुशी बाँड्दै खेलाडीहरू,
9: मेरो नाम पियुष मिना नेपाली, म कबड्डी खेलको राष्ट्रिय खेलाडी, अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा चाहिँ 3 गेममा पार्टिसिपेट भए, 6 बीच एसियन गेममा नै हाम्रो ब्रोन्ज मेडल नै थियो, जुनमा चाहिँ आर्मीबाट 3 पढ्नु भएको थियो, त्यसमा म पनि थिएँ। सेकेन्ड वुमेन्स वर्ल्ड कपमा पनि म पार्टिसिपेट भएको थिएँ। अहिले पछिल्लो समय विश्व एसियन गेम्समा चाहिँ नेपालकै एक काँस्य पदक हासिल गर्न सफल भयौँ हामी चाहिँ। यसको लागि चाहिँ म त्रिभुवन आर्मी क्लबलाई नै धन्यवाद दिन चाहन्छु। यहाँसम्म आएर यो अजय बल ट्रफी त मैले कल्पना नै नगरेको पुरस्कार हो मेरो लागि चाहिँ। अब आगामी दिनमा चाहिँ कबड्डीले भनेको वर्ल्ड कप या एसियन गेम नै हो, यसमा चाहिँ अझै राम्रो मेडल लिएर आएर जुन यो काँस्य पदकलाई ऐतिहासिक मान्थ्यो नि, यो अब सिल्भर गोल्ड ल्याएर त्यसलाई अझै राम्रो ऐतिहासिक मेडल बनाउने चाहिँ इच्छा छ। यो पुरस्कार मोटिभेसन एकदम नै खेलाडीलाई मैले यस्तो पाउँछु, अब मैले गर्नुपर्छ भन्ने हौसला चाहिँ मिल्छ जस्तो लाग्छ।
10: मेरो नाम क्युट मुकेश बहादुर पाल, अनि घर चाहिँ दार्चुला, युनिट श्री देवीदलगण, अहिले चाहिँ टेगरीमा छ। अब यो अजय बल ट्रफीसम्म पुग्दाखेरि एकदमै धेरै मेहनत दुःखहरू सङ्घर्षहरू छ। 16 एसियन क्रस कन्ट्रीमा पनि मैले एसियामै एउटा ब्रोन्ज मेडल आफ्नो देशलाई दिलाएको थिएँ। योजनाहरू धेरै नै छन् किनकि अब अहिले त मैले एउटा अब भर्खरै त्यो एसियन गेममा पनि राजेन्द्र भण्डारी सरको नाममा रहेको एउटा राष्ट्रिय कीर्तिमान थियो 5 मिटरमा, त्यो रेकर्डलाई चाहिँ मैले भङ्ग गरेँ। अझै एउटा एसियन लेभलमा त्यो अनुसारको फेसिलिटीहरू, त्यो अनुसारको ट्रेनिङहरू पायो भनेपछि चाहिँ एसियन लेभलमै अब देशलाई चाहिँ मेडल दिलाउने एउटा सपना छ। अब म नेपाली सेनामै आएर मैले खेल क्षेत्रतिर लागेको, सैन्य तालिम गरेर पनि अनि पल्टनमा आइसकेपछि गणपति भुजिन्थ्यो, राजु बस्नेत भन्ने कर्सा भुजिन्थ्यो, उहाँलाई चाहिँ मैले धेरै नै सम्झिन चाहेँ किनकि उहाँले गर्दा नै म यहाँसम्म पुग्यो भन्न चाहन्छु। होइन, त्रिभुवन आर्मी क्लबमा चाहिँ देख्न चाहन्छु, राम्रो गरेको सुन्न चाहन्छु भन्ने चाहिँ उहाँले भन्नुभएको थियो। सेनाले गर्दा नै म यहाँसम्म पुगे हो, सेना नै मेरो एउटा यो खेलको लागि चाहिँ यो सफलताको लागि चाहिँ मेरो एउटा मेरुदण्ड जस्तै।
1: प्रधान सेनापति ट्रफी अन्तर्गत हुने विभिन्न खेल प्रतियोगिताहरू उप उपत्यका बाहिर पनि सञ्चालन हुने गरेका छन्। यस वर्ष पश्चिम पृतनामा बक्सिङ, मध्य पश्चिम पृतनामा पुरुष फुटबल र सुदूर पश्चिम पृतनामा पुरुष भलिबल गरी तीनवटा विधा उपत्यका बाहिर सम्पन्न भएका थिए। यसले उपत्यका बाहिर खेल पूर्वाधार र खेलाडी उत्पादनमा समेत सहयोग पुर्याएको छ।
0: प्रतियोगिता अन्तर्गत पौडी, भलिबल, तेक्वन्दो, एथलेटिक्स तर्फ उपत्यका पृतना, जुडोमा मध्य पृतना, बक्सिङ र बास्केटबलमा नम्बर 16 वाहिनी अड्डा उत्कृष्ट भएका छन्। प्रतियोगितामा उत्कृष्ट भएका युनिटको टीमसँगै सहभागी सैनिकहरूलाई समेत पुरस्कृत गरिनुले खेलाड़ीलाई थप हौसला बढ़ाएको छ। तेक्वन्दो खेलमा उपत्यका पृतनाको तर्फबाट पुरूष 63 केजी मुनिको तौल समूहमा विजयी अमलदार लोकबहादुर
11: विधा अन्तर्गत पुरुष 63 केजी मुनिको गोल्ड मेडल हो। मलाई एकदम गर्वमान्वित भइरहेको छु। मैले मेहनत गरे अनुसारको फल पाउँदाखेरि खुसी नै छु। म पदक जित्न सफल भएँ। मैले नेसनल इन्टरनेसनल सब खेलिसकेको छु। हङकङ, कोरिया, दुबईमा पनि गएर खेलिसकेको छु। नेपाली सेनामा चिनाइ पनि सकेको छु। नेपाली सेनामा आएर म बनेको, नेपाली सेनाले मलाई बनाएको हो। यो संस्थामा आएर मैले तालिम गरेर म यहाँ आएर बनेको खेलाडी हुँ। अझै मैले हासिल गर्नु त धेरै सफलताहरू हासिल गर्न बाँकी नै छ। हरेक दिन मेहनत गर्यो भने ढिलो चाँडो हो, जो कोहीले पनि सफलता पाउन सक्छ।
1: खेलाडीले पाउने सफलताका पछाडि धेरैको योगदान रहेको हुन्छ। ती मध्ये प्रशिक्षकको भूमिका पनि एक हो। नेपाली सेनाले उत्कृष्ट खेलाडी उत्पादन गर्न उत्कृष्ट प्रशिक्षकहरूको व्यवस्था गर्दै आएको छ। प्रधान सेनापति ट्रफी प्रतियोगिताका हकमा समेत यो तथ्य लागू हुन्छ। एथलेटिक्स खेलकी प्रशिक्षक हुद्दा संगीता मेचे:
12: एउटा कोचले चाहिँ खेलाडीलाई बुझ्न सकेन भने चाहिँ उसको गेम इम्प्रुभदेखि लिएर हरेक कुरामा चाहिँ असर पर्छ। त्यो खेलाडीको क्षमता कति छ, उसले कति गर्न सक्छ र उसको बेसिक लेभलदेखि उसले कतिसम्म पर्फर्मेन्स दिन सक्छ भने चाहिँ एउटा असल कोचले चाहिँ उप्रति चाहिँ हरेक कुरा अनुभव गरेर निहाल्नुपर्ने हुन्छ। त्यही भएर एउटा नङ र मासुको सम्बन्ध सोसर नै हुन्छ खेलाडी र कोचमा। खेलाडीहरूलाई चाहिँ एउटा कुनै पनि उद्देश्य लिइसकेर एउटा गेमको लेभलमा गइसकेपछि हामीले चाहिँ असल तरिकाले र अनुशासन तरिकाले आफ्नो ट्रेनिङ र डाइट लेभल म्यानेजमेन्ट हरेक कोचदेखि लिएर त्यसको व्यवस्थापन हेर्ने हरेक चिजहरू लिएर चाहिँ सबैले साथ सपोर्ट गरेर चाहिँ एउटा असल खेलाडी हामीले निर्माण गर्न सक्छौँ र हरेक कुरामा चाहिँ पोजिसनहरू लेभल गर्न सक्छौँ। त्यही भएर हामीले खेलाडीलाई चाहिँ मोरल म्यानेजमेन्ट र डाइट कुराले चाहिँ सपोर्ट गर्नुपर्छ र खेलाडीले पनि एउटा मनोबल उच्च राखेर ट्रेनिङ गर्यो भने त्यो खेलाडी अवश्य सफल हुन्छ।
1: नेपाली सेनाले आयोजना गर्ने प्रधान सेनापति ट्रफी केवल एउटा नियमित प्रतियोगिता मात्र नभई राष्ट्रिय खेलकुदको बलियो जग पनि हो। यसले सैनिक खेलाड़ीहरूको खेलको स्तर वृद्धि गर्ने तथा समग्र राष्ट्रकै खेलकुदको विकासमा टेवा पुर्याइरहेको विश्वास गर्नुहुन्छ तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय निर्णायक श्री उज्जवल श्रेष्ठ:
13: एकदमै गर्वान्वित पनि महसुस गरिरहेको छु र एकदमै खुसी पनि महसुस गरिरहेको छु। नेपाल तेक्वान्दो संघले नेपाल आर्मी सँग आबद्ध भएर धेरै गेमहरू खेलाइराखेका छौँ। विशेष गरी प्रधान सेनापतिको गेम हेर्दाखेरि चाहिँ हामीले विगतको भन्दा अहिले चाहिँ एकदमै एडभान्स भएको र खेलाडीहरूले पनि त्यही अनुसारले हाम्रो नयाँ जति अपग्रेड भएको टेक्निकहरू छ त्यो टेक्निकमा रहेर खेल्नु भएको महसुस गरिरहेको छ। नेपाली सेना तेक्वान्दो मात्र नभएर सम्पूर्ण खेल क्षेत्रमै अगाडि रहेको भन्ने कुरा सबैलाई थाहा भएकै कुराहरू हो। नेपाल तेक्वान्दो संघमा पनि नेपाल आर्मीको चाहिँ पकड एकदमै राम्रो छ। पहिलेदेखि राष्ट्रिय स्तरको गेमदेखि लिएर इन्टरनेसनल गेमहरू पनि जुन जति पनि भएको छ नेपाल आर्मीको सहभागिताले हाम्रो नेपाललाई पनि चिनाउने मौका पनि गरेको छ। नेपाली सेनालाई चाहिँ हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ।
0: नेपालमा खेलकुदको विकासको लागि प्रतियोगिताहरूको आवश्यकता खड्किरहेको अवस्थामा नेपाली सेनाले प्रधान सेनापति ट्रफी आयोजना गरी राष्ट्रिय खेलकुदमा गुण लगाएको ठान्नुहुन्छ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री रामचरित्र मेहता:
14: समग्र राष्ट्रको खेलकुदको विकास उत्थानको लागि राष्ट्रको गरिमालाई उठाउनलाई नेपाली सेनाद्वारा विभिन्न खेलहरूका खेलाडीको उत्पादन गर्ने व्यवस्थापन गर्ने कार्यले समग्र राष्ट्रिय खेलकुदकै विकासमा टेवा पुर्याएको छ। यो एउटा स्वागत योग्य कार्य हो। यो कामप्रति हामी धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र यसलाई व्यवस्थित अझ मर्यादित र अझ अन्तर्राष्ट्रिय स्तरमा भएका खेलहरूका सबै विधाहरूमा सहभागी गराउनलाई प्रयासहरू भयो भने अझ राम्रो हुन्थ्यो। नेपाली सेनाबाट खेलाडीहरूको उत्पादन त हो एकदमै अनुशासित हुने, एकदमै राम्रो खेल्न सक्ने र धेरैवटा गोल्ड मेडलहरू राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हासिल पनि गरेको छ। त्यसैले यसलाई सकारात्मक रूपमा लिन सक्छौ। अर्को भनेको उहाँहरूको आन्तरिक विभागीय खेलहरू छ, त्यो खेलहरूलाई चाहिँ अझ व्यवस्थित विस्तृत गर्यो भने झन् राम्रो हुन्थ्यो। आगामी दिनमा मर्यादित बनाउन पाए झन् राम्रो।
1: रामचरित्र मेहताको यो प्रतिक्रियाले नेपाली खेलकुद क्षेत्रमा नेपाली सेनाको योगदान अनि भर्खरै सम्पन्न प्रधान सेनापति ट्रफी प्रतियोगिताको आवश्यकता र उपादेयतालाई पुष्टि गर्दछ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद र सबैका लागि खेलकुद भन्ने नारालाई व्यवहारमै उतार्न प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता सफल भएको छ।
15: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाई सँगै म प्राविधिक जमादार कलम बहादुर तामाङ पनि विदा हुन्छु। नमस्ते।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो कॉफी रेडी
1: वाओ थैंक यू यू साउंड लाइक अच्छे सुगंधित बनाऊ मंगलदीप सेंट 3-in-1 के साथ
0: आई
1: लव इट टू हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ
0: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558597903 मौकाको फाइदा उठाउनुहोस्
3: रंग बहार रंग बहार
4: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
3: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ वर्जर पेंट
5: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
6: हेलो
7: हजुर नमस्कार
6: हेलो
7: नमस्कार काका सुन्नु भएन
6: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
7: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
6: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
7: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
6: अनि हामी कान कम सिङ्गेलाई पनि उपचार हुन्छ त भतिज
7: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
8: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार
10: अर्थात यही कार्तिक 21 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म
9: सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434-32-29 98-028-59321 061-581-871
11: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।
12: दिव्य नयन आँखा घर क्लिनिक प्राली
11: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्य नयन आँखा घरको असोज र कार्तिक दुई महिना भरि बम्पर अफर, टिकटमा 50% छुट, चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट।
12: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी रामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिन द्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भातभटिनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-007-97-623-36-816।

0: Extreme energy drink.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405।
2: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000230।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस,

0: साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज कोक्रा इन्टरनेट तपाईको पहिलो रोजगार
1: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
3: नेपाल आदिवासी जनजाति महासंघ
5: रंगबहार रंगबहार
6: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाऊ
5: बर्जर पेन्स
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ
0: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
8: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
0: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयु तथा ओटीको सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
8: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हेर्ने रमेश भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार, आजको पास त उतै होला यार।
1: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भरू, मेरो ब्यागमा गएर आइहालम।
2: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856408082, 9846408082।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। बूढी गण्डकी बाढ़ीले 72 घरसहित 132 संरचनामा क्षति। उङलिङबाट 2 जना महिला र 3 जना पुरूष सम्पर्कविहीन। पोखराको विन्दवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरू, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने। अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा, संघीयता सुदृढीकरणका विषयमा छलफल गरिने। स्कूल बस दुर्घटना कि घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौँ लगियो, पोस्टमार्टम पछि 3 जनाको अन्त्येष्टि। पोखराको लेक साइडमा मिरक्याट पार्क सञ्चालन, खाना खेल संगीत र समुदाय जोड्ने नयाँ गन्तव्य। सारंगीको धुनमा गुन्जियो पोखरा, गन्धर्व संस्कृतिको संरक्षणमा जोड। साउदीको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो। भारतमा कक्रोच आन्दोलनका संस्थापक 3 जना नेता रिहा र विश्वकप लीग 2 क्यानाडालाई हराउँदै सिरिजमा नेपालको विजयी शुरूआत। पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका मगर र कल्पना बुढालाई। बूढी गण्डकी बाढ़ीबाट 5 जना सम्पर्कविहीन बनेका छन् भने 132 भौतिक संरचनामा क्षति पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार साँझ 6 बजेसम्म 132 संरचनामा क्षति पुगेको विवरण प्राप्त भएको छ। बाढ़ीले 2 पक्की पुल, 2 झोलुङ्गी पुल, 3 जलविद्युत आयोजना र 4 हवनकुण्डमा क्षति पुगेको छ। त्यस्तै बाढ़ीबाट 45 घर पूर्ण रूपमा र 27 घरमा आंशिक क्षति भएको छ। यससँगै 34 गोठ, 12 बंगुरका खोर तथा गोदाममा क्षति भएको छ। 3 सवारी साधनमा पनि क्षति पुगेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार गोर्खाको चुमनुर्बी गाउँपालिका 6, चुमचेतको उङलिङबाट 2 जना महिला र 3 जना पुरूष सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी जारी रहेको जनाइएको छ। यस क्रममा बाढ़ी प्रभावित 82 जनाको उद्धार गरिएको छ, जसमा 9 जना विदेशी नागरिक छन्। खोज तथा उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। यो सँगै 4 सैनिक हेलिकप्टर पनि परिचालन गरिएका छन्। गोर्खाको चुमनुर्बी गाउँपालिका 6 स्थित चुमलिङ नजिकै उङलिङ खोलाबाट गेग्रान बहाव आएर स्यार खोला थुनिएको पाइएको प्राधिकरणले जनाएको छ। थुनिएको केही समयपछि फुटेर बूढी गण्डकी नदीमा लेदोसहितको बाढ़ी आएको प्रारम्भिक विश्लेषण रहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभएको छ। पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्दवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरू भएको छ। विन्दवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा आजदेखि कार्तिक 3 गतेसम्म महानवमीसम्म महोत्सव सञ्चालन हुने भएको हो। महोत्सवको अवसरमा आज नवदुर्गा शोभायात्रा निकालिएको थियो। विन्दवासिनी मन्दिर परिसरबाट शुरू भएको शोभायात्रा पोखरा शहरका विभिन्न भाग परिक्रमा गरी पुनः मन्दिर परिसरमै पुगेर सम्पन्न भएको थियो। शोभायात्रामा नवदुर्गाका 9 स्वरूपमा सिंगारिएका नवकन्या सहितको रथ, विभिन्न झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली स्काउट, राष्ट्रिय सेवा दल तथा बटुकहरूको सहभागिता रहेको थियो। त्यसै गरी जल कलश सहित मातृशक्ति, विभिन्न आमा समूह, सामाजिक, धार्मिक, जातीय तथा सांस्कृतिक संघ संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी शैक्षिक संस्था, भजन समूह, उद्योग वाणिज्य तथा वस्तुगत संघ, सर्वसाधारणको उपस्थिति रहेको विन्दवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ। शोभायात्रामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक एसपी नवीन कार्की तथा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायत विशिष्ट व्यक्तिहरू सहभागी हुनुभएको थियो। कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले विन्दवासिनी धार्मिक क्षेत्र विकास समितिले पूजा र दानामा मात्र सीमित नभई यस क्षेत्रको धर्म, संस्कृति र परम्परा संरक्षणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। उहाँले विन्दवासिनी आयुर्वेद अस्पताल, गुरूकुल लगायतका परियोजना सञ्चालन गरेर समितिले संस्थागत रूपमा धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेको उल्लेख गर्नुभयो। नवदुर्गा महोत्सव अन्तर्गत घटस्थापनादेखि महानवमीसम्म विन्दवासिनी मन्दिर परिसरमा श्रीवत देवी भागवत ज्ञान महायज्ञ समेत आयोजना गरिएको छ। महायज्ञमा कथा प्रवचन, भजन कीर्तन तथा महाआरतीका कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ। समितिका अनुसार दैनिक मध्याह 12 बजेदेखि दिउँसो 2 बजेसम्म कथा प्रवचन,
दिउँसो 2 बजेदेखि 4 बजेसम्म भजन कीर्तन र साँझ 6 बजे महाआरती गरिनेछ। विन्ध्यवासिनी मन्दिरलाई पक्राउको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताउनु भएको छ। विशेष गरी युवा तथा बालबालिकालाई आफ्नो धर्म संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइएको उहाँको भनाइ छ। मन्दिरमा भक्तजनले चढ़ाउने भेटी सामाजिक कार्यमा खर्च गरिँदै आएको पनि अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ।

लिएर कालिका बोर्डिङ स्कूल कालिका स्थानतर्फ आउँदै गरेको बस सड़कबाट करिब 200 मिटर तल खसेको थियो। पोखरा टाइसका बाबुराम तिवारी उपचारको लागि लिफ्ट मागेर बसमा चढ़नु भएको थियो। दुर्घटनामा घाइते भएका विद्यार्थी सृष्टि तिवारी, सिमन थापा मगर र सौगात तिमल सिन्हाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको थियो। प्रहरीका अनुसार उनीहरू तीनैजना कक्षा 10 अध्ययनरत 16 वर्षका विद्यार्थी हुन्। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ। दुर्घटनामा बस चालक तुलबहादुर गुरूङ पनि घाइते हुनुभएको थियो। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। गन्धर्व समुदायको मौलिक कला, संगीत र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामा चिनाउने उद्देश्यसहित पोखरामा आज गन्धर्व गुञ्जन कार्यक्रम सम्पन्न भएको छ। पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सारङ्गीको धुनसँगै गन्धर्व समुदायको परम्परागत सांगीतिक विरासत पोखरामा गुन्जिएको थियो। कार्यक्रममा सारङ्गीको धुन, लोक भाका र परम्परागत सांस्कृतिक प्रस्तुति मार्फत गन्धर्व समुदायको मौलिक पहिचान उजागर गरिएको थियो। आधुनिक संगीतको प्रभावसँगै ओझेलमा पर्दै गएको गन्धर्व समुदायको सांगीतिक परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने प्रयास स्वरूप कार्यक्रम आयोजना गरिएको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै उहाँले गन्धर्व समुदायका चर्चित स्रष्टा झलकमान गन्धर्वको गीत गाउनु भएको थियो। झलकमानका गीत र सारङ्गीको धुनले नेपाली लोक संगीतमा गन्धर्व समुदायको योगदानलाई स्मरण गराएको थियो। कार्यक्रममा मंगलधुन, भजन, निर्गुण, कर्खा, रत्यौली, लोकगीत, दरबार नाच तथा मौलिक गीत संगीतको विविध प्रस्तुति राखिएको थियो। परम्परागत धुनदेखि लोक संस्कृतिसँग जोड़िएका सांगीतिक तथा नृत्य प्रस्तुतिसम्म समेटिएको कार्यक्रममा 89 जना कलाकारले प्रस्तुति दिएको प्रतिष्ठानका सदस्य सचिव जीवन दाहालले जानकारी दिनुभएको छ। कार्यक्रमको पहिलो सत्रमा कथा सारङ्गी विषयमा वैचारिक मन्थन गरिएको थियो। यस सत्रमा सारङ्गीको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वका साथै गन्धर्व समुदायको जीवनशैली र लोक संगीतसँगको सम्बन्धबारे चर्चा गरिएको थियो। दोस्रो सत्रमा सांगीतिक प्रस्तुति राखिएको थियो, जसले गन्धर्व संस्कृतिका विविध पक्षलाई एउटै मञ्चमा प्रस्तुत गरेको थियो। पोखरा प्रज्ञा प्रतिष्ठानकी कुलपति सरस्वती प्रतीक्षाले कला, संगीत, इतिहास र सांस्कृतिक पहिचानको संरक्षण, पुस्तान्तरण तथा प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। मौलिक सांस्कृतिक सम्पदालाई केवल विगतको सम्झनामा सीमित नराखी वर्तमान पुस्तासँग जोड्नु आवश्यक रहेको उहाँको भनाइ थियो। गन्धर्व समुदाय परम्परागत रूपमा सारङ्गी बजाउँदै लोकगीत मार्फत समाजका घटना, इतिहास, जनजीवन र भावनालाई अभिव्यक्त गर्ने समुदायका रूपमा परिचित छन्। उनीहरूको सांगीतिक परम्पराले नेपाली लोकसंगीतको र लोक संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। तर बदलिँदो सामाजिक परिवेश र सांगीतिक रूचिका कारण यस्ता मौलिक परम्पराको निरन्तरता चुनौतीपूर्ण बन्दै गएको छ। यस्तो अवस्थामा गन्धर्व गुञ्जन जस्ता कार्यक्रमले गन्धर्व समुदायका कलाकारलाई आफ्नो कला प्रस्तुत गर्ने अवसर दिनुको साथै नयाँ पुस्तालाई मौलिक संगीतको महत्व बुझाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। पोखरा महानगरपालिका वडा नम्बर 22 स्थित पुम्दी भुम्दी विकास समाजको प्रथम साधारण सभा तथा अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनले तारानाथ पौडेलको अध्यक्षतामा 15 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। त्यसै गरी उपाध्यक्षमा रामकाजी गुरूङ, सचिवमा नरनाथ बराल, सहसचिवमा ध्रुव बराल, कोषाध्यक्षमा लक्ष्मीदेवी बराल चयन हुनुभएको छ। सदस्यहरूमा वीरबहादुर गुरूङ, अप्सरा बराल, मधुप्रसाद बराल, दिनेश बराल, सूर्यप्रसाद बराल, दुर्गाप्रसाद गुरूङ, सावित्रा पौडेल, लोकबहादुर गुरूङ सर्वसम्मत निर्वाचित हुनुभएको छ भने 2 सदस्यपछि मनोनित हुनेछन्। सो अधिवेशनको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो। प्रमुख पौडेलले पोखराको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गरेको पोखरा 22 पुम्दी भुम्दी क्षेत्रको विकास मा समाजले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको भन्दै समग्र वडालाई समृद्धिको बाटोमा अगाडि बढ़ाउने कार्यमा समाजको भूमिका कोषेडुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष गोविन्द बराल, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, सक्रिय महिला विकासका पूर्व अध्यक्ष बुद्धिमाया गुरूङ, यातायात व्यवसाय महासंघका केन्द्रीय उपमहासचिव भानुभक्त बराल, समाजसेवी केशव पौडेल, लीलादत्त बराल, डाक्टर भीमराज बराल, गोविन्द बराल सहितले शुभकामना व्यक्त गर्नुभएको थियो। समाजका तदर्थ समितिका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत उपाध्यक्ष एम बहादुर गुरूङले र सञ्चालन शुक्रराज माविका प्रधान अध्यापक नरनाथ बरालले गर्नुभएको थियो। कोशीवर्ते सरकारको आयोजनामा यही असो 27 र 28 गते विराटनगरमा हुने अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलन 2083 को सचिवालयले आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो।

0: सम्मेलनका संयोजक एवं प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबीच आपसी सहकारी समन्वय र साझेदारी सुदृढ गर्न सम्मेलनले मदत गर्ने विश्वास लिइएको छ। संविधानले परिकल्पना गरेको सहकारिता सहअस्तित्व र समन्वयमा आधारित संघीयताको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने सम्मेलनमा प्रदेशहरूले गरेका अभ्यास र कार्यान्वयनका क्रममा प्राप्त गरेका अनुभव सफल अभ्यास तथा साझा चुनौतीहरूबारे छलफल हुने बताइएको छ। संविधानमा उल्लेख भए अनुसार प्रदेशका अधिकारको प्रभावकारी प्रयोग संघ प्रदेश र स्थानीय तहबीच अधिकार तथा जिम्मेवारीको स्पष्टता आवश्यक कानूनी तथा नीतिगत सुधार वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन र प्रदेशको स्रोत परिचालन लगायतका विषयमा सम्मेलनमा छलफल हुने जनाइएको छ। प्रदेशहरूबीच साझा हितका विकास आयोजना तथा कार्यक्रमको पहिचान र कार्यान्वयन अन्तर्प्रदेशीय पूर्वाधार विकास व्यापार तथा लगानी सहजीकरण प्राकृतिक स्रोतको न्यायचित उपयोग र लाभ बाँडफाँड विपद व्यवस्थापनमा सहकार्य तथा सुशासन र सार्वजनिक सेवा प्रवाहमा नवीन अभ्यासको आदान प्रदानमा समेत सम्मेलनमा जोड़ दिइनेछ। प्रदेश सरकारको कार्य सम्पादनलाई थप प्रभावकारी बनाउँदै नागरिकले अनुभूत गर्ने गरी गुणस्तरीय सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्नु विकासका उपलब्धिलाई जनतासम्म पुर्याउनु र प्रदेशहरूको आन्तरिक आय अभिवृद्धिका सम्भावनालाई उपयोग गर्नु सम्मेलनको महत्वपूर्ण उद्देश्य रहेको सम्मेलनका संयोजक निरौलाले जानकारी दिनुभएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलनमा सातवटै प्रदेशका मुख्यमन्त्री सम्बन्धित प्रदेशका मुख्य न्यायाधिवक्ता प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष एवं प्रमुख सचिवहरूको सहभागिता हुने सम्मेलनले साझा धारणा निकाल्ने बताउनु भएको छ। पर्यटकीय राजधानी पोखराको लेकसाइडमा खाना खेल संगीत मनोरञ्जन तथा विभिन्न सामुदायिक गतिविधिलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित मिरक्याट पार्क सञ्चालनमा आएको छ। सार्वजनिक क्षेत्रफलमा फैलिएको पार्कमा 4.5 करोड़ रूपियाँ लगानी गरिएको मिरक्याट इन नेपालका संचालक सागर भट्टराईले बताउनु भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले समुदायमा जोड़िएर काम गर्ने सहकारी बढ़ाउने र नयाँ अवसर सृजना गर्ने उद्देश्यले पार्कको शुरूआत गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पार्कलाई व्यावसायिक गतिविधिसँगै विभिन्न रूचि र पृष्ठभूमिका मानिसहरू भेटघाट गर्ने नयाँ अनुभव साटासाट गर्ने तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्ने साझा स्थलका रूपमा विकास गर्न खोजिएको छ। मिरक्याट पार्कको मूल अवधारणा मानिसहरू भेट्ने नयाँ ठाउँ र अनुभवसँग जोड़िने तथा आपसी सम्बन्ध विस्तार गर्ने सोचमा आधारित रहेको भट्टराईले बताउनुभएको छ। यस अगाडि योजनाका रूपमा अघि बढ़ाइएको अवधारणालाई अहिले भौतिक संरचनासहित कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ छ। पोखराको लेकसाइड स्थित स्ट्रीट नम्बर 17 रहेको पार्कमा खाना कफी बेकरी खेलकुद संगीत गेमिङ सृजनशील गतिविधि तथा विभिन्न कार्यक्रम सञ्चालनको लागि आवश्यक पूर्वाधार उपलब्ध छ। पार्कमा विभिन्न व्यवसाय तथा उद्यमीले आफ्ना उत्पादन र सेवा प्रस्तुत गर्ने अवसर समेत पाएका छन्। मिरक्याट पार्कसँगै मिरक्याट इन नेपालले डिजिटल प्लेटफर्मलाई पनि अगाडि बढ़ाएको छ। मिरक्याट इन नेपालका प्राविधिक तथा आरम्भ आईटीका सुमित पाठकले आवश्यक जानकारी समेटिएको एप सञ्चालनमा ल्याइएको जानकारी दिनुभएको छ। उहाँका अनुसार एप मार्फत पदयात्रासहित पर्यटन सम्बन्धी विभिन्न गतिविधिको जानकारी उपलब्ध गराइनेछ। डिजिटल प्लेटफर्मले नेपाल आउने विदेशी पर्यटक ब्याकप्याकर डिजिटल नोमाड स्थानीय गाइड होस्ट उद्यमी क्रिएटर तथा पर्यटन व्यवसायीलाई एक आपसमा जोड्ने लक्ष्य राखेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फ्रिस्टाइल आइवेफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आइवेफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूत रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टाइल आयुर्वेद केन्द्र, फ्रिस्टाइल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526।

0: Zirconia
1: Extreme Energy Drink.
0: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड. नक्कली देखी सावधान. जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। वडा प्रहरी कार्य बगर अन्तर्गत पोखराक सिम्पानी स्थित जौबारीमा नवनिर्मित प्रहरी बीटको पक्की भवन समुद्घाटन तथा हस्तान्तरण गरिएको छ। घटस्थापनाको अवसरमा आयोजित विशेष समारोहका बीच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको प्रमुख आतिथ्यतामा आज भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। जेएनजी प्रदर्शनका क्रममा तत्कालीन संरचनामा क्षति पुगेको र सड़क विस्तारका क्रममा स्थानान्तरण गर्नुपर्ने आवश्यकता अनुसार स्थानीय समुदायको सक्रियतामा यो पक्की भवन निर्माण गरिएको हो। गत माघ 23 गते शिलान्यास भई शुरू भएको निर्माण कार्य सम्पन्न भएसँगै उक्त भवनबाट प्रहरी सेवा नियमित रूपमा सञ्चालन भइसकेको छ। कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रहरी प्रमुख कार्कीले चुनौतीपूर्ण परिस्थितिमा पनि नागरिकको साथ र सहयोगकै कारण अहिले प्रहरी पुनः उभिन सफल भएको बताउनु भएको छ। प्रदर्शनका क्रममा उश्रृंखल तत्वहरूले क्षति पुर्याए पनि स्थानीयको सहकार्यले सुरक्षा व्यवस्था थप सुदृढ़ बनेको उहाँको भनाइ थियो। उहाँले प्रहरी कर्मचारीलाई असल नागरिकको सम्मान गर्न र आपराधिक मानसिकता भएकाहरूका लागि कड़ाईका साथ पेश हुन निर्देशन दिनुभयो। कार्यक्रममा जौबारी प्रहरी बीट निर्माण समितिका संयोजक इन्जिनियर प्रवीण सुवेदीले स्थानीयको आर्थिक भौतिक तथा श्रमदानको कारण भवन निर्माण सफल भएको बताउनुभयो। बीटको स्थापनाले क्षेत्रमा सुरक्षाको अनुभूति गराउनुको साथै समुदाय र प्रहरी बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो। भवन निर्माणको आयव्यय विवरण प्रस्तुत गर्दै समितिका कोषाध्यक्ष राधा बराल अधिकारीले कुल 16,73,328 रूपियाँ आमदानी भएकोमा 15,95,715 रूपियाँ खर्च भई 77,613 रूपियाँ बचत भएको जानकारी दिनुभयो। कार्यक्रममा पोखरा 18 का वडाध्यक्ष शिवप्रसाद तिमल सिन्हाले युवाहरूको नेतृत्व र नागरिकको सहयोगबाटै समाज सुरक्षाको जग बलियो हुने बताउँदै प्रहरीको साथमा सधैँ समुदाय रहने प्रतिबद्धता जनाउनुभयो। समारोहमा वडा नम्बर 2 का अध्यक्ष सहारा प्रधान, वडा नम्बर 1 का अध्यक्ष सहारा प्रधान, वडा नम्बर 1 का सदस्य रामजी प्रसाद पौडेल, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष कृष्ण बहादुर तामाङ, संस्थापक अध्यक्ष सीता गुरूङ लगायत स्थानीय प्रतिनिधिको उपस्थिति रहेको थियो। गजलकार स्वर्गीय प्रकट पंगेनी शिवको अर्धगतको शाली एक कार्यक्रमका बीच अनावरण गरिएको छ। कास्कीको देउराली स्थित ठूलो वन पाखाको हरित पार्कमा पंगेनीको शालिगको रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले अनावरण गर्नुभएको हो। शालिग अनावरण गर्दै पालिका अध्यक्ष ओझाले गजलकार पंगेनीको नेपाली साहित्यको क्षेत्रमा बहुविधामा योगदान रहेको उल्लेख गर्नुभयो। पालिका अध्यक्ष ओझाले स्वर्गीय पंगेनीले पछिल्लो समय रचना गर्नुभएको श्रृंगालिक रसका गजल चर्चामा रहेको उल्लेख गर्दै गीत र मुक्तकमा पनि अब्बल रहेको बताउनुभयो। प्रकट पंगेनी शिव स्मृति प्रतिष्ठानका अध्यक्ष टीकाराम पंगेनीको अध्यक्षतामा भएको शालिग अनावरण कार्यक्रममा रूपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरूङ, रूपा बागमय प्रतिष्ठानका अध्यक्ष आदर्श पोखरेल, साहित्यकार कृष्ण मरासिनी, शकुन्तला पंगेनी, झलक कुमार गुरूङ, नारायण राज घिमिरे, रामलाल श्रेष्ठ, माधव योगी, प्रतिष्ठानका सचिव प्रज्वल शर्मा पंगेनी, प्रतिष्ठानका शिव त्रिपाठी लगायतले स्वर्गीय पंगेनीका बहुआयामिक क्षेत्रको चर्चा गर्नुभएको थियो। शालिग 2,87,000 रूपियाँ लागतमा निर्माण सम्पन्न भएको प्रतिष्ठानका अध्यक्ष टीकाराम पंगेनीले बताउनु भएको छ। निर्माणका लागि रूपा गाउँपालिकाको 2 लाख र विभिन्न दाताहरूबाट 87,000 रूपियाँ जुटाइएको थियो। कार्यक्रममा स्वर्गीय पंगेनीले रचना गर्नुभएका गजल मुक्तक र गीत प्रस्तुत गरिएको थियो। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरण जीएससीएले आज निकालिएको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 जनाको ज्यान गएको र कम्तीमा 300 जना घाइते भएका छन्। आक्रमणबाट 4 जना साउदीका नागरिक तथा अरू 2 बंगलादेशी 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। आक्रमणमा हुती विद्रोही समूहको संलग्नता रहेको आशंका गरिएको छ, तर उसले अहिलेसम्म आक्रमणको जिम्मा लिएको छैन। बितेको 20 दिनमा रियाद विमानस्थलमा 4थो पटक आक्रमण भएको हो। इरान समर्थित हुती समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिँदै आएको छ। भारतमा निर्वाचन आयोग विरूद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको कक्रोच आन्दोलनका संस्थापक अभिजित दिपकेशसहित 3 जना नेता आज रिहा भएका छन्। नयाँ दिल्लीमा आयोजना गर्ने भनिएको वृहत प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिएको 1 दिनपछि रिहा गरिएको हो। कक्रोच जनता पार्टी सीजेपीकी मुख्य कानूनी सल्लाहकार रत्ना सिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले दिपकेशसहित 3 जनालाई 1 वर्षसम्म शान्ति भंग नगर्ने शर्तमा रिहा गरेको हो। दिपके र अन्य 2 नेतालाई मुम्बईबाट दिल्ली पुगेपछि विमानबाट ओर्लने क्रममा नियन्त्रणमा लिएको थियो। सीजेपीका अनुसार दिल्लीमा प्रस्तावित प्रदर्शन हुनुअघि नै हजारौं प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। देशव्यापी मतदाता नामावली पुनरावलोकनमा
अनियमितता भएको आरोप लगाउँदै केही हप्तादेखि भारतमा विरोध चलिरहेको छ। प्रदर्शनकारीहरूले भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गरेका छन्। भारतीय संचार माध्यमका अनुसार मतदाता नामावली पुनरावलोकनका क्रममा 13 करोड़ 30 लाख भन्दा धेरै नाम सूचीबाट हटाइएको छ। निर्वाचन अधिकारीहरूले दोहोरो नाम मृत्यु भइसकेका व्यक्तिको विवरण तथा नक्कली प्रविष्टि हटाउन पुनरावलोकन गरिएको बताएका छन्। ओमानमा जारी आईसीसी विश्वकप लीग टू अन्तर्गतको सिरिजमा नेपालले विजयी शुरूआत गरेको छ। नेपालले आइतबार सम्पन्न खेलमा क्यानाडालाई 24 रनले पराजित गर्दै सिरिजमा विजयी शुरूआत गरेको हो। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याएको क्यानाडाले 48.4 ओभरमा अल आउट हुँदै 211 रन बनाएको थियो। क्यानाडाका लागि एरोन जोन्सनले सर्वाधिक 44 रन बनाउनुभयो भने समित पटेलले 35, अखिल कुमारले अभिजित 30 र श्रेयस मोभा र कप्तान हम्जा तारिकले 26 रन बनाउनु भएको थियो। त्यस्तै नेपाली बलर नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले 2-2 विकेट लिनु भएको थियो। यसअगाडि नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै 50 ओभरमा अल आउट हुँदै 235 रन बनाएको थियो। नेपालका लागि पूर्व कप्तान रोहित पौडेलले 101 रनको शतकीय पारी खेल्नु भएको थियो। रोहितले 125 बल खेल्दै 8 चौका र 1 छक्का सहित शतक प्रहार गर्नुभएको हो। रोहितको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो शतक हो। रोहितले यसअघि 2022 पीएनजी विरूद्ध 126 रन बनाउनु भएको थियो भने 2025 युएई विरूद्ध 109 रन बनाउनु भएको थियो। यस्तै गुलशन झाले 48 रन बनाउनु भयो भने बसिर अहमदले 30 र अर्जुन कुमारले 23 रन बनाउनु भएको थियो। जस्तै क्यानाडाका बलर अखिल कुमारले 4 विकेट लिनुभयो भने सुखजिन्द सिंहले 3 विकेट र जाहिद सिजातले 2 विकेट लिनुभएको थियो। अब सिरिजको अर्को खेलमा नेपालले मंगलबार ओमानको सामना गर्दैछ। पोखरामा पहिलोपटक कास्कीका ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेका 5 कोटलाई एउटै दौड़ मार्फत जोड्ने आयोजना गरिएको पोखरा 5 कोट 50 किलोमिटर अल्ट्रा ट्रेल रेस 2083 पुरूषतर्फको उपाधि मनकुमार रोका मगरले जित्नु भएको छ। उहाँले निर्धारित 50 किलोमिटर दूरी 5 घण्टा 21 मिनट 54 सेकेण्डमा पूरा गर्दै उपाधि हात पार्नुभएको हो। नेपाल भूतपूर्व खेलाड़ी मंच पोखराको र विजयपुर स्थित नेपाली सेनाको पश्चिम प्रितना हेडक्वार्टरको संयुक्त आयोजनामा अल्ट्रा ट्रेल रेस आयोजना भएको हो। प्रतियोगिताको 50 किलोमिटर पुरूषतर्फ तिलकबहादुर सुनवार दोस्रो हुनुभयो। उहाँले 5 घण्टा 22 मिनट 37 सेकेण्डमा दूरी पूरा गर्नुभयो। त्यस्तै 5 घण्टा 29 मिनट 12 सेकेण्डमा दौड़ पूरा गर्नुभएका दलबहादुर कुंवर तेस्रो हुनुभयो। रमेश लिम्बू 5 घण्टा 43 मिनट 41 सेकेण्डमा दूरी पूरा गर्दै चौथो स्थानमा रहनुभयो भने अर्जुन कुलुङ राईले 5 स्थान प्राप्त गर्नुभयो। 50 किलोमिटर महिलातर्फ कल्पना बुढाले उपाधि जित्नुभयो। उहाँले निर्धारित दूरी 7 घण्टा 17 मिनट 24 सेकेण्डमा पूरा गर्नुभयो। निर्मला राईले 7 घण्टा 21 मिनट 37 सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गर्दा सन्देवा बुढा 7 घण्टा 24 मिनट 24 सेकेण्डमा दौड़ पूरा गरी तेस्रो हुनुभयो। त्यस्तै चौथो स्थान कोपिला श्रेष्ठले प्राप्त गर्दा निरुता कोइराला 5 बन्नुभयो। त्यस्तै 16 किलोमिटर पुरूषतर्फ धीराज बहादुर बुढाले उपाधि जित्नु भएको छ। उहाँले निर्धारित दूरी 1 घण्टा 7 मिनट 53 सेकेण्डमा पूरा गर्नुभयो। श्रीकाश राई 1 घण्टा 8 मिनट 1 सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो हुनुभयो भने निरज भट्टले 1 घण्टा 8 मिनट 6 सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभयो। गोपाल तामाङले चौथो र आशिष कुमारले 5 स्थान प्राप्त गर्नुभयो। 16 किलोमिटर महिलातर्फ दीपा बस्नेत पहिलो हुनुभयो। उहाँले 1 घण्टा 30 मिनट 4 सेकेण्डमा दूरी पूरा गर्नुभयो। विपना लामा 1 घण्टा 30 मिनट 34 सेकेण्डमा दूरी पार गर्दै दोस्रो हुँदा सञ्जिला राई 1 घण्टा 39 मिनट 6 सेकेण्डमा दौड़ पूरा गरी तेस्रो हुनुभयो। त्यस्तै सरस्वती डुमराकोटीले चौथो र रिया बरुवालले 5 स्थान प्राप्त गर्नुभयो। प्रतियोगितामा 50 किलोमिटर र 16 किलोमिटर दुवै विधामा महिला तथा पुरूष धावकका लागि समान पुरस्कारको व्यवस्था गरिएको थियो। 50 किलोमिटरतर्फ पहिलो हुने महिला तथा पुरूष धावकले जनै 1,50,000 रूपियाँ, दोस्रो हुनेले 1,00,000 रूपियाँ, तेस्रो हुनेले 75,000 रूपियाँ, चौथो हुनेले 25,000 रूपियाँ र पाँचौं हुनेले 15,000 रूपियाँ सहित पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै 16 किलोमिटरतर्फ पहिलो हुनेले 25,000 रूपियाँ, दोस्रो हुनेले 15,000 रूपियाँ, तेस्रो हुनेले 10,000 रूपियाँ र चौथो हुनेले 5,000 रूपियाँ सहित पदक तथा प्रमाणपत्र प्राप्त गरे। 50 किलोमिटरको मुख्य दौड़ पोखरा महानगरपालिका 24 स्थित कास्कीकोटबाट शुरू भएको थियो। दौड़ सराङकोट, विन्ध्यवासिनी मन्दिर, जौबारी पुल, पानी ट्याङ्की, घारमी डाँडा, डिगी डाँडा, झुप्राङकोट, बलाए खर्क, महापुरूष डाँडा, चोगो डाँडा, अर्मलागोट, कुरागाउँ, पिपलडाली, रयालीचौर, काउकोट हुँदै पोखरा 11 स्थित नेपाली सेनाको फुलबारी ब्यारेकमा पुगेर समापन भएको थियो। त्यस्तै 16 किलोमिटर दौड़ कास्कीकोटबाट शुरू भए सराङकोट, विन्ध्यवासिनी मन्दिर, हरिचोक, छिम्पानी चोक, बगर, ट्याक्सीचोक, पृथ्वीनारायण क्याम्पस, बाल मन्दिर, माध्यमिक विद्यालय, नारायण स्थान र पहेँलो पुल हुँदै फुलबारी ब्यारेकमा पुगेर सम्पन्न भएको थियो। नेपाल भूतपूर्व खेलाड़ी मंचका पूर्व अध्यक्ष एवं प्रतियोगिताका रेस डिरेक्टर तेज गुरूङले शाहवंशी इतिहाससँग जोड़िएको कास्कीकोटसित सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काउकोटलाई दौड़ मार्गमा समेटिएकाले पोखरामा नयाँ पर्यटकीय गन्तव्यको सम्भावना थपिएको बताउनु भएको छ।
राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। बुढी गण्डकी बाढ़ीले 72 घरसहित 132 संरचनामा क्षति। उङलिङबाट 2 जना महिला र 3 जना पुरूष सम्पर्कविहीन। पोखराको विन्दुवासिनी मन्दिरमा नवदुर्गा महोत्सव स्वरूप धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने। अन्तर्प्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा। संघीयता सुदृढीकरणका विषयमा छलफल गरिने। स्कूल बस दुर्घटनाकी घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौँ लगियो। पोस्टमार्टमपछि 3 जनाको अन्त्येष्टि। पोखराको लेकसाइडमा मिर केयर पार्क सञ्चालन। खाना, खेल, संगीत र समुदाय जोड्ने नयाँ गन्तव्य। सारंगीको धुनमा गुन्जियो पोखरा। गन्धर्व संस्कृतिको संरक्षणमा जोड़। साउदीको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो। भारतमा कक्रोच आन्दोलनका संस्थापक सहित 3 जना नेता रिहा। र विश्वकप लीग 2 मा क्यानाडालाई हराउँदै सिरिजमा नेपालको विजयी शुरूआत। पोखरा 5 करोड 50 किलोमिटर अल्ट्रा ट्रेल रेसको उपाधि मनकुमार रोका मगर र कल्पना बुढालाई। हवस् त, यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: Liponia. Extreme energy drink. Coffee ready.
1: Wow, thank you. You sound like a chisugandit banauchu. Mangaldeep scent, 3-in-1 kasat.
2: I love the scent.
1: I love it too. Hamile man parcha bhane, bhagwanlai pani man parcha.
2: Mangaldeep scent 3-in-1. Perfume like fragrance.
3: रंग बहार रंग बहार
4: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंसे घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
4: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
3: वर्ज पेंस
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू
5: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
6: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
5: मृगौला तथा मूत्र रोग युरो सर्जरी
6: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
5: न्युरो सर्जरी सेवा
6: बाल रोग
5: नाक कान तथा घाँटी रोग
6: मानसिक तथा स्नायु रोग
5: प्रसूति तथा स्त्री रोग
6: छाला यौन तथा कुष्ठ रोग
5: नेत्र रोग
6: दाँत तथा मुख रोग
5: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
6: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
5: सुविधा सम्पन्न आईसीयू सेवा
6: डिजिटल एक्सरे
5: सिटी स्क्यान सेवा
6: भिडियो एक्सरे इको कार्डियोग्राफी
5: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
6: फिजियोथेरापी युरोफ्लोमेट्री
5: केमोथेरापी
6: सुरक्षित गर्भपतन सेवा
5: होल बडी चेकअप हेल्थ प्याकेज
6: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
5: फोन 061-572-648-572-849
7: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
8: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
9: नेपालीको गौरव
10: नेपालीको पहिचान
9: पालिखले ढाका टोपी
10: जसले शिरको शोभा बढाउँछ
9: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
11: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
9: पालिखले ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
10: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
9: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी
12: दिव्यनयन आँखा घर क्लिनिक प्राली
13: यस 2083 सालको बडा दशैं तथा दीपावलीको पावन अवसरमा दिव्यनयन आँखा घरको असोज र कार्तिक 2 महिनाभरि बम्पर अफर टिकटमा 50% छुट चस्मा फ्रेममा 25% छुट र आँखा परीक्षण तथा शल्यक्रियामा 30% छुट
12: नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामी प्राणीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
13: हाम्रा सेवाहरू कोर्निया सम्बन्धी सम्पूर्ण जाँच तथा उपचारका साथै कोर्निया प्रत्यारोपण, आँखाको लेजर सर्जरी सम्बन्धी जाँच तथा परामर्श, दृष्टि विशेषज्ञद्वारा बाल बालिकाको चस्मा जाँच तथा भिजन थेरापी, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी जाँच उपचार, फेको मेसिनद्वारा बिना सुई मोतिया बिन्दुको शल्यक्रिया र आँखामा मासु पलाएको शल्यक्रिया। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भागवटनी पारी एभरेस्ट ब्याङ्क नजिक। फोन 577-0077-9623-36816।
14: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
14: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
13: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-1598-2-51-98-190।
16: किन्नुस अब ढुक्कले सुनका गहना आयो, अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
17: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
16: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
17: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
16: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
17: फोन
16: 5308-15-5308-15,
17: मोबाइल नम्बर 9852-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
16: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
18: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
19: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यन्याश्रित सम्बन्धलाई मान्यता देऊ।
18: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
19: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
18: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
19: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
18: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
19: अन्तर्राष्ट्रिय श्रम संगठन आयलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
18: नेपाल आदिवासी जनजाति महासंघ।
20: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती, फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
0: हेलो
21: हजुर, नमस्कार।
0: हेलो
21: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
21: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
0: ए रामु हो, हेर्न मेरो त काममा समस्या भएर त्यति राम्रो

0: पाएको छ भने पनि उपचार हुन्छ।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: California. Extreme energy drink.
1: घर होस या ऑफिस, होटल होस या रेस्टोरेंट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंस्टे हर रंग आउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेंस्टे

0: रेडियो अन्नपूर्ण 93.4।
1: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
2: भूमि वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
1: जल जमीन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
2: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
1: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
2: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
1: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
2: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिप कार्यान्वयन गर।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: हेलो,
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता
1: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू
0: भनिन्छ सुन चाँदी नगद सरह हो त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ
1: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 100% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ
0: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ हामी गुणस्तरमा सम्झौता गर्दैनौ यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता
1: फोन 5308 15
0: 5308 15
1: मोबाइल नम्बर 9852268 71 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ प्रोपाइटर दशरथ सुनार
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाकोट

0: sip on ya. Extreme energy drink.
1: Rang bahar, rang bahar.
2: Varzer sange upahare upahar. Bumper ma Yamaha Razor.
1: Varzer pinse khar ranga unhosra. Lucky draw marfat Yamaha Razor 125 scooter. Bumper upahar jitne mauka paunuhos.
2: Sathi 65 inch ko smart TV, refrigerator, washing machine lagaye 350 banda badi aakarshak upaharu pani.
3: Ghar rangao, khushi banao. Upahar jitne avasar pao.
1: Varzer pins.
4: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
5: टाइम चेक
6: यति बेला रातिको 10 बजेको छ
7: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
8: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
9: 93.4 Radio Annapurna 93.4

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।